0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
0: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
0: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9855683507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
1: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
9: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
1: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
0: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
11: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा
12: आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।

0: तथा छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाटा सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
0: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
2: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
3: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
2: अनि बन्छ त दाई
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
6: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062629
7: 103.8 अन्तर्मनको आवाज
8: स्टुडियो
9: अहिले बिहानको 6 बज्यो
10: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
11: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
12: ¡Oh, sí! ¡Powerball!
13: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
14: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
15: योजना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघु वित्तीय संस्था लिमिटेड

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। समकक्षी वाङ यीको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल आज चीनको 4 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच भोलि सोमबार द्विपक्षीय वार्ता गर्ने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा नै परराष्ट्र मन्त्री खनाल उत्तरी छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीका नेता

0: निया उच्च अधिकारी व्यापारिक समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्री खनाल फागुन 21 को चुनावपछिको राजनैतिक शक्ति सन्तुलनको सन्देश बोकेर चीन जान लाग्नु भएको हो। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखाका प्रमुख बिरिङ्गु ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायत रहनु भएको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता ली जियानले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकारसँग राजनैतिक विश्वास अभिवृद्धि गर्न चाहेको उल्लेख गर्नुभएको छ। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा वहाँले बीआरआईलाई प्राथमिकतामा राख्ने पनि सुनाउनु भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 2079 असार 7 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको राजसपाले असार 7 9 सम्म चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व संध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस एमाले र नेकपा जस्ता पुराना दलहरूलाई चुनौती दिँदै फागुन 21 को चुनावबाट संसदको पहिलो दल बनेको राजसपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू छन्। विगतमा पुराना दलमा सक्रिय उनीहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित राजसपा प्रवेश गरी नेतृत्वमा पुगेको देखिएको छ। राजसपा महामन्त्री कविन्द्र बुरुलाकोटी भन्नुहुन्छ, पार्टीको प्रथम महाधिवेशनको तयारी लगभग भयो। प्रतिनिधिको जिल्लाबाट फाइलहरू आउँदैछन्। 600 भन्दा बढ़ी पालिका 65 जिल्ला अधिवेशन भयो। बाँकी 12 जिल्ला अधिवेशन महाधिवेशनपछि हुन्छ। चितवनमा हुने महाधिवेशनमा 3,000 प्रतिनिधि सहभागी हुने अनुमान छ। आजको नयाँ पत्रिकामा खबर छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको विषयपछि अब नेपाली कांग्रेसको खबर। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिको अभियानमा निवर्तमान सभापति शेरबहादुर देउवासहित शीर्ष नेता नै बाहिरिने जोखिम बढ़ेको छ। पार्टीले संचालन गरेको डिजिटल सदस्यता प्रणालीमा शीर्ष नेतृत्वदेखि केन्द्रीय सदस्यसम्म ठूलो संख्यामा नेताहरू सहभागी भएका छैनन्। निवर्तमान सभापति देउवा, नेता डाक्टर शेखर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ, पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, डाक्टर शशांक कोइराला, डाक्टर प्रकाश शरण महत लगायत शीर्ष नेताहरूले अहिलेसम्म सदस्यता अध्यावधि नगर्नु भएको हो। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेस पुनर्गठन भएपछि 14 महाधिवेशनमा देउबा प्यानलबाट निर्वाचित अधिकांश पार्टी गतिविधि बाहिर छन्। सहमतिका लागि पटक पटक वार्ता भए पनि संगठन एक हुन सकेको छैन। सभापति थापाले पार्टीको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग छलफल गरिरहेको दावी गरे पनि नतिजा आउन सकेको छैन। कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि नगर्ने कुनै पनि नेता कार्यकर्ता 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय यसअघि नै गरिसकेको छ। कांग्रेसले अस्ति बिहिबार राति 12 बजेसम्मका लागि सदस्यता अध्यावधिको समय सीमा तोकेको थियो। यो अवधिभित्र 5,38,622 जनाले क्रियाशील सदस्यता अध्यावधि गराएका अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: ২১.৯% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि तीनवटा ठूला जलविद्युत आयोजनाहरूबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एफआर 6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको हो। बरु निर्माणका लागि खुला प्रतिस्पर्धाबाट आउने मनसायमा यी कम्पनी पुगेका छन्। सम्भावित नोक्सानीलाई अन्य सहुलियतबाट सम्बोधन गर्न सकेको अवस्थामा कम्पनीले यसलाई निरन्तरता दिन सक्ने पनि सम्भावना छ। सम्भाव्य पूर्ति लगानी, कर, रोयल्टी लगायत विषयमा सहुलियत दिएमा भने एनएचपीसी अघि बढ़न सक्ने नेपाली अधिकारीहरूको भनाइ छ। वित्तीय रूपमा सक्षम नहुने भन्दै एनएचपीसीले 21.9% विद्युत निशुल्क नेपाललाई दिनुपर्ने शर्त हटाउन माग गर्दै आएको थियो। तर अहिले एनएचपीसीले यो परियोजनाबाट हात झिकेको अवस्थामा सरकारले निर्माणका लागि खुला प्रतिस्पर्धा गराउनुपर्नेछ। त्यस अवस्थामा भने पुनः एनएचपीसी खुला प्रतिस्पर्धाबाट आउन सक्ने बोर्डका एक उच्च अधिकारीले बताउनुभयो। 1730 मेगावाटका तीन ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी आजको नयाँ पत्रिकामा खबर।
0: फेरि पनि बिजुलीकै प्रसंग, नेपालले भोलि असार एक अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावाट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईएको स्वीकृति, नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएससीको निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँछन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीईएले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पूरा हुन सकेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदमा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 2082 साल मंगिर 11 बंगलादेशको ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएससीको बैठकले अहिलेको 40 मेगावाट सम्झौता अनुसार थप 20 मेगावाट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो। नेपाल विद्युत प्राधिकरणले थप 20 मेगावाट निर्यातका लागि एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड भारत एनबीबीएनलाई औपचारिक अनुरोध पठाइसकेको छ। भारत बंगलादेश प्रसारण लाइनको क्षमता 1000 मेगावाट रहेकोले थप 20 मेगावाट निर्यात गर्न नसकिने भन्दै पत्र पठाइसकेको प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक थर्क बहादुर थापाले बताउनु भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा पालिकाको बजेट, युवा तथा उत्पादनमुखी हुनुपर्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतै रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुशीको बास। एशियन पेन्ट्स रोया, घर जहाँ हुन्छ खुशीको बास।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने, नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई, रासोपाको 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन, कांग्रेसमा देउबा सहित शीर्ष नेता नै महाधिवेशन प्रक्रियाबाट बाहिरिने जोखिम, भारतीय कम्पनीले 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग, संघीय सरकारले आर्थिक वर्ष 2083/84 बजेट जेठ 15 सार्वजनिक गरिसकेको छ भने प्रदेश सरकारहरू पनि बजेटको अन्तिम तयारीमा छन्। प्रदेश सरकारले असार 1 सभामा बजेट पेश गर्नुपर्छ। त्यस्तै नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार 10 गतेभित्र सबै पालिकाले आफ्नो वार्षिक राजस्व र व्ययको अनुमान गाउँ र नगर सभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ। पुस माघदेखि नै टोल, बस्ती र वडा स्तरबाट योजनाहरू छनौट गर्दै पालिका तहमा बजेट निर्माणको गृह कार्य हुन्छ, तर नागरिकको नजिकको सरकार पालिकाले निर्माण गर्ने बजेटले वास्तवमै भूतहका आम नागरिकको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न सकेका छन् कि छैनन् भन्ने प्रश्न उठ्ने गर्छ। साथी महेश गेवालीले पालिकाले सहभागितामूलक र नागरिक मैत्री बजेट कस्तो र कसरी ल्याउनुपर्छ भनेर स्थानीय शासनका विज्ञ एवं राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटालाई सोध्नु भएको छ।
8: पहिला आफूले गरेका कामहरू, संविधानका कुराहरूमा कानेर ग्याप रह्यो, जुन अधिकार दिएछ, जिम्मेवार दिएछ स्थानीय सरकारलाई, वान बाई वान हेर्नु पर्यो। स्थानीय सेवाको कुराहरू पनि दिएछ, सुशासन प्रवर्धन गर्ने गरेर ध्यान दिनु पर्यो कतिपय कुराहरू, होइन। अब बेरोजगारको ठुलो समस्या पनि रह्यो, होइन, अलिकति रोजगार प्रवर्धन गर्ने खालकाहरू, त्यस कारण आयोजना कार्यक्रमको एउटा स्पष्ट यो प्राथमिकीकरण चाहिँ गर्न जरुरी छ, है। उत्पादनसँग पनि जोड्नु पर्यो, वडाहरूमा वडाको भूगोल कति, वडाहरूको जनसङ्ख्या कति, होइन, वडाहरूको चाहिँ सामाजिक आर्थिक पूर्वाधार विकास कस्तो, त्यो रिसोर्सको एलोकेसन चाहिँ अलिकति वैज्ञानिक पनि हुनु पर्यो, न्यायचित पनि हुनु पर्यो, त्यो पाटोमा अलिकति ध्यान दिनु पर्यो पालिकाहरूले बजेटमा। त्यस कारण यो जुन डेमोक्रेसीको लाभ हो नि, त्यो चाहिँ अलिक वडाबाटै नागरिकले पाउने त्यो कुरालाई ध्यान दिनु पर्यो। अबको कार्यक्रममा विशेष गरी युवाहरू लक्षित पनि ल्याउनु पर्यो पालिकाले। यो सङ्घीय लोकतान्त्रिक यो गणतन्त्रात्मक शासन व्यवस्थालाई स्थानीय तहदेखि नै सुदृढ गराउने काममा उनीहरू बजेट राख्नु पर्यो। अबको पालिकाको बजेट चाहिँ एकदम युवा लक्षित आउनु पर्यो, रोजगारीको अवसरहरू सिर्जना गर्ने खालको हुनु पर्यो। कम्तीमा युवालाई आफ्नो पालिकामा पढेको लेखेको छ भने केही समय उसलाई पालिकामै इन्टर्नसिप गर्ने त्यो वातावरण दिन गरेर चाहिँ बजेट ल्याउनु पर्यो।
9: पालिकामा चाहिँ बजेट बाँड्दाखेरि कनिका छरे जस्तो तरिकाले बाँडिएको छ भन्ने गुनासोहरू पनि आम व्यक्तिहरूबाट, नागरिकबाट सुनिन्छ। अब यसले गर्दाखेरि न त ठ्याक्कै सोचे जस्तो विकास देखियो, न त बजेटको सही सदुपयोग भयो भन्ने एउटा त्यो चिन्ताको विषय पनि छ। यसलाई चाहिँ कसरी रोक्न सकिन्छ?
8: थुप्रै योजनाहरू, साना योजनाहरू चाहिँ ल्याउनु पनि भएन, कतिपयमा जरुरी पनि हुन्छ, आवश्यक पनि हुन्छ, कनिका छरे जस्तोले खासै रिजल्ट पनि आउँदैन, है। योजनाहरूको सबभन्दा पहिला पालिकाले ठ्याक्कै एउटा प्राथमिकीकरण चाहिँ गर्नु पर्यो कि, प्राथमिकीकरण नगरिकन नगर स्तरीय योजना हो कि, वडा स्तरीय योजना हो कि, कार्यविधि निर्देशिका ल्याउनु पर्यो, खर्च प्रणालीलाई पनि अलिक व्यवस्थित पारदर्शी गर्नु पर्यो, स्थानीय कर राजस्वलाई पनि परिचालन पनि गर्नु पर्यो, समग्रतामा पालिकाले अहिलेसम्म आफूले ल्याएका बजेटको पनि एउटा समीक्षा गर्नु पर्यो, र संविधानले दिएको जुन स्थानीय सरकारलाई दिएको जुन म्यान्डेट हो, त्यो म्यान्डेट अनुसारको मैले काम गर्न सकेँ कि सकेन भनेर एकचोटि सबै कामहरूको एकचोटि रिभ्यू पनि गर्नु पर्यो। त्यस कारण आफूले गरेका कामहरू जुन कर्मकार बहुवर्षीय होस्, कर्मागत होस्, त्यो टुङ्ग्याइदिने, अब नयाँ कार्यक्रम गर्दाखेरि पनि सक्ने गरेर गरिदिने कि, अरू अधुरा कामहरू पनि बाँकी नराखिदिने, ताकि अब आउने सरकार होइन स्थानीय निर्वाचनबाट आउने सरकारले चाहिँ आफ्नो अनुकूल चाहिँ काम गर्न पाओस् कि।
9: बजेट पास भएकै दिनदेखि प्रभावकारी कार्यान्वयन र कडा अनुगमन शुरू गर्न चाहिँ पालिका नेतृत्वले कस्तो संयन्त्र बनाउनुपर्छ यसमा?
8: यही समस्या छ कि, अब कुनै बेलामा हामीले स्थानीय सरकार सञ्चार नियमको रिभिजिट गर्नु पर्यो, त्यसमा चाहिँ अब त्यस्तै अब त्यो अनुगमन चाहिँ कमजोर भयो, होइन, त्यसको पारदर्शिता भएन, जवाबदेहिता भएन, उत्तरदायित्व भएन भन्ने गुनासाहरू छ, है। सबल पछि, दुर्बल पछि, जस अवजस सबै स्थानीय सरकारले मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष दिने कुरा भयो कि, त्यस कारण अनुगमन जुन कमिटी छ, त्यो उपमेयरको उपाध्यक्षको अध्यक्षतामा जुन कमिटी छ, त्यो कमिटी चाहिँ अलिक सक्रिय हुनु पर्यो, अनुगमनको रिपोर्ट आइसकेपछि त्यसलाई बेस मानेर भुक्तानी प्रणालीलाई अगाडि बढाउनु पर्यो, सार्वजनिक सुनवाई गर्ने कुराहरूमा त्यसमा पनि ध्यान दिनु पर्यो, स्थानीय सरकारले अब मैले अहिलेसम्म के काम गरेँ यो भन्ने खालकोमा त्यो नागरिकलाई पनि थाहा दिनु पर्यो, थाहा पाउनु पर्यो, त्यस्तो पारदर्शितामा सुशासनमा अलिक ध्यान दिनुभयो।
0: उहाँ हुनुहुन्थ्यो स्थानीय शासनका विज्ञ एवं राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटा। फेरि पनि खबरकै सिलसिला, सरकारले राजदूत नियुक्तिमा खुल्ला आवेदन माग गरेसँगै राजदूत पदप्रति उच्च आकर्षण देखिएको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुल्ला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न देशका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा धेरैले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणाले बढ़ी आवेदन परेको हो। ठूलो संख्यामा आवेदन परेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनैतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेष अधिकारभित्र पर्छ, जस अनुसार यही जेठ 14 गते आह्वान गरिएको खुल्ला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म रहेको थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची अर्थात शर्टलिस्ट तयार गरिने मन्त्रालयले जनाएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: वाल्मीकि विद्यापीठ क्याम्पस काठमाण्डुको कृत्य कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 भन्दा बढ़ी विदेशी नागरिकले अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा 10 नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको थियो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिना अघि पनि कृत्य कागजातकै आधारमा थप 10 भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अघि बढ़ाएका छन्। गृह र शिक्षा मन्त्रालयले भिसा सिफारिश सम्बन्धी 2078 सालदेखिका विवरण माग गरेको क्याम्पस प्रमुख अच्युत लामिछानेले जानकारी दिनुभयो। अध्यागमनले नक्कली कृत्य कागजात लिएर भिसा सिफारिशका लागि शिक्षा मन्त्रालय र अध्यागमन पुगेका सुबोध शुक्लालाई समेत पक्राउ गरेको जनाएको छ। उनीसँग एकजना चिनिया नागरिक पनि पक्राउ परेका छन्। वाल्मीकि क्याम्पसको कागजात कृत्य गरी 20 भन्दा बढ़ी भिसा सिफारिश, कान्तिपुर दैनिकमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5523।
10: एक वर्षदेखि 5 सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
12: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
10: यसै क्रममा यही असार 3 पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 5 बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ, समय बिहान 7 1 ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। 2072 सालको विनाशकारी भूकम्पपछि सुरक्षित आवासको व्यवस्था गर्न निर्माण गरिएको दोलखाको भीमेश्वर नगरपालिका 4 जिलु एकीकृत बस्तीका बासिन्दाले अझै घर जग्गाको लालपूर्जा प्राप्त गर्न सकेका छैनन्। भूकम्प गएको 10 वर्ष पूरा भइसक्दा पनि बस्तीमा बसोबास गरिरहेका 167 घरधुरी लाल पूर्जाकै प्रतीक्षामा रहेका छन्। भूकम्पले घरबारविहीन बनेका परिवारलाई व्यवस्थित र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले डीही फसिभ एकीकृत बस्ती निर्माण गरिएको थियो। सरकारले पुनर्निर्माण अभियान अन्तर्गत उपलब्ध गराएको अनुदान तथा स्थानीय तहको सहयोगमा निर्माण भएको यो बस्तीमा अहिले फसी भएमा 112 र दिहीमा 55 घरधुरी गरी 167 परिवार बसोबास गर्दै आएका छन्। तर घर निर्माण भई दशक बितिसक्दा पनि घरधनी प्रमाणपत्र प्राप्त नहुँदा स्थानीयवासी निराश बनेका छन्। ब्लक क र ब्लक ख नामाकरण गरी निर्माण गरिएको यो बस्ती झण्डै 45 रोपनी क्षेत्रफलमा फैलिएको छ। सरकारले हरेक लाभग्राहीलाई 3 लाख रूपियाँ उपलब्ध गराएको थियो भने भीमेश्वर नगरपालिकाले थप 30,000 रूपियाँ सहयोग गरेको थियो। सरकारी तथा स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको बस्ती अहिले व्यवस्थित रूपमा सञ्चालनमा रहे पनि जग्गाको स्वामित्व सम्बन्धी समस्या भने समाधान हुन नसकेको स्थानीय विश्वमणि चौलागाईले बताउनुभयो। 10 वर्ष बितिसक्दा पनि लालपूर्जा विहीन एकीकृत जिलु बस्ती आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
0: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुल्ला हुने दावी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइ नसकेको इरानको भनाइ छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सम्वर्धित युरेनियम भण्डारण व्यवस्थापन गरिने र त्यसलाई अन्तत नष्ट गरिने पनि बताउनु भएको छ। उहाँले वार्ता सफल नभए अमेरिकासँग अन्तिम विकल्प समेत रहेको चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको द्वन्द्वले मध्य पूर्वमा तनाव चुलिएको थियो। यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भए मध्य पूर्वको सुरक्षा अवस्था विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
1: अब खेल खबर। फिफा विश्वकपमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेलेका छन्। ब्राजिल र मोरक्को बीचको खेलमा स्माइल साइबरीले 21 मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अवस्थामा ब्राजिलका भिनिसियस जुनियरले 32 मिनटमा गोल गर्दै खेललाई 1-1 को बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र 1-1 अंक बाँटेका छन्। ब्राजिलले समूह सीको आफ्नो पहिलो खेलमा बलियो टोली मोरक्को सामना गर्दा नेमार विनय खेलेको हो। नेमार घाइते भएपछि ब्राजिलियन प्रशिक्षक कार्लो एन्सोलेटीले स्टार खेलाड़ी नेमारलाई मोरक्कोसँगको पहिलो खेलमा विश्राम दिएका हुन्। यस्तै आजै बिहान भएको खेलमा स्विजरल्याण्ड र कतारले बराबरी खेल्दै अंक बाँडेका छन्। सान फ्रान्सिस्को रंगशालामा सम्पन्न खेलमा स्विजरल्याण्ड र कतारले 1-1 गोलको बराबरी खेलेका हुन्। खेलको 17 मिनटमा ब्रेल एम्बोलोले पेनाल्टी मार्फत गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। तर खेलको इन्जुरी समयको 4 मिनटमा बौलेम फौकीले गोल गर्दै खेल बराबरी बनाए। उनको गोलले कतारलाई हारबाट जोगाउनका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलायो। अर्को खेलमा अहिले बिहान 7:15 हाइटी र स्कटल्याण्डले खेल्दैछन्।
0: अब केही खबर संक्षेपमा। आज देशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी प्रदेशको केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मधेस प्रदेशका 1-2 ठाउँमा पनि मध्यमसम्मको वर्षा हुने सम्भावना छ। वर्षासँगै चट्याङको पनि जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: बर्खे धान खेतीको मुख्य सिजन शुरू भएसँगै धानका किसान रासायनिक मल अभावको मारमा परेका छन्। धानको ब्याड राख्ने मकैमा मल हाल्ने र रोपाईको तयारी गर्ने समयमा किसान रातभर सहकारीको गेटमा लाइन बस्न बाध्य भएका छन्। घोराई उपमहानगरपालिका 1 पन्त टोलका किसान नवराज पन्त बिहिबार बिहान 2 बजेदेखि नै घोराई 2 रामपुर जैविक विविधता कृषि सहकारी संस्थाको गेटमा पालो कुरेर बस्नुभयो। धान र मकै खेतीका लागि आवश्यक मलको जोहो गर्न नसक्दा रातभर लाइन बस्नु परेको उहाँको गुनासो छ। किसान रातभर मलको लाइनमा आजको गोर्खा पत्रमा खबर छ।
0: र पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स मध्ये 3.5 लाख तत्काल नछापिने भएको छ। एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने यातायात व्यवस्था विभागले बताएको छ। तर तत्काल चाहिएको अवस्थामा निवेदनको आधारमा छापेर उपलब्ध गराइने उसले जनाएको छ। काया कैरनमा अब पालो उखानको
1: भोटको नुन र लासाको सुन
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई।
0: भारतीय कम्पनीले 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो।
1: पालिकाको बजेटलाई युवा तथा उत्पादनमुखी बनाउनु पर्ने सुझाव। युवाहरूका लागि रोजगारीको सृजना र इन्टर्नशीपको व्यवस्था गर्न आग्रह।
0: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी। विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा।
1: र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। बिहान 7:45 बजे हाइटी र स्कटल्याण्डले खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन जुन पुरानो भनिने पार्टी कांग्रेस र उसको महाधिवेशनसँग सम्बन्धित छ। कांग्रेसको 15 महाधिवेशन आउँदो असोजमा काठमाण्डुमा हुँदैछ। यसअघि विशेष महाधिवेशन भएको थियो। यहाँ नेता कार्यकर्ताले कांग्रेसको निकै खोजी गरिरहेका छन्। अलि पर महाधिवेशन बारे जोड़तोड़को आवाज सुनिएको छ। अनि त्यो आवाज सुनेका एकजनाले भन्दैछन्, ऊ फेरि महाधिवेशन भने सुनियो, कांग्रेस यतै पो छ कि क्या हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9865610950।
5: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
6: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
7: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
3: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू:
3: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
2: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
3: सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
3: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 9560062।
6: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए आएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
11: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: उपचार हुने रोगहरू
11: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
12: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
11: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
12: दिसा पिसाब एवं पेटको समस्या,
11: तौल घटबड हुने वा थाइराइडको समस्या,
12: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
11: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहुँ।
11: फोन नम्बर 0625414233 र 9876861887।
6: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
13: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460141530।
0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

पाइताला कुर्कुच्चा दुख्ने समस्या जसलाई चाहिँ हामी प्लान्टर फेसियाइटिस भन्छौँ, त्यसको त्यो के हो र त्यो के कारणले गर्दाखेरि हुन्छ, त्यसको लक्षणहरू के हुन्छ, त्यसबारे छोटकरीमा हजुरलाई जानकारी गराउन चाहन्छु। हाम्रो पाइताला भनेको चाहिँ एउटा बेस हो जस जहाँबाट चाहिँ हाम्रो जिउको पुरै भार ग्राउन्डमा जाने बेलामा, जमिनमा जाने बेलामा त्यही पाइतालाले नै बेहोर्ने। त्यो पाइताला चाहिँ पाइतालामा त्यही एउटा अब सृष्टिकर्ताले चाहिँ कस्तो दिनुभएको छ, त्यहाँनिर चाहिँ हड्डी मात्रै छैन, त्यहाँ चाहिँ एउटा कुसन छ, गिलो भन्छ, गिलो हिल दिनुभएको छ, त्यो हिल त्यो कुर्कुच्चा जुन चाहिँ अलिकति सफ्ट छ, गिलो छ, ताकि जिउको भार त्यसले लिन सकोस्। र अर्को चाहिँ पाइतालामा हेऱ्यो भने भित्री भागमा हाम्रो अलिकति यसरी कर्भ हुन्छ, यसरी अलिकति उठेको हुन्छ, त्यो भागमा चाहिँ पछाडिबाट अगाडितिर एउटा नसा जस्तो गएको हुन्छ, प्लान्टर फेसिया भन्छन्, त्यो नर्मल स्ट्रक्चर हो, यो सबैमा हुन्छ प्लान्टर फेसिया भन्ने। अब जिउको भार त्यो पाइतालाले बोक्दा बोक्दा के हुनसक्छ भने यो प्लान्टर फेसियामा चाहिँ असर पर्छ, त्यहाँ चाहिँ इन्फ्लामेसन हुन्छ, त्यसलाई त्यो सुन्निने, टाइट हुने अथवा अलिअलि च्यातिने त्यस्तो समस्याहरू आउन सक्छ, त्यो चाहिँ प्लान्टर फेसियाइटिस हो। यसको लक्षण चाहिँ के हो भने हिल पेन, हिँड्दाखेरि चाहिँ धेरै दुख्ने, के अरे 5 मिनट पनि हिँड्न नसक्ने, बिहान उठ्दाखेरि चाहिँ पुरै पोलेको जस्तो दुख्ने, पहिलो पाइला टेक्नलाई धेरै गाह्रो हुने, हामीले चाहिँ अब यसलाई अलिकति यसरी स्ट्रेच गऱ्यौँ तन्कायौँ भने पनि धेरै दुख्ने, त्यस्तो त्यस्तो लक्षण हुन्छ। मेन चाहिँ हिँड्न सक्ने क्षमतालाई नै यसले असर गरिदिन्छ, बिरामीहरूलाई चाहिँ 5-10 मिनट हिँड्न पनि धेरै गाह्रो हुने हुन्छ। अब यो चाहिँ युजुअली हुने भनेको चाहिँ जस्तो यो फुटवेयरहरू, हाम्रो चाहिँ जुत्ता चप्पलहरू अलिकति राम्रो भएन भने, जस्तो सोल चाहिँ गिलो सोल भएन, अलिक कडा सोल भएको, जस्तो हिल लाउने मान्छेहरू अथवा जु चप्पल पातलो चप्पल लगाउने, कडा सोल भएको चप्पल लगाउने, प्रोफेसनमा पनि डिपेन्ड हुन्छ, जस्तो पेसागत हिसाबले हेर्ने, जस्तो टिचरहरू कति 4-5 घन्टासम्म उभिएर पढाउनु पर्ने हुन्छ, हामीले ओपिडीमा देख्छौँ धेरैजसो टिचरहरू पनि आउनुहुन्छ यस्तो समस्याले, कन्टिन्युसली 4-5 घन्टासम्म अब उभिएर कन्टिन्युस क्लास लिनु पर्यो, अथवा आर्मी पुलिसहरू कडा जुत्ता लगाएर त्यसमा परेड खेल्नु पर्यो, अब त्यसमा त्यो परेड खेल्नमा त्यसको प्रेसरले गर्दाखेरि चाहिँ हिलमा दुखाइ हुने। अर्को चाहिँ ओजन, वेट बढी छ, ओभर वेटले गर्दाखेरि पनि त्यो जिउ भार चाहिँ त्यसमा धेरै पर्दाखेरि त्यस्तो हुने हुन्छ। मैले चाहिँ अर्को कमनली देखेको चाहिँ गाउँतिर हाम्रो गाउँघरको महिलाहरूमा चाहिँ अब टाउकोमा धेरै गरुङ्गो चिजहरू बोकेर हिँड्नुपर्ने, अनि लामो समयसम्म हिँड्नुपर्ने, खेतमा काम गर्नुपर्ने, त्यसो जुत्ता चप्पल अझ जुत्ता चप्पल नै नलगाउने, त्यसले गर्दाखेरि त्यो धेरै प्रेसर परेर त्यहाँनिर असर परेर यस्तो पाइताला दुख्ने समस्या हुन्छ। यो चाहिँ हड्डीको समस्या होइन, तर त्यो प्लान्टर फेसिया भन्ने तत्त्व चाहिँ के त्यो टिस्यु चाहिँ गएर हड्डीमा चाहिँ टाँसिएको हुन्छ, त्यसले गर्दाखेरि हड्डी एक्सरे गरेर हेर्दाखेरि हड्डी पलाएको देखिन सक्छ, तर त्यो हड्डी पलाएको भन्दैमा त्यसैले गर्दाखेरि दुखाइ आएको चाहिँ होइन, त्यो चाहिँ समस्या प्लान्टर फेसिया भन्ने त्यसको चाहिँ चोटको कारणले गर्दाखेरि हो। यो समस्यालाई कसरी हामीले ट्याकल गर्न सक्छौँ त, यसलाई कसरी उपचार गर्न सक्छौँ त, सबभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ फेरि त्यो जुत्ता चप्पल अलिक कमलो सोल भएको लगाउने, हामीले अब हाम्रो उसमा चाहिँ सबभन्दा हेला गरिएको अङ्ग भनेको खुट्टा नै होला, तर सबभन्दा माया चाहिँ त्यसलाई गर्नुपर्छ, किनभने ढोक्ने बेलामा हामी त्यही खुट्टालाई नै ढोक्छौँ, त्यो खुट्टालाई चाहिँ हामीले साँझ बिहान यसो मालिस गर्ने, सफा राख्ने त्यस्तो गर्नुपर्छ। अब अघि नै मैले जुत्ता चप्पलको बारेमा कुरा गरेको थिएँ, जुत्ता चप्पल कमलो सोल भएको जुत्ता चप्पल आउने, स्पोर्ट्स वेयरहरू लगायो भने चाहिँ राम्रो। हाम्रो जुत्ता चप्पल कमलो सोल भएको छैन भने हामी त्यसमा चाहिँ अझ थप्न सक्छौँ, एउटा सिलिकन हिल प्याडहरू पाउँछ, सिलिकन गिलो त्यस्तोहरू त्यसमा हामीले थप्न सक्छौँ। त्यो सँगसँगै एक्सर्साइज, प्लान्टर फेसिया स्ट्रेचिङ एक्सर्साइज भन्ने हुन्छ, त्यो हाम्रो फिजियोथेरापी, यस्तो 5-7 किसिमको कसरतहरू छ, त्यसलाई चाहिँ स्ट्रेच गर्ने, एक्सर्साइज गर्ने, र यसो मन तातो पानीमा नुन हालेर 5 मिनट जति त्यसमा डुबाउने,
सुक्खा बनाउने यसो मलम लगाएर मसाज गर्ने अकुपङ्क्चर मसाज यसो रगरेर मात्रै हुँदैन यसो थिचेर थिची थिची यसो अकुपङ्क्चर मसाज गर्ने यो चाहिँ अब के अरे साधारण उपाय भयो घराइसी उपाय अब यो बाहेकको अरू हामी औषधि दिन सक्छौँ खाने ट्याब्लेट औषधिहरू जसले चाहिँ दुखाइ कम गराउँछ भित्रको सुजनहरू कम गर्छ च्यातिएको चिजहरूलाई चाहिँ अलिकति त्यसमा हिल हुन सजिलो गर्छ हेल्प गर्छ अर्को उपाय भनेको चाहिँ इन्जेक्सनहरू प्लान्टर फेसियामा चाहिँ त्यो भनेको चाहिँ इन्फ्लामेसन हो त्यहाँदेखि सुन्निने विभिन्न किसिमको केमिकलहरूले गर्दाखेरि दुखाइ उत्पन्न भएको हुन्छ त्यसलाई निर्मूल न्यून गर्नको लागि कम गर्नको लागि स्टेरोइड पनि इन्जेक्ट गर्न सक्छौँ अर्को यो प्लान्टर फेसियाइटिसमा चाहिँ अर्को एउटा इन्जेक्सन भनेको चाहिँ यो पिआरपी इन्जेक्सन प्लेटलेट रिच प्लाज्मा इन्जेक्सन अहिले हाम्रो देशमा पनि यो प्रविधि आइसकेको छ यसले त्यो प्लान्टर फेसियामा जुन च्यातिएको चिजहरू हुन्छ वेयर एन्ड टियर भएको चिज हुन्छ त्यसलाई चाहिँ फेरि पलाउन हेल्प गर्छ त्यो इन्जेक्सन लगाउन सकिन्छ र अर्को एउटा प्रविधि चाहिँ के छ भने यो बिजुलीको सेक भनौँ कि अब साउन्ड वेभ पठाएर त्यो चाहिँ त्यो ठाउँमा साउन्ड वेभ पठाएर त्यो चाहिँ त्यहाँ चाहिँ सानसानो चोट पुऱ्यो भने ताकि रगतको सञ्चालन त्यहाँ धेरै होस् र त्यहाँनिर होस् यसलाई चाहिँ इएसडब्ल्युटी भन्छ एक्स्ट्रा कर्पोरियल सक वेभ थेरापी यो अब सबै ठाउँतिर एभाइलेबल छैन तर यो एउटा अर्को प्रविधि हो जुन प्रविधिबाट चाहिँ हामीले यसको उपचार गर्न सक्छौँ तर यो चाहिँ झन्झटिया समस्या हो फेरि बल्झिन सक्छ त्यही भएर औषधि खाने इन्जेक्सन लगाउने अरू उपाय भन्दा पनि सबभन्दा इम्पोर्टेन्ट हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ पाइतालाले माया गर्ने जुत्ता चप्पल कमलो सोल भएको लगाउने यसो मालिस गर्ने र दिनदिनै दिनको तिन पटक कसरत गर्ने

0: सामान्य धेरैजनाको दैनिक जीवनमा चाहिँ भर्याङ तलमाथि गर्नुपर्ने अवस्थाहरू हुन्छ। पोलिटिक कसेर पूजा गर्ने, पोलिटिक कसेर बस्ने समस्याहरू, पोलिटिक कसेर चाहिँ धेरै चाहिँ गरिराख्नुहुन्छ, यसले चाहिँ कुरकुरे हड्डी चाहिँ वेयर एन्ड टेयर हुन्छ र उसको आर्थराइटिस नीलाई चाहिँ बढाउँछ कि। त्यसको लागि चाहिँ घोडामा यस्तो तकिया राख्ने, घोडाले थिच्ने, पाँच गर्ने छोड्ने र घोडाको बिचमा जो तकिया राख्ने थिच्ने पाँच गर्ने छोड्ने कुर्कुच्चाको छल त्यसरी थिच्ने कुर्कुच्चाले थिच्ने पाँच गर्ने छोड्ने दुइटै पाइकेलाई तान्ने पाँच गर्ने छोड्ने र बसेर यसरी स्ट्रेचिङहरू चाहिँ घोडाको चाहिँ गर्न सक्छौँ। यो बेसिक एक्सर्साइजहरू चाहिँ क्वाड्रिसेप्स मसल जुन हुन्छ यसलाई चाहिँ स्ट्रङ गर्ने गर्नुको लागि हामीले गर्ने हो। घोडामा चाहिँ बेसिकली वेयर एन्ड टेयर किन हुन्छ भने हामी सानैदेखि पढेर यसरी बसेर हामीलाई यो कम्फर्टेबल लाग्छ। र वेस्टर्न लाइफ जुन हुन्छ युरोप अमेरिकातिर त्यहाँ चाहिँ कस्तो हुन्छ सानैदेखि कुर्सीमा बस्ने चाहिँ उहाँहरूको सिस्टम हुन्छ। हामी यसरी बस्दा हामीलाई कम्फोर्टेबल लाग्छ तर यो लङ टर्म बस्दाखेरि वेयर एन्ड टेयर चाहिँ घोडाले चाहिँ हड्डी खिँदा चाहिँ यसले चाहिँ खप्नुपर्ने हुन्छ। त्यही भएर मेरो सल्लाह चाहिँ घोडाको हड्डी खिसकेपछि लङ सेटिङमा बस्ने या कुर्सीमा बस्ने, भर्याङ तलमाथि कम गर्ने, पोलिटिक कसरी घन्टौँ नबस्ने, जो पूजा गर्नुहुन्छ घन्टौँ बस्नुहुन्छ त्यसरी नबस्ने, त्यसले चाहिँ घोडाको समस्या र घोडाबाट हुने जुन कुरकुरे हड्डीहरू जुन खिने समस्याहरू त्यसबाट चाहिँ हामीलाई धेरै राहत मिल्छ। र धेरैजनाको अब कुर्कुच्चा दुख्ने समस्या छ, त्यसमा म एउटै कुरा भन्छु, त्यसमा चाहिँ वेट हो। तपाईँको घोडा दुख्ने र कुर्कुच्चा दुख्ने जुन समस्यामा धेरैजनाको जुन अभेस बिरामीहरू हुनुहुन्छ 70% या 80% या 60% भन्दा बढी वेट चाहिँ हाम्रो घोडामा कुर्कुच्चामा जाने हुन्छ। त्यो घोडा र कुर्कुच्चामा जब हाम्रो वेट कन्स्ट्यान्ट पर्छ त्यसपछि लिगामेन्ट हड्डीहरू मांसपेशीलाई त्यहाँ असर परिरहेको हुन्छ। त्यही भएर मैले चाहिँ फर्स्ट वेट लसको चाहिँ एडभाइस दिन्छु, घोडा दुख्ने कुर्कुच्चा दुख्ने जसको चाहिँ उहाँहरूको बिएमआई क्यालकुलेट गरेर बिएमआई ठिक छैन भने वेट घटाउनेतिर यदि हामी लाग्ने हो भने चाँडै हामी एक्सर्साइजबाट राम्रो क्वालिटी लाइफस्टाइलबाट यसले चाहिँ घोडाको र कुर्कुच्चाको समस्याबाट चाहिँ हामीले यसलाई चाहिँ राहत दिन सक्छौँ। इम्पोर्टेन्ट जुन ब्याक पेन जुन छ टुक्कको बसेर चाहिँ लुगा धुने हुन्छ यसले त्यो चाहिँ एकदम रङ यसले चाहिँ असर गर्छ। त्यही भएर म भन्छु लुगा धुनु छ मिच्नु छ भने चाहिँ बेस्ट चाहिँ स्टुलमै या अलिकति चेयरमै बसेर गर्नुहोस् त्यो चाहिँ बेटर हुन्छ। टुक्टुक्क बसेर पिर्कामा बसेर जुन गर्नुहुन्छ त्यो चाहिँ राइट वे चाहिँ होइन, त्यसले चाहिँ असरहरू निम्त्याउने हुन्छ, ढाडको समस्याहरू आउँछ, टेक्स बल्छ हुन्छ। अर्को अब तपाईँहरूको जस्तै उभिएर पनि लङ टर्म अब खाना पकाउने जुन गर्नुहुन्छ भने जुन तपाईँहरूले जुन सामान राख्ने जुन जस्तै तपाईँको यो सामानहरू जुन राख्ने यो मार्बल टाइलहरू हुन्छ नि त्यो चाहिँ धेरै होचो नगर्नु यो पोजिसनमा चाहिँ ढाडको समस्या हुन्छ। त्यही भएर अलिकति हाइटमा मोडिफाई गर्ने हो भने राम्रो हुन्छ। अनि अर्को चाहिँ तपाईँको धेरैजना अब अहिले त मोडर्न लाइफस्टाइल भइसकेको छ, अब जसको घरमा चाहिँ तपाईँहरूको अब वासिङ मिसिनहरू छ अब त्यसलाई चाहिँ बढी जसले राख्नु भएको छ त्यसलाई चाहिँ बढी फोकस गर्ने हो भने अब त्यो लुगा धुँदाखेरि यो तपाईँको डिस यिनीहरू वास गर्दा सब कुराहरू गर्दाखेरि हामीले आफ्नो ढाड पोस्चरलाई चाहिँ मेन्टेन गर्नु पर्यो। र भर्याङको कुरा गर्दाखेरि चाहिँ डेफिनेटली भर्याङ उहाँले माथि तल गर्नुहुन्छ भने निक्याप हामीले लाउन सक्छौँ र एभ्री बेलुका आफ्टर वर्क घोडाको एक्सर्साइजहरू स्ट्रेचिङहरू पाइतलाको स्ट्रेचिङहरू यिनीहरू गर्न सक्छौँ, तातोले सेक्ने सर्कुलेसन गर्ने र साथसाथै यो मैले अघि सिकाएको जुन सामान्य यो तपाईँको पिलो राखेर चाहिँ घोडाको आइसोमेट्रिक तपाईँको नि एङ्कलको स्ट्रेचिङहरू यति गर्दाखेरि पनि धेरै नै फाइदा हुन्छ उहाँलाई, मांसपेशी चाहिँ बलियो हुन्छ। कसै कसैको चाहिँ अब छुटाउनै नहुने लङ टर्म दुई घन्टा या तिन घन्टा कन्टिन्युस गर्नै पर्ने छ भने चाहिँ अलिकति त्यो काम सिद्धिसकेपछि कतै गएर एउटा म्याटमा या सोफामा गएर अलिकति ब्याकलाई चाहिँ स्ट्रेचिङ गर्नुहोस्। मैले टाइम टु टाइम भने नेकको स्ट्रेचिङ आइसोमेट्रिक ब्याकको यति स्ट्रेचिङ गर्दा मेरुदण्ड त प्रेसरमा यस्तो भइसकेको हुन्छ कन्स्ट्यान्ट, त्यसलाई सिधा गर्नुहोस् त्यति, त्यसलाई आफ्नो ठाउँमा ल्याइदिनुहोस्। तपाईँले त्यति नेक र ब्याकलाई पाँच मिनट फेरि एक ठाउँमा गएर हल्का स्ट्रेचिङ यसरी अब तपाईँ काम गरिराख्नु भएको छ भने कुर्सीमा उभिएर यति मात्र गरिदिनुहोस् न, यति गर्दा नि स्ट्रेच हुन्छ नि होइन। कतै बसेर टाउकोले यसरी यसरी यसरी यसरी यसरी स्ट्रेचिङ गर्दा पनि मांसपेशीमा हुने कडापन हुन्छ नि त्यो चाहिँ कम हुन्छ। त्यही भएर सर्टेन स्ट्रेचिङ गर्न चाहिँ म रिकमेन्ड गर्छु। जस्तै तपाईँ वान एन्ड हाफ आवर टु आवर हुनुहुन्छ भने अब दुई घन्टाको बिचमा एक घन्टापछि पाँच मिनट या अब टाइम छैन भने तपाईँको आठ घन्टाको ड्युटी छ भने जुन तपाईँको ब्रेक टाइम हुन्छ, अब चिया खाने टाइम ब्रेक टाइममा तपाईँले हल्का ब्याकको उभिएर पनि स्ट्रेचिङ गर्न सक्नुहुन्छ, अब तपाईँको नेकको स्ट्रेचिङहरू गर्न सक्नुहुन्छ, त्यति स्ट्रेचिङ गर्दाखेरि पनि अलिकति फरक, केही मात्रामा फरक चाहिँ पक्कै हुन्छ। जस्तै मैले कहिलेकाहीँ ड्राइभिङ गर्दा पनि कहिलेकाहीँ लामो जाम हुन्छ, ट्राफिक हुन्छ, त्यसमा पनि तपाईँहरूले त्यो स्ट्रेचिङ त गर्न सक्नुहुन्छ, ह्यान्ड ब्रेक लाएर हल्का स्ट्रेचिङ त गर्न सक्नुहुन्छ। ड्राइभिङको टाइममा पनि तपाईँको 50 सेकेन्ड छ भने 20 सेकेन्ड स्ट्रेचिङ गर्नुहोस् अनि त्यो पनि गर्न सक्नुहुन्छ, ह्यान्ड ब्रेक लाएर विथ सेफ्टी गर्न सक्नुहुन्छ। अर्को अब साँच्चीकै त्यस्तो तपाईँको अप्ठ्यारो छ, टिचिङमा गाह्रो छ, ऊ छ भने अप्ठ्यारो छ भने स्टुडेन्टहरूलाई कहिलेकाहीँ हामीलाई धेरै पेनमा पनि नगर्नुहोस्, एकछिन होल्ड गरेर स्ट्रेचिङ गर्दा चाहिँ केही फरक पर्दैन। अझ स्टुडेन्टलाई सिकाउनु भनेर चाहिँ म भन्छु, 5 मिनटको ग्याप गरेर अलिकति रमाइलो तरिकाले ल है हामीले स्ट्रेचिङ गरौँ है भनेर हामीले अझ आफ्नो विद्यार्थीलाई सिकाउने हो भने त अझ उहाँहरूलाई पनि धेरै राम्रो हो।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मरमत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेयर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया, फोन 065414142, 98563231, 98462014726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: दुलेगौडा पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
3: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
4: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560-31053।
6: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछापुच्छ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065 593
8: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
9: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
10: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
10: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
12: अब सुन्नुहोस् पूरा समाचार।
13: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
12: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
13: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
12: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
13: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
12: मद्यपान र धूम्रपान सेवन नगरौं।
13: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253 9100 122, 98058 0008 र 98460 69 246। जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253 9100 122, 98058 0008 र 98460

0: गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
4: नमस्कार। बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। भारत र नेपालबीच सञ्चालनमा रहेका सीमा पार रेलमार्ग परियोजनाको प्रगति समीक्षा तथा रेल क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले काठमाडौँमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ। काठमाडौँमा आयोजित बैठकमा भारत नेपालबीचको 10 परियोजना निर्देशक समिति र 8 संयुक्त कार्यदलका बैठक सम्पन्न भएको हो। बैठकमा सञ्चालनमा रहेका भारत नेपाल सीमा पार रेल सम्पर्क परियोजनाको कार्यान्वयन अवस्था, निर्माण प्रगति तथा आगामी कार्ययोजना बारे विस्तृत समीक्षा गरियो। यसका साथै रेल क्षेत्रको समग्र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा द्विपक्षबीच छलफल भएको हो। दुवै देशका प्रतिनिधि मण्डलले सीमापार रेल सञ्जाल विस्तारले नेपाल भारत बीचको व्यापार, आवागमन, पर्यटन तथा जनस्तरको सम्बन्धलाई अझ मजबूत बनाउने विश्वास व्यक्त गरेका थिए। बैठकमा रेल पूर्वाधार विकास, प्राविधिक सहकार्य र भविष्यका सम्भावित परियोजनाबारे समेत विचार विमर्श भएको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। यसअघि महासचिव रहनुभएका त्रिपाठी आफ्ना 3 प्रतिस्पर्धीलाई पछि पार्दै सभापति चुनिनु भएको हो। त्रिपाठीले 234 मत पाउँदा उहाँका प्रतिस्पर्धी राजन गौतमले 182 मत, माधव कणेलले 11 मत र हरिबहादुर कार्कीले 2 मत पाउनु भएको छ। कार्कीले अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिनु भएको थियो। शुक्रबार रात 11 बजेतिर शुरू भएको मतदानको नतिजा हिजो बिहान सार्वजनिक भएको हो। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 25 त्रिपाठी निवर्तमान सभापति गौतम सहितलाई हराएर सभापति बन्नु भएको हो। गौतम नवलपरासीको क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ। सभापतिको उम्मेद्वार कणेल अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर 2 उम्मेद्वार पनि उपविजेता बन्नु भएको थियो। कार्की भने अटेरी अभियान हुँदै रासोपा प्रवेश भएको हो। गण्डकी प्रदेश समिति सदस्यका लागि 51 जनाले उम्मेद्वारी दिएका थिए। क्षेत्रगत प्रदेश सदस्यतर्फ बागलुङ 1 मीना शर्माचार्य, गोर्खा 1 मणेश गुरूङ, गोर्खा 2 बलबहादुर घले, लमजुङबाट विजय पराजुली, नाग्जीबाट ताराबहादुर कार्की र तनहु 1 सूर्यमणि पौडेल निर्विरोध हुनुभएको थियो। यसै गरी रासोपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ। यसअघि सभापति रहनुभएका डाक्टर अच्युतम लामिछाने सहित 3 उम्मेद्वारलाई पराजित गर्दै अर्याल निर्वाचित हुनुभएको हो। अर्यालले 2 मतले लामिछानेलाई पराजित गर्नुभएको हो। अर्यालले 416 मत ल्याउनु भयो भने लामिछानेले 414 मत ल्याउनु भएको थियो। नयाँ नेतृत्व चयनका लागि विद्युतीय उपकरण मार्फत मतदान गराइएको हो। नवनिर्वाचित सभापति अर्याल यसअघि प्रदेशको प्रवक्ता रहनु भएको थियो। नुवाकोट 2 प्रतिनिधि सभा सदस्य समेत रहनु भएका लामिछाने यसअघि बागमती प्रदेश सभापति हुनु भएको हो। हेटौडाका अर्याल बागमती प्रदेश समितिका प्रवक्ता रहनु भएको थियो। पहिलो चरणको निर्वाचनमा सभापति र सदस्य निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा बाँकी पदाधिकारी छानिनेछन्। भारतले नेपाली चियामा कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन्। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स

0: टी प्रोड्युसर्स एसोसिएशन नेपालले असार 1 गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अल्पत्र छ भने उद्योगमा 7 लाख किलो भन्दा बढ़ी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएशन अध्यक्ष दिल्ली श्रेष्ठले बताउनु भएको छ। भारतीय पर्यटकको आगमन सँगै पर्यटकीय राजधानी पोखरातिर भरिभराउ बनेको छ। लेकसाइड क्षेत्रमा पर्यटकको चहल पहल बढ़दा डुंगा सैरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको छ। फेवतालमा एकै दिन 5,000 भन्दा बढी पर्यटकले डुंगा सैर गरेको डुंगा व्यवसायीहरूले बताएका छन्। त्यस्तै अन्नपूर्ण क्षेत्र लगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेखनीय उपस्थिति रहेको छ। पर्यटकको बढ़दो चापसँगै पोखराका धेरैजसो होटल भरिभराउ भएका छन्। पर्यटकले होटल भरिएपछि व्यवसायीहरू खुशी रहेका छन्। अफसिजन मानिने यो बेला पनि पोखरामा भारतीय पर्यटकको संख्या बढ़ेको ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभएको छ। यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रूपमा लिन सकिने उहाँले बताउनु भएको छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विगत 32 वर्षको इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन्। वैशाख नयाँ वर्ष यता बढ़ेको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहिरहेको छ। पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ। भारतमा बढ़दो गर्मी छल्न र विदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन्। कपड़ा फेन्सी तथा कस्मेटिक व्यवसाय समिति शुक्लागण्डकी 4 दुलेगौड़ाको शनिबार सम्पन्न प्रथम भेलाले रघुनाथ पौडेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ। उपाध्यक्षमा बिन्दा रामजाली, सचिवमा नारायण प्रसाद ढुंगना र कोषाध्यक्षमा राजेन्द्र खनाल सर्वसम्मत हुनुभएको छ। सदस्यहरूमा कृतिमा प्रधान, मीना गुरूङ, राजेन्द्र श्रेष्ठ, राजु सिग्देल, सुन्दर श्याम श्रेष्ठ, सुमन महत, जीवन श्रेष्ठ र सानु मिया रहनु भएको छ। यसअघि नेपाल वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य विमल प्रसाद रिमालले झेलाको उद्घाटन गर्दै नगरभित्रका वस्तुगत व्यवसायीहरू एक हुँदै गएकोमा खुशी व्यक्त गर्दै यसले समग्र नगर उद्योग वाणिज्य संघलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्र राम श्रेष्ठले आर्थिक चलायमान कमजोर भएको बेला व्यवसाय एक भएर दिगो बनाउनतर्फ लाग्नुपर्नेमा जोड़ दिनुभएको हो। भेला संयोजन समितिका संयोजक रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त ज्वार्तन, वडा नम्बर 4 का सदस्य मदन श्रेष्ठ, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर 4 का सभापति बालकृष्ण विक, व्यवसायी ऋषि बहादुर बस्नेत, व्यवसायी हरिलाल रिमाल लगायतले बोल्नु भएको थियो। समितिले गएको शनिबारदेखि तुलेगौड़ा क्षेत्रका पसल बन्द गर्दै आएको छ। बाँझो जमीन बढ़दै जानु र जंगली जनावरको त्रासका बीच किसानका लागि स्याङ्जाको घिरकोट नगरपालिकाले किसानलाई नयाँ विकल्प दिएको छ। परम्परागत कृषिबाट मोहभंग भएका किसानलाई सामूहिक अकबारे खुर्सानीको विकल्प दिएर नगरपालिकाले आमदानीसँग जोड़ने कोशिश गरेको छ। नगरपालिकाले सञ्चालन गरेको खेती प्रवर्धन कार्यक्रम अन्तर्गत 9 वटै वडामा सामूहिक नर्सरी स्थापना गरेर अकबारे खुर्सानीको व्यवसाय खेती विस्तार गरिएको हो। नगरपालिकाका अनुसार 26 वटा नर्सरी बाट करिब 1,04,000 बिरूवा उत्पादन गरी 270 जना किसानलाई वितरण गरिएको छ। ती बिरूवाबाट झण्डै 125 रोपनी क्षेत्रफलमा खेती विस्तार भएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले यो कार्यक्रमलाई केवल बिरूवा वितरणमा सीमित नराख्ने दावी गर्दै आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्साले बताउनु भएको छ। नगरपालिकाले सहजै बजार पाइने बाँझो जमीनको पनि उपयोग हुने र जंगली जनावरबाट पनि नोक्सानी कम हुने बारे भएकाले अकबारे खुर्सानीमा जोड़ दिएको उहाँले बताउनु भएको छ। आधुनिकताको तीव्र प्रभाव र पुस्तान्तरणको अभावमा भाषा संस्कृति र ऐतिहासिक पहिचान ओझेलमा पर्न थालेपछि तनहुँमा भुजेल समुदायका बासिन्दा जागरूक हुन थालेका छन्। मौलिक सांस्कृतिक धरोहर संकटमा पर्न थालेपछि यसको संरक्षण र सम्वर्धनका लागि समुदाय स्तरबाटै स्वतस्फूर्त रूपमा सक्रियता देखिन थालेको हो। भुजेल समाजसेवा समितिका तनहुँको आयोजनामा देवघाट गाउँपालिका एक बसनी टाढमा हिजो विशेष सांस्कृतिक प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नयाँ पुस्तालाई पुर्खाको गौरवमय संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा भुजेल समुदायका विभिन्न 8 टोलीले ऐतिहासिक पहिचान बोकेको चुड्का र कौरा नाच प्रस्तुत गरेका थिए। आफ्नो मौलिकता रक्षाका लागि आयोजित यस कार्यक्रमका लागि देवघाट गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने अपुग रकम स्थानीय समुदाय आफैले चन्दा संकलन गरेर जुटाएका थिए। कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मौलिक भाषा र संस्कृति मेटिए सिंगो जाति र उसको इतिहास नै संसारबाट नामेट हुने मार्मिक धारणा व्यक्त गर्नुभएको छ। गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत म्याग्दी गाउँपालिकाको आयोजनामा वडा नम्बर 4 मनहरीमा सञ्चालन गरिएको सिपमूलक उद्यम विकास तालिम प्रभावकारी बन्दै गएको छ। वडा कार्यालयको सहजीकरणमा सञ्चालित उक्त तालिममा 35 महिला उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको छ। महिलाहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा हस्तकलाबाट निर्माण गरिएका धूप तथा बत्ती निर्माण तथा विभिन्न प्रकारका भेज र ननभेज अचार बनाउने सिप प्रदान गरिएको छ। तालिममा नेपाली कागज प्रयोग गरी पूजा आजामा प्रयोग हुने बाटोको सुगन्धित धूप विभिन्न प्रकारका बत्ती तथा हस्तकला जन्य सामग्री उत्पादन गर्ने विधि सिकाइएको छ। त्यस्तै भेजतर्फ करेला आँप कागती खुर्सानी लगायत अचार तथा ननभेजतर्फ कुखुराको मासु बफ र बदेलका परिकारबाट अचार बनाउने सिप समेत प्रदान गरिएको छ। सहभागीहरूले व्यवहारिक रूपमा उत्पादन प्रक्रिया सिक्द व्यवसाय सञ्चालनको लागि आवश्यक ज्ञान हासिल गरिरहेका छन्। आज देशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मध्य प्रदेशका 1-2 ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ। वर्षासँगै चट्याङको जोखिम रहने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै राति कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी प्रदेशका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा वा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ। त्यसै गरी बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मध्य प्रदेशका केही ठाउँमा राति पनि मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुन सक्ने भएकाले स्थानीय वासिन्दालाई सतर्क रहन मौसमविदहरूले सुझाव दिइरहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यावहारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने दावी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझ स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझ स्पष्ट भइ नसकेको इरानको भनाई छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सम्वर्धित युरेनियम भण्डार व्यवस्थापन गरिने र त्यसलाई अन्तत नष्ट गरिने पनि बताउनु भएको छ। उहाँले वार्ता सफल नभए अमेरिकासँग अन्तिम विकल्प समेत रहेको चेतावनी समेत दिनुभएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायल इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको द्वन्द्वले मध्यपूर्वमा तनाव चुलिएको हो। यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भएमा मध्यपूर्वको सुरक्षा अवस्था विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा ब्राजिल र मोरक्को बीचको खेल बराबरी भएको छ। न्यूयोर्कको मेट लाइफ रंगशालामा आज बिहान ब्राजिल र मोरक्कोले एक एक गोलको बराबरी खेलेका हुन। खेलको 21 मिनटमा इब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता बनाएको थियो। ब्राजिलले खेलको 32 मिनटमा खेलमा पुनरागमन गरेको छ। ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई एक एक बराबरीमा ल्याएको हो। पहिलो हाफमै बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल निस्किन नसकेको हो। यसअघि आज बिहान भएको अर्को खेलमा स्विजरल्याण्ड र कतारले बराबरी खेल्दै अंक बाँडेका छन्। सान फ्रान्सिस्को रंगशालामा सम्पन्न भएको खेलमा स्विजरल्याण्ड र कतारले एक एक गोलको बराबरी खेलेका हुन। खेलको 27 मिनटमा ब्रेल एम्बोलोले पेनाल्टी मार्फत गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। तर खेलको इन्जुरी समयको 14 मिनटमा बोलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाउनु भएको हो। उहाँको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलाएको छ। अर्को खेलमा अहिले बिहान पाउने 7 बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन्। हवस् सैनिक खबरहरूसँगै बिहान 7 बजेको ढोरबारा हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
9: मोबाइल 98058-35537।
10: मम्मी भोक लाग्यो खाजा खाऊ न
11: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
10: हस मम्मी
12: मैले सुने छोरी ल जाम हिँडा
11: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
12: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
11: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई स्टिक वा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
12: बीजी मोमो हाउस दुलीगौडा हेल्पोस चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
13: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
11: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
13: ए हो र ल त ल
14: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9850621692
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98 4 61 99 छ
4: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
5: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
4: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेटली स्टील फन पर्क का सबै सामान साइनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटल च्यानल गेट क्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113 9807294।
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, दान गरौं।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: दान गरौं, सकेको गरौं, सबैले गरौं।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151661636।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, लेट्स डन।
1: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिन्ह, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
9: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
8: सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
9: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिटै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
8: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
9: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
8: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9850443340, 9801443628 र 9560062446।
10: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
11: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
10: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
11: सेवा लिने क्रममा चाहिने जानकारी
10: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
11: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
10: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
12: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
13: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
14: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्छ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 06414233, मोबाइल 98678867।
3: कहाँ जाने?
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
3: अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौड़ा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बालरोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162 590-163।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
10: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814153305।
13: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
14: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: एक सय तीन थोप्लो आठ
17: अन्तर्मनको आवाज।
18: स्टुडियो अहिले बिहानको 8 बज्यो।
19: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
18: अहिले बिहानको 8 बज्यो।
19: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन

0: गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
1: कार्यक्रम लोक भाका
0: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक न्यानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तोता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीले केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं आइतबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले नयाँ नयाँ गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौं। हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने नयाँ भाकालाई कार्यक्रम स्थान दिँदैछु। सानो मन नगर बोलको भाका रहेको छ जसमा आवाज रहेको छ कुलेन्द्र विश्वकर्मा अनि मेलिना राईको। अहिलेको लागि भने उनीकै रमाइलो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, सानोमन नगर बुलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो कुलेन्द्र विश्वकर्मा अनि मेरिना राईको। निकै रमाइलो भाका रहेको थियो। कार्यक्रममा स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। झोरले हजुर बुलको भाका रहेको छ, जसमा आवाज रहेको छ विष्णु माझी अनि बाबु कृष्ण परियारको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर हजुरले हजुरबोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो विष्णुमाझी अनि बाबु कृष्ण परिवारको, अनि कहीँ रमाइलो लोकदोहोरी भाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी छु, पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र मैले राखेको भाकाहरू चाहिँ मन पराउनु भएको छ होला भन्ने आशा पनि छँदैछ र अन्तिमसम्म पनि सुनेर साथ दिँदै गर्नु होला भन्दै फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। निधारी बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ रामजी खाँड अनि रञ्जिता विश्वकर्माको। अहिलेको लागि भने यो फाका राख्दैछु, स्वीकार्नु होला है त।

हजुर, निधारी बोलको भाका रहेको थियो जसमा आवाज रहेको थियो रामजी खाडा अनि रञ्जिता विश्वकर्माको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। गीतको बोल रहेको छ रात दिन तिम्रो याद आउँछ बाई, जसमा आवाज रहेको छ मौसम गुरूङ अनि दीपिका बयाम्बु मगरको। र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका ७ दुलीगौंडा तनहुँको कक्षा ११ को नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल इस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान ६ बजेदेखि अपरान्न ५ बजेसम्म विद्यालय प्रशासन वा फोन ०६५ ४१४ २८५ मोबाइल ९५६०३५४९७ र ९५६०३४८८५ सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी ४ दुलेगौंडा तनहुँ।
3: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौंडा पोलिक्लिनिकमा यही असर ६ गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
10: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
1: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला, फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन ०६५ ४१४ १२९ र ९५६०३१०५३।
1: होइन के सुन्ने भनेको
9: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
1: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
9: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
1: थाहा छ के, बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
9: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
11: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल ९८०६६८१०१५।
6: आहा, घर त साह्रै चित्त बुझ्दो भयो, होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
12: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98171 56 606।
15: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
16: उपचार हुने रोगहरू
15: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
16: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
15: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
16: दिसा पिसाब एवं पेटको समस्या,
15: तौल गडबड हुने वा थाइराइडको समस्या,
16: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
15: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
16: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा, तनहु।
15: फोन नम्बर 0564142 33 र 98678 61887।
17: १०३.८ अन्तर्मनको आवाज।

हजुर केही दिनको छोटो व्यवसायिक विश्राम लगतै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी आइतबारको श्रृंखलामा रहेर यसरी नै नयाँ नयाँ भाकाहरूलाई कार्यक्रम स्थान दिइरहेका छौं र रहन्छौ अबको 9 बजेसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि ढिला नगरिकन अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। हुन्न भने कि बोलको भाका रहेको छ जसमा आवाज रहेको छ शक्ति कुमार गोदार अनि अस्मिता डल्लाकोटीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, हुन्न भने केवलको फाका रहेको थियो, जसमा आवाज रहेको थियो शक्ति कुमार गोदार अनि अस्मिता डल्लाकोटीको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। कान्छी बजार बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ पूर्णकला बिसी अनि कमल खनालको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, कान्छी बजार बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो कमल खनाल अनि पूर्णकला विसीको। यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजनासम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ मूल बाटो बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि विष्णु माझीको। यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला। आइ त

0: मोबाइल 98160 95301।
1: पानी जीवन को आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालय आज अन्टाम लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित अन्टाम ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू, फोन 4781-4780-724 व himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले आज विराटनगरमा कोशी प्रदेश स्तरीय भेला गर्दैछ। भेलामा नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ। यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेता उपस्थित नभए पनि कोशीमा भने संयुक्त भेला गर्न लागि हो। भेलामा कृष्णप्रसाद सिटोला, विजय कुमार गसदार, डाक्टर शशांक कोइराला, डाक्टर मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद लगायत वक्ता छन्। संस्थापन पक्षले पार्टी एकता बनाउन गरेको प्रस्ताव व्यवस्था गर्दै इतर पक्ष भेलामा केन्द्रित बनेको हो। आन्तरिक एकताका लागि संस्थापनले इतर समूहलाई 7 बुँदे सहमतिका प्रस्ताव पठाएको छ। संस्थापन पक्ष सदस्यता अध्यावधिकमा केन्द्रित छ। छुटेका क्रियाशील सदस्यले असार 20 गतेभित्र निवेदन दिन सक्ने गरी निर्णय गरिएको छ। हिजो बसेको कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले छुटेका निरन्तरता सहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यहरूले असार 20 गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो। सदस्यता अध्यावधि गर्न पटक पटक समय थपिरहँदा देउबा र कोइराला पक्षका शीर्ष नेताहरूले नै अध्यावधि गराएका छैनन्। क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्यहरूमध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ। निरन्तरता सहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यहरूले असार 20 गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो। सदस्यता अध्यावधि गर्न पटक पटक समय थपिरहँदा देउबा र कोइराला पक्षका शीर्ष नेताहरूले नै अध्यावधि गराएका छैनन्। क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्यहरूमध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ।
3: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन भ्रमण जानुभएको छ। मन्त्री खनाल चीनीय विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिने भ्रमणको लागि आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै वहाँले चीनका उच्च अधिकारीसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्राउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चीनीय उद्यमी व्यवसायीसँग पनि वहाँले छलफल गर्नुहुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा वहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने कार्यक्रम रहेको छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्कनुहुने कार्यक्रम छ। मन्त्री खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी महाशाखा प्रमुख भृगु ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायत छन्।
2: रासुपाको लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि पुनः मतदान हुने भएको छ। सभापति पदमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले 51% मत प्राप्त नगरेपछि पुनः मतदान हुने भएको हो। सभापति पदका लागि 6 जनाबीच प्रतिस्पर्धा भएकामा सबैभन्दा धेरै मत ल्याउने शालिग्राम घिमिरे र दोस्रो धेरै मत ल्याउने गोपाल घिमिरेबीच पुनः मतदान गरिने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभयो। गैराती सम्पन्न मतदानमा 552 मत खसेको थियो, जसमा सभापति पदका लागि 6 जनाबीच प्रतिस्पर्धा भएकोमा 6 जना 20 भएको प्रतिस्पर्धामा रूपन्देहीका शालिगराम घिमिरेले 199, अर्घाखाँचीका गोपाल घिमिरेले 87, रूपन्देहीका गणेश पौडेलले 84, बाँकीका डाक्टर राजकुमार सुवेदीले 80, रूपन्देहीका मंजु भूषालले 71 र रूपन्देहीका मधुप्रसाद आर्यालले सबैभन्दा कम 19 मत प्राप्त गर्नुभएको थियो। सभापतिका उम्मेद्वारहरूमध्ये धेरै मत ल्याउनेले 51% मत नल्याए उनका निकट

0: प्रतिस्पर्धी बीच पुनः मतदान हुने रासोपाको निर्वाचन विधानमा उल्लेख छ। प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको रासोपाले 65 जिल्ला र 4 प्रदेश अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार कोशीमा 14 जिल्ला, मधेसमा 1, बागमतीमा 12, गण्डकीमा 9, लुम्बिनीमा 11, कर्णालीमा 9 र सुदूरपश्चिमका 9 जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ।
1: बर्दियामा ट्रकको ठक्करबाट ड्यूटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक हौलदारको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। तीव्र गतिमा नेपालगंजबाट गुलरियातर्फ आइरहेको PR-03001K-1412 नम्बरको ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हौलदार तिलक कणेलको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान 5:30 बजे अवैध रूपमा भारत लैजान लागिएको दुई भैंसी र एक पारालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका 11 स्थित हुलाकी सड़क खण्डको लालपुरमा उक्त घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका कणेलको जिल्ला अस्पताल बर्दियामा उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले जानकारी दिनुभयो। ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी जवान दीपक कुमार जंग शाहलाई थप उपचारको लागि सेसन अस्पताल कोहलपुर पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरिएको जानकारी दिनुभयो।
0: जंगली हात्तीको आक्रमणबाट आज बिहान झापाको मेचीनगरमा एक महिलाको मृत्यु भएको छ। आज बिहान 4:45 बजेतिर मेचीनगर नगरपालिका 4 नम्बर वडा कार्यालय अगाडि बस्ने 62 वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको हो। हात्तीले कुल्चिन्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी निरीक्षक विजय चौहानका अनुसार प्रहरी उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको प्रवर्धनाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। मानवताको लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाउ भन्ने विश्व नाराका साथ दिवस मनाउन लागि हो। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 तारीकका दिन यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन WHOले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचको दृष्टिले अझै ठूलो असमानता कायम छ। विशेष गरी कम आय भएका मुलुकमा प्रसूतिको समयमा अत्याधिक रक्तस्राव भएका महिला, गम्भीर रक्त अल्पताबाट पीड़ित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा थलासेमिया, हेमोफेलिया रोग, प्रतिरोधात्मक कमजोरी र केही प्रकारका क्यान्सरबाट प्रभावित बिरामीले आवश्यक रगत समयमै प्राप्त गर्न कठिनाई भोगिरहेका छन्। WHOले सबै देशलाई रक्त सेवाको सुशासन र नियमन सुदृढ गर्न, दिगो वित्तीय स्रोत सुनिश्चित गर्न, गुणस्तर प्रत्याभूति कार्यक्रम विस्तार गर्न, सुरक्षित रक्त संचार अभ्यास प्रवर्धन गर्न तथा तथ्यमा आधारित निर्णयका लागि निगरानी र सूचना प्रणाली सुदृढ बनाउन आह्वान गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। यद्यपि इरानले भने ट्रम्पको यो समय सीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै ट्रम्पले सम्झौता लगतै विश्वकै प्रमुख व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने बताउनु भएको छ। साथै ट्रम्पले सम्झौतापछि अन्तत इरानको आणविक सामग्री अमेरिकाको नियन्त्रणमा आउने र त्यसलाई नष्ट गरिने दावी समेत गर्नुभएको छ। यस विषयमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि 24 घण्टाभित्र सम्झौता टुंगोमा पुग्ने अपेक्षा गरिएको र इलेक्ट्रोनिक हस्ताक्षरका लागि तयारी भइरहेको जनाएको छ। तर ट्रम्पको सोशल मीडिया पोस्ट अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेले अमेरिकी दावीप्रति सावधानी अपनाउन आग्रह गर्नुभएको थियो। दशकौंदेखि पश्चिमा देशले इरानमाथि आणविक हतियार निर्माण गर्न खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई इरानले खण्डन गर्दै आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र विद्युत उत्पादनका लागि मात्रै भएको बताउँदै आएको छ। ट्रम्पले यदि यो वार्ता छिटो सहज र शान्तिपूर्ण रूपमा अगाडि नबढे वाशिङटनसँग अन्तिम विकल्प तयार रहेको चेतावनी दिँदै त्यसको प्रयोग गर्न नपरोस् भन्ने कामना समेत गर्नुभएको छ।
1: अब खेल समाचार। फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। अमेरिकाको न्यूजर्सी रंगशालामा आज बिहान भएको खेलमा ब्राजिल र मोरक्को 1-1 गोलको बराबरीमा रोकिएका हुन्। खेलको 21 मिनटमा इस्माइल साइबरीको गोल मार्फत मोरक्कोले अग्रता कायम गरेको थियो, तर 11 मिनटपछि ब्राजिलले गोल फर्कायो। 32 मिनटमा ब्राजिलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा भने कुनै पनि गोल हुन सकेन। विश्वकप इतिहासमा ब्राजिल र मोरक्को बीच यो दोस्रो खेल हो। यही समूहको अर्को खेलमा स्कटल्याण्डले हैटीलाई पराजित गरेको छ। आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डले हैटी विरूद्ध 1-0 जित निकालेको हो। विश्वकपमा आज राति 10:15 अस्ट्रेलिया र टर्किया तथा 11:15 जर्मनी र कुराकाओ बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 2:15 नेदरल्याण्ड्स र जापान बीच प्रतिस्पर्धा हुने तालिका छ।
0: अब मौसम। पश्चिमी न्यूनचापी रेखाको प्रभावले आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पनि कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहेको छ। मध्य प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। बागमती र गण्डकीका तराई क्षेत्रका साथै मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेसको कोइराला र देउबा पक्षले विराटनगरमा संयुक्त भेला गर्दै असार 20 भित्र सदस्यता अध्यावधि गर्ने सहित संस्थापनले पठायो 7 बुझे प्रस्ताव।
0: परराष्ट्र मन्त्री खनाल बेजिङ प्रस्थान, 4 दिने भ्रमणमा लगानी सम्मेलन लगायतका कार्यक्रममा सहभागी हुने।
1: बर्दियामा भाग्दै गरेको ट्रकले ठक्कर दिँदा सशस्त्र प्रहरी हवलदारको मृत्यु, 1 घाइते। झापामा जंगली हात्तीको आक्रमणमा परि 1 महिलाको ज्यान गयो।
0: इरानसँग आज ऐतिहासिक सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी, इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको पाकिस्तानको भनाई।
1: र फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, हैटी विरूद्ध स्कटल्याण्ड 1-0 गोलले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9865342493 र 9865238073।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्। शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
7: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856033398 र 9845010950। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
15: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी छ, भुरुङ्गी।
15: हाम्रा विशेषताहरू:
3: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
16: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
3: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
16: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
3: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
17: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
18: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
17: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
19: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
17: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
20: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
17: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422। दिपेश मल्ल ठकुरी 98058101420। दीप मल्ल ठकुरी 98460145530।
21: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
22: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल मात्र बल्छ, करार मात्रै भो।
21: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
22: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो?
18: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188717।
23: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
24: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
23: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
24: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
18: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141 35622।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
1: ल नहो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्प फोर्स चोक, प्रोपाइटर कृष्णराज पण्डित। फोन 0654140008।
4: एक सय तीन थोप्लो आठ, अन्तर्मनको आवाज।

0: यस्तै लेसको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
4: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
5: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
4: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
5: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
4: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9560624446।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654142333, मोबाइल 9968861887।
6: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
7: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
7: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
7: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903069, मोबाइल 9840826926।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहित का सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
10: हेर त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ लगिहालो लगिहालो।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
12: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
16: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
15: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
16: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
15: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
17: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
18: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
19: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
20: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
15: ए सबिना, यसको हतारमा कता हो?
16: ए प्रदीप, हेर न बिहेको दिन पनि आइसक्यो घर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
17: ल बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
1: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846878528 र 9808216142
21: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
22: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
21: उपचार सेवाहरू
22: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
21: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
22: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
21: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
22: शरीरमा जम्मा भएको पस सिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
21: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
22: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880
23: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
24: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
23: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
25: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
23: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
25: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
23: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
24: फोन बजार सिद्धार्थ बैंक फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
26: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
16: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
27: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
16: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
27: हो त है सामान लिन टाढा किन जानु पर्यो र
28: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
29: कस्मेटिक पार्लर तथा सिलौनाहरूको होलसेल विक्रेता
24: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
28: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
24: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
25: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9821653507।
28: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
24: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
28: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना,
4: मोबाइल 9800585537 र 9800615899।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9417000787।
7: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
8: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
9: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142085, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
9: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
29: एक सय 103.8 अन्तर्मनको आवाज।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460878302।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560628091।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
13: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
13: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिटी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: पसल सरेको सूचना, शुक्ला गण्डकी 4, दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98253-9100122, 98058-28008 र 98460-69246।
15: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
18: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
19: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
18: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
19: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
20: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856-66136 र 9151-66136।
21: स्टुडियो
22: अहिले बिहानको 10 बज्यो।
15: टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।
23: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
24: ढोरबाराही हाइलाइट्सको साथमा
25: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
24: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49304।
26: नमस्कार, रेडियो ढोरबराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी 15 महाधिवेशनलाई मर्यादित बनाउन सभापति गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले राखेको 7 बुते प्रस्ताव सार्वजनिक भएको छ। गत जेठ 16 गते अपदस्थ सभापति शेरबहादुर देवद्वारा तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई आन्तरिक रूपमा पठाएको उक्त प्रस्तावमा 16-3 पनि कुनै जवाब नआएपछि जेठ 31 गते सार्वजनिक गरिएको हो।

सत्रमा राजनैतिक एजेण्डाका रूपमा प्रस्तुत गर्न सकिने उल्लेख गरिएको छ। यसै केन्द्रीय समितिमा रहेका सबै नेताहरू महाधिवेशनमा स्वतः प्रतिनिधि हुन पाउने पुरानो परम्पराको अन्त्य गर्दै वडा तहबाटै अनिवार्य प्रतिनिधि चुनिएर आउनुपर्ने क्रान्तिकारी शर्त गगन र विश्वले अघि सार्नु भएको छ। नेकपा एमाले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साग फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारी सहित मिशन जागरण अभियानको विस्तृत व्याख्या सहितको कार्ययोजना पठाएको छ। पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी सहित पठाएको मिशन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा पार्टीले हार बेहोर्नुका कारण कार्यकर्ता र जनता पार्टीप्रति निराश हुनुको कारण लगायत विषय विस्तृत रूपमा केलाइएको छ। मुख्य गरी 2074 सालको निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादी संघको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख गरिएको छ। परराष्ट्र मन्त्री सुशील खनाल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। हालै भारतको तीन दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चार दिने भ्रमणका लागि आज चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार चीनका विदेश मन्त्री वाङ यीले यीको निमन्त्रणामा मन्त्री खनाल चीन जान लाग्नु भएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेन्जिङमा भोलि आफ्ना चीनीय समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रबन्ध गर्न बेन्जिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। वहाँले चीनीय व्यापारिक समुदायसँग अन्त्यक्रिया गर्नुहुनेछ। पार्टी परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्त्यक्रिया हुने गर्नुहुने मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 देखि 24 गतेसम्म 3 दिन भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। भारतले नेपाली चियामा कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग समस्यामा परेका छन्। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशन नेपालले भोलि असार 1 गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा 7 लाख किलो भन्दा बढ़ी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएशन अध्यक्ष दिल्ली श्रेष्ठले बताउनु भएको हो। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ रहेको छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प नरहेको उद्योगीले गुनासो गरेका छन्। भारतले सन् 2026 मे 1 देखि नेपालबाट आयात हुने चियामा स्ट्याण्डर्ड एसओपी लागू गरेको छ। यस अनुसार हरेक गाडीको चिया छुट्टा छुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन 20 दिन भन्दा बढ़ी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भई चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता रहेको छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएशन अध्यक्ष श्रेष्ठको जोड़ रहेको छ। गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मैके गाउँपालिकाको आयोजनामा वडा नम्बर 4 मनहरीमा सञ्चालन गरिएको सिपमूलक उद्यम विकास तालिम प्रभावकारी बन्दै गएको छ। वडा कार्यालयको सहजीकरणमा सञ्चालित उक्त तालिममा 35 जना महिला उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको छ। महिलाहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा हस्तकलाबाट निर्माण गरिएका धूप तथा बत्ती निर्माण तथा विभिन्न प्रकारका भेज र नन भेज अचार बनाउने

0: प्रदान गरिएको छ। तालिममा नेपाली कागज प्रयोग गरी पूजा आजामा उपयोग हुने बाटेको सुगन्धित धूप, विभिन्न प्रकारका बत्ती तथा हस्तकला जन्य सामग्री उत्पादन गर्ने विधि सिकाएको छ। त्यस्तै भेषतर्फ करेला, आँप, कागती, खुर्सानी लगायतका अचार तथा नन भेजतर्फ कुखुराको मासु, बफ र बदलका परिकारबाट अचार बनाउने सिप समेत प्रदान गरिएको छ। सहभागीहरूले व्यापारिक रूपमा उत्पादन प्रक्रिया सिक्दै व्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान हासिल गरिरहेका छन्। म्याग्दी गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख तथा नेजपा कार्यक्रमका फोकल पर्सन प्रदीप न्यौपानेका अनुसार महिलाहरूले सिकेको सिपलाई व्यवसायमा रूपान्तरण गरी आय आर्जन गर्न सकुन् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमका प्रमुख प्रशिक्षक पवित्र लामिछानेले महिलाहरूको सिकाइप्रतिको उत्साह प्रशंसनीय रहेको बताउँदै तालिम पश्चात उनीहरूले सफल उद्यमीका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार तालिममा सहभागी महिलाहरूले उत्पादन, प्याकेजिङ, गुणस्तर व्यवस्थापन तथा बजारमुखी सोच समेत विकास गरिरहेका छन्। सहभागी सरस्वती श्रेष्ठले तालिमले आफूहरूलाई नयाँ अवसरको ढोका खोलेको बताउनु भएको छ। स्थानीय उत्पादन मार्फत म्याग्दीको छुट्टै पहिचान स्थापित गर्न सकिने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको हो। मनसून सक्रिय भएसँगै बाढ़ी र पहिरोको उच्च जोखिममा रहेको तनहुँमा सम्भावित प्राकृतिक प्रकोपसँग जुत्न जिल्लाका तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको छ। तीनवटै निकायका विशेष उद्धार टोलीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। विपदका बेला तत्काल घटनास्थल पुगेर खोज, उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत संयन्त्रलाई आवश्यक उपकरण सहित तैनात गरिएको जनाएको छ। सुरक्षा टोलीको यही कार्यकुशलता र पूर्व तयारीका लागि ब्यास नगरपालिका 5 पाटन स्थित उर्लदी मादी नदीको भेलमा एक चुनौतीपूर्ण प्रदर्शनात्मक अभ्यास समेत गरिएको छ। गण्डकी प्रदेश सरकारको आह्वानमा आयोजित उक्त अभ्यासमा बाढ़ीमा फँसेका व्यक्तिलाई राफ्टिङ बोट र डोरीको सहायताले नदीबाट जीवितै बाहिर निकाल्ने, पहिरो र खोजमा खसेका सवारी साधनबाट घाइतेको द्रुत उद्धार गर्ने तथा प्राथमिक उपचार गरी हेलिकप्टर र एम्बुलेन्स मार्फत अस्पताल पठाउने जस्ता युद्ध स्तरका काल्पनिक दृश्य शुक्रबार प्रदर्शन गरिएको थियो। कपडा, फेन्सी तथा कस्मेटिक व्यवसाय समिति शुक्ला गण्डकी 4 दुलेगौड़ाको शनिबार सम्पन्न प्रथम भेलाले रघुनाथ पौडेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ। उपाध्यक्षमा विन्दा रामजाली, सचिवमा नारायण प्रसाद झुङ्गना र कोषाध्यक्षमा राजेन्द्र खनाल सर्वसम्मत भएका छन्। सदस्यहरूमा कृत्रिमा प्रधान, मिना गुरूङ, राजेन्द्र श्रेष्ठ, राजु सिग्देव, सुन्दरश्याम श्रेष्ठ, सुमन महत, जीवन श्रेष्ठ र सानु मिया रहेका छन्। यसअघि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य विमल प्रसाद रिमाले भेलाको उद्घाटन गर्दै नगरभित्रका वस्तुगत व्यवसायीहरू एक हुँदै गएकोमा खुशी व्यक्त गर्दै यसले नगर उद्योग वाणिज्य संघलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्र राम श्रेष्ठले आर्थिक चलायमान कमजोर भएको बेला व्यवसाय एक भएर दिगो बनाउनतर्फ लाग्नुपर्नेमा जोड़ दिनुभएको हो। भेला संयोजन समितिका संयोजक रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त ज्वार्सन, वड़ा नम्बर 4 सदस्य मदन श्रेष्ठ, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वड़ा व्यवस्थापन समिति वड़ा नम्बर 4 सभापति बालकृष्ण विक, व्यवसायिक ऋषि बहादुर बस्नेत, व्यवसायी हरिलाल रिमाल लगायतले बोल्नु भएको थियो। समितिले गएको शनिबारदेखि दुलेगौड़ा क्षेत्रका पसल बन्द गर्दै आएको छ। आधुनिकताको तीव्र प्रभाव र पुस्तान्तरणको अभावमा भाषा, संस्कृति र ऐतिहासिक पहिचान ओझेलमा पर्न थालेपछि तनहुँमा भुजेल समुदायका बासिन्दा जागरूक हुन थालेका छन्। मौलिक सांस्कृतिक धरोहर संकटमा पर्न थालेपछि यसको संरक्षण र समर्थनका लागि समुदाय स्तरबाटै स्वत सुपूर्द पूर्व रूपमा सक्रियता देखिन थालेको हो। भुजल समाज सेवा समिति तनहुको आयोजनामा देवघाट गाउँपालिका एक बस्तीनी चारमा शनिबार विशेष सांस्कृतिक प्रदर्शन तथा अन्त्यक्रिया कार्यक्रम सम्पन्न भएको छ। नयाँ पुस्तालय पुर्खाको गौरवमय संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा भुजेल समुदायका विभिन्न आठवटा टोलीले ऐतिहासिक पहिचान बोकेको चुट्का र कौडा नाच प्रस्तुत गरेका थिए। आफ्नो मौलिकता सुरक्षाका लागि आयोजित यस कार्यक्रमका लागि देवघाट गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने अपुग रकम स्थानीय समुदाय आफैले चन्दा संकलन गरेर जुटाएका थिए। आज देशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मध्य प्रदेशका एक दुई ठाउँमा पनि पानी मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षासँगै चट्याङको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसै राति कोशी मध्य बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षा वा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ। त्यसै गरी बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मध्य प्रदेशका केही ठाउँमा राति पनि मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन मौसमविदहरूले सुझाव दिएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने दावी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। मध्यस्थताकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइसकेको इरानको भनाइ रहेको छ। हस्त बिहान 10 बजेको ढोरबराई हैदर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया ग्रुप विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित। फोन 0654140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
5: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रही स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
5: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
8: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846683522।
10: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गर्दिन कि क्या हो?
11: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
13: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
7: म्याडम, धूम्रपान भनेको के हो?
14: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
14: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
16: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
16: हाम्रा विशेषताहरू:
15: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
16: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
15: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
16: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
15: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062065।
17: मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
18: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
19: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
20: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
21: उपचार हुने रोगहरू:
20: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
21: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
20: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
21: दिसा पिसाब एवं पेटको समस्या,
20: तौल घटबड हुने वा थाइराइडको समस्या,
21: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
20: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
21: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु।
20: फोन नम्बर 0564142333 र 9678861887।
22: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला?
23: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
22: हजुर, दुलेगौड़ाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच्र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौड़ा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462014726।
0: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता

0: निम मेटली स्टील फन पर कका सबै सामान साइनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867294।
3: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, ग्यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403305।
6: दिस इज रेडियो ढोर बाराही 103.8 MHz,
7: 103.8 MHz प्रेजेन्ट एभ्रीडे 10:30 AM टु 12 PM।
8: इट्स टाइम फर कलिङ टाइम
7: ओन्ली अन रेडियो ढोर बाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हि 103.8 मेगाहर्ज अन्तर्मनका वा साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन सबको 12 बजेको समयसम्म, अनि आज चाहिँ हामी हप्ताको शुरूआती दिनमा पनि छौँ जहाँ चाहिँ अन्ताक्षरी विशेषको साथमा जोडिन्छौँ। फोन डायल गर्दै गर्नुहोला 0465142 0000 बाटो भएर भन्दै अहिलेको लागि ढिला नगरी पहिले एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु, अनि त्यसपछि हामी रमाइला मिठा मिठा कुराकानीको साथमा कार्यक्रम सम्बन्धी विस्तृत जानकारीको साथमा जोडिन्छौँ। अहिलेको लागि भने फुलबुट्टे सारी टाइटलमा रहेको, फिमेल भर्जनमा रहेको सुमधुर गीत रहेको छ मिलन नेवारको आवाजमा सजिएको यो गीतमा, राजन राजकृपाकोटीको चाहिँ लिरिक्स म्युजिक रहेको छ, स्वीकार्नुहोला है त।

0: हजुर फुलबुटे सारी बोलको सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। मेला नेवारका आवाजमा सजिएको गीत सँगसँगै अब भने पालो तपाईँको हो 0965142000 बाट भएर आउन सक्नुहुन्छ। सहभागिता जनाउनको लागि टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। फरकबार फरक श्रृंखलाको साथमा हामी आउने गर्दछौं हप्ताको सातै दिन, ठिक बिहानको 10 बजेदेखि अबको 12 बजेको समयसम्म यो 1.5 घण्टाको समय चाहिँ यहाँले प्रोग्राम कलिङ टाइम सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ भन्ने जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण संसादी बसल दोलेगौडाले प्रोपाइटर हुनुहुन्छ। मेन बहादुर सुनार र सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि त्यस्तै गरी मरमत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले चाहिँ सेवा सुविधा लिन सक्नुहुन्छ। त्यस्तै प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एण्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने बारे पछि हामी फरकबार श्रृंखलाको साथमा आउँदै गर्दा हामी एकजना साथीलाई चाहिँ विजय गराउँछौ र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार भने लक्की ड्र मार्फत चाहिँ एकजना साथीले पाउन सक्नुहुन्छ। रु 100 रिचार्ज र गएको हप्ता अर्थात हिजो शनिबारको विजय साथी भने हुन सफल हुनुभएको छ। अरूण चौपाल देखि तिलक छेत्रीजी अब सुनिसक्नु भएको छ, उहाँले जानकारी पाइसक्नु भएको छ, नम्बर चाहिँ पाइसक्नु भएको छ भने ठिकै छ। यदि थाहा पाउनु भएको छैन भने धेरै धेरै बधाई सँगसँगै स्टुडियोको नम्बरमा चाहिँ आफ्नो टिप नम्बर टिपाइदिनु होला भन्दै खुसी सहभागी साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर। गुड मर्निङ दर्शन, नमस्कार। कहाँदेखि कसको आवाज सुन्दैछु होला? तिलक छेत्रीजी, भर्खरै हाम्रो तिलकजीको बारेमा चाहिँ हामी कार्यक्रम सम्बन्धी जानकारी दिँदै थियौ है, अनि सुन्दै हुनुहुन्छ है, एकदमै खुसी लाग्यो अनि ट्याक्कै हामीसँग जोडिनु पनि भयो। अनि हाम्रो तिलकजीले चाहिँ आफ्नो नम्बर टिपाउनु भएको छ कि छैन त?
1: मैले टिपा होइन नि, नम्बर टिपा होइन। सर्वप्रथम त हजुरलाई धेरै धेरै शुभकामना अनि रेडियो घरबराईलाई हार्दिक हार्दिक मंगलमय शुभकामना। अनि त्यहाँबाट ऊ के अरे पुरस्कारको पराजन गर्ने सुनचानी व्यवस्था मित्रलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु।
0: हजुर हजुर हजुर। आफ्नो
1: मैले हिजो सुनेको थिएँ तपाईँ भनेको त्यो हुने बित्तिकै मलाई साथीहरूले पनि बताइदिनु भयो।
0: ए हजुर हजुर। तपाईँले नम्बर टिपाउने चाहिँ जुन अहिले हामीसँग सहभागिता जनाउने हाम्रो नम्बर चाहिँ रहेको छ त्यसको 0965142000 मार्फत जोडिनु भएको छ भने 2 को ठाउँमा 1 राखेर चाहिँ 0965142000 आफ्नो नम्बर टिपाउनुहोस् है। अहिले ठ्याक्कै हामीसँग कुराकानी सके पश्चात यहाँले चाहिँ सम्झनु भए पनि हुन्छ है।
1: ठिकै छ, अनि धेरै धेरै धन्यवाद ल। अहिले केही कार्यक्रम राख्न सक्दैन, आज हाल्ने सन्जो पनि छैन, म फेरि सहभागी हुँदै जाउँला है।
0: ल ठिकै छ, त्यसो भए एउटा मिठो गीतबाट चाहिँ सुरु गरेर छोडिदिनुहुन्छ त?
1: मिठो गीतबाट मैले त्यति आधुनिक के अरे चलचित्र गीत गाउन आउन नि त
0: जस्तो गाए पनि आज चाहिँ हामी अन्ताक्षरी खेल्ने हो, जुनै पनि गीत संगीत गाउनु भए पनि हुन्छ। अब सकेसम्म त हामी अन्ताक्षरी अलिकति लामो समयसम्म खेल्ने हो, तर अब कार्यक्रममा सहभागिता जनाइसकेपछि एउटा मात्र भए पनि अब गुनगुनाइदिनुहोस् न त। ल हुन्छ, ल एउटा मिठो गीतबाट सुरु
1: गरेको
0: ल हजुर, धेरै धेरै धन्यवाद। र आज हामी अब धेरै साथीसँग चाहिँ अब सहभागिता पनि जनाउनु पर्छ होइन, समय दिनुपर्ने हुन्छ, सो आज सम्झना सन्देश चाहिँ राख्न पाइँदैन, तैपनि एउटा मिठो गीत राख्दैछौ, सुनेर साथ दिनु होला अहिले भने छुट्टिन्छौ है। हस् त हुन्छ नमस्कार अरुण चौपारीदेखि तिलक छेत्रीजी हुनुहुन्थ्यो र अब स्वास्थ्य पनि अलिकति ठिक छैन भन्नुभएको थियो त्यसले एउटा मिठो गीतबाट चाहिँ उहाँले पालो दिएर गइसक्नु भएको छ भने पालो अब साथीहरूको है 0625414200 बाटो भएर जोडिन सक्नुहुन्छ हाम्रो तिलकजीले सिसा ढ्यालैमा भनेर चाहिँ अब गीत गुनगुनाउँदै गर्दा मबाट पालो परेको छ र मबाट चाहिँ अलिकति अगाडि पुग्नको लागि कोही साथी हुनुहुन्छ लाइनमा सहभागी गरिहाल्छु। हेलो नमस्ते हजुर।

0: हजुर, मेरो माया छोडेर कहाँ जाउँला। हाम्रो रोशिकाजीलाई कार्यक्रममा धेरै धेरै स्वागत छ है रोशिकाजी। हेलो, किन होला नि आवाज सुन्न नि गाह्रो परेको, नबोल्नु भएको कि के होला। रोशिकाजी हुनुहुन्थ्यो अनि कहाँ जाउँला भनेर अलिकति मबाट किन आज त एकै पालो मात्र हुन्छ जस्तो छ है। अब लबाट मेरो गाउने पालो त आउँदैन क्या आज साथीहरूले चाहिँ एउटा एउटा गाउँदै गाउँदै अब कहाँसम्म पुग्छ होला त हेरौँ। अब अर्को साथी पनि हुनुहुन्छ लाइनमा, स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर।
1: नमस्ते,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है लक्ष्मीजीलाई।
1: धन्यवाद।
0: अनि हाम्रो लक्ष्मीजीले आज रेडियो प्रोग्राम सुन्नु भएको छ? त्यही त, अब ठ्याक्क लबाट भन्दै थिए अनि लबाट लक्ष्मीजी भने जस्तै नै ठ्याक्कै सहभागिता जनाउनु भयो क्या हाम्रो लक्ष्मीजीले आज। अनि के छ तपाईँको नयाँ नौला हालखबर अनि बागमारातिरको सन्सो विसन्सो सबै सुनाइदिनुहोस् न त।
1: एकदम ठिक
0: ठाक छ। ठिक ठाक छ ल, ठिक ठाकको समयमा अझै ठिक ठाक बनाउँदै अब भने हामी अन्ताक्षरी खेलिहालौँ है लक्ष्मीजी।
1: हजुर,
0: पालो चाहिँ लबाट परेको छ, लबाट सुरु गरिदिइहाल्नुहोस्। वान टू थ्री गो।
1: लाखौं तारा बिर्सिनु उनलाई देखेपछि,
0: उनलाई देखेपछि छ बाट पालो परेको हो। छ बाट छुँदैमा दाग लाग्ने होइन, माया बोल्दैमा बात लाग्ने होइन, झट्टै भन त मनमा बस्नलाई ठाउँ छ छैन। ल, न बाट पर्यो है।
1: नसाहेको होइन तर पनि तिमीलाई उपाय नै छैन, तिमीलाई आउने नियत मेरो होइन तर पनि तिमीलाई उपाय नै छैन।
0: नम्बरी सुन हो निमत चाँदी होइन, ए पुरै माया देऊ मलाई आदि होइन, ए पुरै माया देऊ मलाई आदि होइन। ल फेरि नबाटै पर्यो त हाम्रो लक्ष्मीजीलाई त। रातो रात

0: सुखी दस्त के लस पानी
1: नौ बाट पालो पर्या परे छ के रे है नौ बाट

0: la cova a tapar.
1: Papá le correrá.
0: Robato.

0: ल रबा चढ्नै पर्यो है लक्ष्मीजीलाई फेरि
1: जान्छु मेलामा सपनी माया मुला गारु ताको बेलामा

0: 일로 와봐, 거봐줘, 발로 버려, 이.
1: 깔레사 둥글, 이나 따라 흥태란 이름아야, 느디나 둥글.
0: 2 दिनमा जुन चाहिँ लपछि हामी एक एक पालो गर्छौँ लक्ष्मीजी, लपछि चाहिँ तपाईँको एक पाली अनि हामी साथीलाई पालो दिन्छौँ है। लबाट लौन यो मन पग्लेरै पानी भो, बाटो खोज्दै बगेरै जाने भो, साँझ पर्यो छ मकै हो, मन परेको माया लुकिन हो अलकै। ल अब अन्तिम चोटि कबाट गुनगुनाइदिनुहोस् है। हुने मान्छे तिमी ल मी भनेपछि अब मबाट चाहिँ हामी अर्को साथीलाई पालो दिन्छौँ। अहिले भने छुटिनुपर्छ, मिलेसम्म रेडियो प्रोग्राम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने छुटिन्छौँ है लक्ष्मीजी।
1: नमस्ते,
0: नमस्ते, बाई बाई। उहाँ हुनुहुन्थ्यो लक्ष्मी लम्साजी बागमारादेखि। मबाट चाहिँ एकदमै रेडी भएर बस्नु होला है, पालो परिसकेको छ अहिलेको लागि भने आँखामा आउने सपनी कहिलेको कुरा हुन्छ नि होइन। आँखाले अब हामीले चाहिँ धेरै सपनाहरू देख्छौँ, तर त्यो पुरा गर्न त अब कहिले हो कहिले हो भन्ने खालको मिठो शब्द सङ्गीत रहेको छ। एकदम लिम्बुको आवाजमा सजिएको यो मिठो गीत सँगसँगै हामी कार्यक्रमको पहिलो व्यावसायिक विश्राम पश्चात 11 बजेको टाइम सेक लगतै पुनः उपस्थित हुन्छौँ। सुन्दै गर्नुहोला प्रोग्राम कलिङ छायम।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: Hajur Dan Garau.
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
3: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
1: दान गरौं सकेको गरौं सबैले गरौं
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पुन
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
7: ए सबिना यस्तो हतारमा कता हो
8: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
7: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाबी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
9: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9808216142।
10: आमा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: हो र, फेरि कहाँ सारे छन् बाबुले पसल?
10: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
10: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9846026925।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
13: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
14: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
15: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
16: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछ।
14: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142733, मोबाइल 9868861887।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
17: स्टेशन 1 स्टुडियो टाइटेड
18: अहिले बिहानको 11 बज्यो।
19: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
20: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चायम र सहभागिता जनाउनको लागि 0625400200 को टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। टेलिफोन लाइन मार्फत मिठा मिठा रमाइलो कुराकानीको साथमा हामीसँग जोडिन सक्नुहुन्छ। अनि आज आइतबारको एपिसोडमा रहेर चाहिँ हामी अन्ताक्षरीको साथमा जोडे सँगसँगै अघि साथीहरूले चाहिँ अब मिठो मिठो गीतहरू चाहिँ गुनगुनाएर अन्ताक्ष मा चाहिँ सहभागिता जनाएर गइसक्नु भएको छ भने पालो चाहिँ ममा पुगेको छ। अब मबाट गीत गुनगुनाउनु मनपर्छ आउँछ भने आउन सक्नुहुन्छ, टेलिफोन लाइन खुल्ला छ है। अनि अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ। अझै एक घण्टाको समय त हामीसँग बाँकी नै छ र यो समय चाहिँ साथमा मिठा मिठा गीत सङ्गीतलाई पनि कार्यक्रममा स्थान दिन्छौँ भने अहिलेको लागि चाहिँ गाउँकी माया लु बोलको सुमधुर गीत रहेको छ। आशिष तम्राकरको आवाजमा सजिएको यो अब गाउँको माया कस्तो रहेछ मायालु हामी सुन्दैछौँ, राख्दैछु, स्वीकार्नु होला है त।

हजुर गाउँकी माया लु बोलको यो मिठो गीत रहेको थियो है अनि यहाँहरूमा कार्यक्रम सान्दिसकेको छु भने यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा हामी गइरहेका छौँ अनि साथमा 0625 4142 0000 बाटो भएर नै जोडिन सक्नुहुन्छ भने फरक बार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौँ हप्ताको सातै दिन र यो सँगसँगै कार्यक्रम सम्बन्धी जानकारी पनि हाम्रो साथीहरूलाई चाहिँ गराइहाल्छु जहाँ चाहिँ आज आइतबारको एपिसोडमा रहेर हामी साथीहरूसँग अन्ताक्षरी विशेषको साथमा जोडिरहेका छौँ भने त्यस्तै गरी भोलि सोमबार चाहिँ यहाँको रोचाइमा रहेको गीत सङ्गीतलाई कार्यक्रममा स्थान दिने गर्दछु अनि मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछु अनि त्यो टपिकमा यहाँको विचार के छ त खुलेर राख्न सक्नुहुन्छ अनि बुधबार भनेको ड्रामा पनि गर्छौँ हामी नाटक गर्न आउँछ भने पनि अब यहाँले चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ अनि बिहिबार भनेको चाहिँ साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिँदै शुक्रबार चाहिँ हामी म्युजिक प्रा गेमको साथमा जोडिन्छौँ अनि शनिबार भनेको गाउँ खाने कथा रहन्छ यसरी हप्ताको सातै दिन आइरहँदा हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ औमी माबसन सुनसादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुन्नार अनि साथमा चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सबले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै अहिलेको लागि चाहिँ ढिला नगरी हामी अर्को गीत पनि सुनिहालौँ साथीहरू सहभागिता जनाउँदै गर्नुहुन्छ हामी अब मिलेसम्म सहभागी पनि गराउँछौँ आउँदै गर्नुहोला अहिलेको लागि एउटा एकदमै रमाइलो गीत राख्दैछु तपाईँमा अब धेरैको चाहिँ आवाज पनि रहेको छ अनि रमाइलो गीत सन्दीजी वार्ता गराइदियो अब छोरा र छोरीको चाहिँ अब यो के को झगडा हो हामी चाहिँ झगडा मिलाउनु पर्यो भन्ने खालको छ है रजन रा शिवाकोटी रामचन्द्र काफले अनि त्यस्तो गरी सिन्धु मल्ल शिव परियार अनि मन्दपी त्रिपाठीको पनि आवाज रहेको छ राख्दैछु सिकार्नुहोला है त

हजुर वार्ता मिलाइदेऊ ज्वाइँ छोरीको अब झगडा मिलाइदेऊ भन्ने यो रमाइलो गीत तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु र अब भने पालो तपाईँको हो 9064142000 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ। अघि चाहिँ कता कता साथी आउनु भएको थियो अनि बिच बाटोबाटै हराउनु भयो कि है अब सुन्दै हुनुहुन्छ भने टेलिफोन लाइन खुल्ला छ। आज आइतबारको एपिसोडमा रहेर अन्ताक्षरीको साथमा जोडिरहँदा साथीहरूको पालो चाहिँ मबाट परेको छ अनि आज चाहिँ अब मबाट अनि त्यस्तै गरी अब नबाट पनि अलि धेरै गीतहरू पनि गएको छ त्यही भएर अलिकति तयारी गरेर पनि आउनु होला भन्न चाहन्छु अनि 9064142000 बाटो भएर जोडिँदै गर्नुहोला अहिले भन्ने अब हामी विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ अनि त्योभन्दा अगाडि एउटा रमाइलो गीत हामी सुन्छौँ नै कान्छो डाइभरहरूले कि अब डाइभर म माइलो भनेर यहाँले अब त्योभन्दा अगाडि गीत सुनिसक्नु भएको छ राम चन्द्र काफ्लेको आवाजमा सजिएको पछिल्लो समय चाहिँ डाइभर म माइलो 2 टाइटलमा रिलिज भएको गीत पनि हो। यो रमाइलो गीत सँगसँगै हामी विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: Hey, suna gaon ghar tara yo shahar suna hariyali paakha pakhera suna.
2: अहिले के सुन्ने भनेको
3: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
2: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
3: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनीटार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
2: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
3: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनीचार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
4: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी टिम दुलेकौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807162
8: मम्मी भोक लाग्यो खाजा खाम न
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
8: हस् मम्मी
10: मैले सुने छोरी ल जाम हिँड
9: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
3: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
9: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई स्टिक वा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
3: बीजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
11: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
12: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
13: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
14: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त
0: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
15: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9460145030
16: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
17: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
16: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
17: सेवा लिने क्रममा चाहिने जानकारी
16: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
17: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
16: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
17: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
18: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
20: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
21: कहाँ जाने?
22: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
21: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
22: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
21: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
23: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
24: This is Radio Dhor Barahi, 103.8 MHz.
25: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ छ यम र रेडियो प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दै र साथमा चाहिँ हामीलाई सहभागिता पनि जनाउन सक्नुहुन्छ 0567-1414-2000 बाटो भएर टेलिफोन लाइन मार्फत रमाइलो कुराकानीको साथमा चाहिँ आज अन्ताक्षरी विशेषको साथमा पनि जोडिरहेका छौं। आउन सक्नुहुन्छ, टेलिफोन लाइन खुल्ला छ। अनि बिहानको समय अब हिजो आज अब गर्मीको कुरा गर्नु पर्दा चाहिँ अब बेलुकीको समयमा पानी पर्दा चाहिँ अलिकति चिसो देख्न पनि पाइन्छ, तर अलिकति मौसम चाहिँ पछिल्लो समय अब चिसो भन्दा पनि अब गर्मी चाहिँ विशेष अब बढ्दै बढ्दै पनि छ होइन। यो समयमा चाहिँ विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। अब के भन्छ, पानी चाहिँ पिउनुपर्छ भन्छ नि है। अब पिउने भनेर हाम्रो चाहिँ कस्तो बानी हुन्छ भन्दा फेरि ए अब गर्मीको समयमा पानी पिउनुपर्छ अरे भन्छ, अनि जुन बेला सम्झेको छ त्यही बेलामा घट घट होइन पिएको छ हाम्रो बानी तालमेल मिलाउने भन्दा पनि भनेको छ के अरे भनेको छ, अनि एकैचोटिमा चाहिँ पिउने बानी हुन्छ नि त। यसो अब पानी मात्र होइन, अब कुनै पनि खाने चिजहरू होला, अब कुनै पनि अब चिज छ, अब सबैको तालमेल चाहिँ मिल्नुपर्ने हुन्छ कि। सो तालमेल मिलाएर अब विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नुहोला, काम कार्य पनि राम्रोसँग गर्नुहोला, अनि साथमा मिलेसम्म हाल्दा पनि सुनेर साथ दिनुहोला। 0567-1414-2000 बाटो भएर भन्दै अहिलेको लागि भने ढिला नगरी अब अघि मात्र विश्राममा गएको, अनि आज गीत संगीत कति बेला सुन्ने जस्तो पनि भएको छ होला है। अनि साथीहरू जोडिँदै गर्नु होला अहिलेको लागि भने तपाईँ माझ राख्दैछु मालती मंगले बाटो रहेको ढुङ्गा माथि लेऊ त्यो जवान मलाई बहिना देऊ भन्ने टाइपको रमाइलो गीत रहेको छ। रामकृष्ण ढकाल अनि कृतिका श्रेष्ठको आवाजमा सजेको यो गीत स्वीकार्नु होला है त।

हजुर ढुङ्गामाथि ल्याउ यो रमाइलो गीत तपाईँमा कार्यक्रम स्थान दिइसकेको छु. कस्तो लाग्यो त है, पगे पनि मन पर्यो होला. र यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा जोडिरहेका छौँ अनि साथमा रेडियो प्रोग्राम सुनिरहँदा चाहिँ के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हामीलाई चाहिँ दिँदै गर्नुहोला. अनि अहिलेको लागि भने फेरि पनि अर्को मिठो गीत रहेको छ म हिसाबले घाइते दिलमा आएर चलाइछु. यो रमाइलो गीत हामी ढिला नगरिकन यहाँहरूमा कार्यक्रम स्थान दिइहाल्छौँ. सत्य स्वरूपको आवाजमा सजिएको यो सुमधुर गीतमा म्युजिक पनि सत्य स्वरूप भने रहेको छ भन्ने अहिलेको लागि राख्दैछु. सिकार्नुहोला है त.

हजुर म हिसाबले घाइते दिल मार चलाइछु यो मिठो गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइरोक्दा अहिलेको लागि भने साथीहरू चाहिँ सुन्दै हुनुहुन्छ भने सहभागी त जनाउँदै गर्नु होला ढिला नगरी अर्को गीत चाहिँ हामी सुन्दैछौँ अघि अन्ताक्षरी गुनगुनाउँदै गर्दा चाहिँ अब छ बाटो पालो पर्दा यो गीत पनि गाएको थियौँ है सत्तरुमल टाइटलमा रहेको सुमधुर गीत छ तपाईँ माझ राख्दैछु निश्चल बस्नेत अनि मुस्कान राणा भातको आवाजमा सजिएको जहाँ चाहिँ म्युजिक रहेको छ रोशन थापाको यो गीत सँगसँगै हामी चाहिँ अब विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ अनि विश्राम लगतै हाम्रो पुनर्भेट हुन्छ अनि यहाँहरू भन्ने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो टुर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज प्रोग्राम कलिङ टाइम हाइट

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9856642446।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9846361209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जदेखि 2 काछेपानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856324475 र 9801324475।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावट सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856333098 र 9465110950।
9: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्लगण्डकी नगरपालिका 4 दुलेगौडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
1: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म। विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
1: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ।
10: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151661636।
13: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हो सम्झी।
14: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्लागण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्लागण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
15: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ छ यमनी, आज अन्ताक्षर विशेष साथमा चाहिँ हामी जोडिरहँदा अब पालो चाहिँ अब साथीहरूको पालो मबाट थियो, झन् मबाट अलिकति धेरै मजाले गाउँदै गाउँदै अगाडि पुग्ने भनेको साथीहरू एकदमै बिजी व्यस्त हुनुभएको हो जस्तो पनि लाग्यो है। ठिकै छ, यतिन्जेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब चाहिँ हामी साथीलाई सहभागी गराउन सकिँदैन है, किनकि अब अन्ताक्षरी भन्ने बित्तिकै अब एउटा दुईवटा मात्र गीत गाएर पनि भएन है, अनि त्यसमा पनि अलिकति अब अगाडि अगाडि बढ्दै जाँदा अलिकति समय पनि लाग्छ भन्दै थिए, तर कोही साथी चाहिँ लाइनमा हुनुहुन्छ, ठिकै छ, उहाँलाई सहभागीसम्म चाहिँ हामी गराउँछौ। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। हेलो, हाम्रो रिताजी हुनुहुन्छ हो? नमस्ते रिताजीलाई, प्रोग्राममा धेरै धेरै स्वागत छ है।
16: हजुर,
15: अनि हामी बोलेको सुन्नु भएको छैन रिताजीले? बोलेको सुन्नु भएको छैन? अनि हाम्रो रिताजी चाहिँ आज किन होला यति ढिलो हामीलाई सम्झनु भएको? कता व्यस्त हुनुहुन्थ्यो?
16: घरमै
15: है। ल आज चाहिँ हामी अब रिताजीको हालखबर चाहिँ सुनिहालौँ न त, के छ नयाँ नौलो पछिल्लो समयको? ठिकै छ है, हाम्रोतिर नि एकदमै ठिकठाक छ भन्दै आज चाहिँ अब तपाईँ अन्तिम सहभागी साथी पनि हुनुहुन्छ, हामी चाहिँ समयको अन्तमा पनि छौँ। सो आज अब अन्ताक्षरी खेलिरहँदा एउटा मबाट चाहिँ पालो परेको थियो, अन्तिम एउटा मात्र गीत गाउन पाउने भयो है हाम्रो रिताजीले आज। ल एउटा मबाट एउटा गीत गाइदिनुहोस्, हामीसँग चाहिँ समय थोरै छ है। ल सुरु गरिदिनुहोस्।
16: बसरी मरौ पानी मरौ मारी बारी मरौ म
15: हजुर माइसरी सुन्दरी भन्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ रिताजी। सोही गीत मिठो गीत चाहिँ हामी सुन्दैछौ अनि अहिले भने छुटिनु पर्छ, सुन्दै गर्नु होला है त। ओके बाई बाई भन्नुहुन्थ्यो रिता आचार्यजी कमडारादेखि र उहाँ सँगसँगै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। लक्ष्मी लम्सालजी हुनुहुन्थ्यो बागमालादेखि, त्यस्तै रोसिका लम्सालजी हुनुहुन्थ्यो बिमादेखि भने अरुण चौपारीदेखि आउनु भएको थियो तिलक छेत्रीजी, सम्पूर्ण साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै अन्तत आजको विजयी साथी भन्ने हुनुहुन्छ बागमालादेखि लक्ष्मी लम्सालजी र अरू साथीहरूसँग चाहिँ हामी त्यति मजाले कुराकानी हुन पाएन आज। यतिकै छ, अर्को हप्ताको आइतबार चाहिँ हामी मजाले अन्ताक्षरी पनि गाउनेछौँ र भोलि यहाँको रोजाईमा रहेको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ भने सहभागिता जनाउँदै गर्नुहोला भन्दै जाँदा जाँदै मैसौरी सुन्दरी सदाबहार गीत अनि अन्ताक्षरीमा पनि धेरै भन्दा धेरै गुन्जिने गीतमा पनि पर्छ अनि सानोदेखि सुन्दै आएको गीत अझै पनि गाउँदा पनि उत्तिकै थाकिँदैन, सुन्दा पनि उत्तिकै थाकिँदैन होइन। शब्द संगीत पनि मिठो छ यो सुमधुर गीतमा भारतीय उपाध्यायको आवाजमा सजिएको गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन, बाई बाई।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
5: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
5: हाम्रा विशेषताहरू
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
5: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
4: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
5: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655174779 र 98562625।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654142333, मोबाइल 98678167।
7: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560062029।
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठीक भन्नुभयो भाउजू। अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
13: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
12: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
13: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
12: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुछ्रे बैंकको ठिक पारिपट्टि। फोन 0665 93 369।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
14: स्टुडियो साइड अहिले मध्याह्नको 12 बज्यो।
15: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165 93 01।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्जु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेसको कोइराला र देउबा पक्षले विराटनगरमा संयुक्त भेला गर्दै असार 20 भित्र सदस्यता अध्यावधि गर्ने सहित संस्थापनले पठायो 7 बुझे प्रस्ताव।
0: राष्ट्रपाल लुम्बिनी प्रदेशको सभापतिमा शालिगराम घिमिरे निर्वाचित, 4 दिने भ्रमणका लागि परराष्ट्र मन्त्री खनाल चीन प्रस्थान।
1: कैलालीमा वनका कर्मचारीले टेम्पो लडाइदिएको भन्दै विरोध, कवाडी बनेको टेम्पो हटाइदिएको कार्यालयको प्रष्टीकरण।
0: इरानसँग आज ऐतिहासिक सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी, इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको पाकिस्तानको भनाई।
1: र फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, हैटी विरूद्ध स्कटल्याण्ड 1-0 गोलले विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले आज विराटनगरमा
2: विदेशमा
4: पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ

0: युवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेता उपस्थित नभए पनि कोशीमा भने संयुक्त भेला गर्न लागि हो। भेलामा कृष्ण प्रसाद सिटौला, विजय कुमार गसदार, डाक्टर शशांक कोइराला, डाक्टर मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद लगायत वक्ता छन्। संस्थापन पक्षले पार्टी एकता बनाउन गरेको प्रस्ताव व्यवस्था गर्दै इतर पक्ष भेलामा केन्द्रित बनेको हो। आन्तरिक एकताका लागि संस्थापनले इतर समूहलाई साथ बुँदै सहमतिको प्रस्ताव पठाएको छ। संस्थापन पक्ष सदस्यता अध्यावधिकमा केन्द्रित छ। छुटेका क्रियाशील सदस्यले असार 20 गतेभित्र निवेदन दिन सक्ने गरी निर्णय गरिएको छ। हिजो बसेको कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले छुटेकालाई निरन्तरतासहित अध्यावधिक गर्न चाहने क्रियाशील सदस्यहरूले असार 20 गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको थियो। सदस्यता अध्यावधि गर्न पटक पटक समय थपिरहँदा देउबार कोइराला पक्षका शीर्ष नेताहरूले नै अध्यावधि गराएका छैनन्। क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्यहरूमध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिक राम घिमिरे निर्वाचित हुनुभएको छ। आज हुने भनेको दोस्रो चरणको मतदान अघि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले समर्थन गरेपछि शालिक राम निर्वाचित हुनुभएको हो। यसअघि 6 जना 20 भएको प्रतिस्पर्धामा सबैभन्दा बढ़ी शालिक राम घिमिरेले 199 मत प्राप्त गर्नुभएको थियो। गोपाल घिमिरेले पहिलो चरणमा 87 मत प्राप्त गर्नुभएको थियो, तर दोस्रो चरणको मतदान शुरू नहुँदै गोपालले शालिक रामलाई समर्थन गरेपछि शालिक राम सभापतिमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभयो। पहिलो चरणको मतदानमा रूपन्देहीका गणेश पौडेलले 84, बाँकेका डाक्टर राजकुमार सुविदीले 80, रूपन्देहीका मंजु भूषालले 71 र रूपन्देहीका मधुप्रसाद अरियालले 19 मत प्राप्त गर्नुभएको थियो। गैराती सम्पन्न मतदानमा 552 मत खसेको थियो। प्रथम राष्ट्रिय महाधिवेशनको तैयारीमा रहेको रासपाले योसहित 5 प्रदेशको अधिवेशन सम्पन्न गरेको छ।
0: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जानुभएको छ। मन्त्री खनाल चीनिया विदेश मन्त्री वाङ ईको निमन्त्रणामा 4 दिने भ्रमणका लागि आज बिहान बेजिङ प्रस्थान गर्नुभएको हो। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्राउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुनेछ। मन्त्री खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी महाशाखा प्रमुख भिर्गु ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायत छन्।
1: डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका 4 स्थित सूर्य वन क्षेत्रमा वनका कर्मचारीले ट्याम्पो भीरबाट खसालेको भन्दै सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले आज विज्ञप्ति जारी गर्दै उक्त ट्याम्पो गुड्ने वा चालू हालतमा नरहेको र वन क्षेत्रमा अतिक्रमण गरी पसल सञ्चालनको लागि राखिएको एउटा गुड्न नमिल्ने कवाड़ी संरचना मात्र भएको दावी गरेको छ। ट्याम्पो वनका कर्मचारीले भीरबाट गुल्टाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कार्यालयले विज्ञप्ति निकालेर कर्मचारीको बचाव गरेको हो। गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्रमा अवैध रूपमा छापराहरू बनाएर सरकारी जमीन कब्जा गर्ने गरेकोमा त्यसलाई हटाउने क्रममा घनश्याम धामीले प्रयोग गरेको ट्याम्पो कवाड़ी भीरबाट लड्न पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ। वन कार्यालयले 1 महिना अगाडि नै उक्त संरचना हटाउन निर्देशन दिएको र अन्य 10 वटा छापराहरू हटे पनि धामीले अटेर गर्दै आएको वन कार्यालयको भनाइ छ।
0: बर्दियामा ट्रकको ठक्करबाट ड्यूटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक प्रहरी हवलदारको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। तीव्र गतिमा नेपालगंजबाट गुलेरियातर्फ आइरहेको बागमती प्रदेश 03001 ख 14-12 नम्बरको ट्रकको ठक्करबाट सशस्त्र प्रहरी हवलदार सशस्त्र प्रहरीका सहायक हवलदार तिलक कर्णेलको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान 5:30 बजे

0: अवैध रूपमा भारत लैजान लागिएका दुई भैंसी र एक पाडालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका एघार स्थित हुलाकी सड़क खण्डको लालपुरमा उक्त घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका कणेलको जिल्ला अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले जानकारी दिनुभयो। ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी जवान दीपक कुमार जंगशालाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरिएको जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। जंगली हात्तीको आक्रमणबाट आज बिहान झापाको मेचीनगरमा एक महिलाको मृत्यु भएको छ। आज बिहान 4:45 बजेतिर मेचीनगर नगरपालिका चार नम्बर ओडा कार्यालय नजिक बस्ने 62 वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा जंगली हात्तीको आक्रमणमा परिमृत्यु भएको हो। हात्तीले कुल्चाउँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी निरीक्षक विजय चौहानका अनुसार उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। यद्यपि इरानले भने ट्रम्पको यो समय सीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै ट्रम्पले सम्झौता लगतै विश्वकै प्रमुख व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने बताउनु भएको छ। साथै ट्रम्पले सम्झौतापछि अन्तत इरानको आणविक सामग्री अमेरिकाको नियन्त्रणमा आउने र त्यसलाई नष्ट गरिने दावी समेत गर्नुभएको छ। यस विषयमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि 24 घण्टाभित्र सम्झौता टुंगोमा पुग्ने अपेक्षा गरिएको र इलेक्ट्रोनिक हस्ताक्षरका लागि तयारी भइरहेको जनाएको छ। ट्रम्पको सोशल मीडिया पोस्ट अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अमेरिकी दावीप्रति सावधानी अपनाउन आग्रह गर्नुभएको थियो। दशकौंदेखि पश्चिमा देशले इरानमाथि आणविक हतियार निर्माण गर्न खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई इरानले खण्डन गर्दै आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र विद्युत उत्पादनका लागि मात्रै भएको बताउने गरेको छ।
2: र अब खेल समाचार। फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 गोलले पराजित गरेको छ। आज बिहान भएको खेलमा समूह डीको अस्ट्रेलियाले विजय शुरूआत गरेको हो। यसअघि आज भएको खेलमा स्कटल्याण्डले हैटी विरूद्ध 1-0 गोलको जित हासिल गरेको थियो। यस्तै आज बिहान सम्पन्न समूह सीको खेलमा ब्राजिल मोरक्कोसँग 1-1 गोलको बराबरीमा रोकिएको थियो। फिफा विश्वकपमा आज राति 11:45 जर्मनी र कुराकाओ बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 2:15 बजे नेदरल्याण्ड्स र जापान बीच प्रतिस्पर्धा हुने तालिका छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: कांग्रेसको कोइराला र देउबा पक्षले विराटनगरमा संयुक्त भेला गर्दै असार 20 भित्र सदस्यता अध्यावधि गर्ने सहित संस्थापनले पठायो 7 बुधे प्रस्ताव।
0: राष्ट्रपा लुम्बिनी प्रदेशको सभापतिमा शालिग्राम घिमिरे निर्वाचित। 4 दिने भ्रमणका लागि परराष्ट्र मन्त्री खनाल चीन प्रस्थान।
2: कैलालीमा वनका कर्मचारीले ट्याम्पो लड़ाइदिएको भन्दै विरोध। कवाड़ी बनेको ट्याम्पो हटाइएको कार्यालयको प्रष्टीकरण।
0: इरानसँग आज ऐतिहासिक सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी। इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको पाकिस्तानको भनाई।
2: र फिफा विश्वकपमा टर्की विरूद्ध अस्ट्रेलिया विजयी। आज राति जर्मनी र काराकाओ बीच प्रतिस्पर्धा हुने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
7: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
10: यसैलेसको बुवा, यसपालि अलिअलि गर गर्न जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
11: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
10: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
12: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
13: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169142।
14: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
15: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
16: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
15: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
17: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
18: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
19: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
18: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
20: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज।
21: खाना

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊं चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाउ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाउ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस्तुले गौरव पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
0: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
1: हारजोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
0: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइरोइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: उपचार हुने रोगहरू
0: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
4: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
0: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
4: दिसा दिसाब एवं पेटको समस्या
0: तौल गडबड हुने वा थाइराइडको समस्या
4: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
0: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
0: फोन नम्बर 065414233 र 98678167
5: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 2 61 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
10: मोबाइल 98058535537 र 98066 15 800 59।
11: फुटै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
12: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
4: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
3: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
4: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
3: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
4: होटल फ्यामिली एन्ड लज खैरेनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98-5-60-23-420 98-41-54-674 र 98-460-23-420
5: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
6: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
5: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
7: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
7: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
8: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98-066-81-115
9: हजुर दान गरौ
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
11: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
9: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
10: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
13: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
12: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
14: स्टुडियो साइड अहिले दिउँसोको 1 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001।

मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
8: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura, Walk in Department Bhavan Sangai, Mobile
2: 9852 साथी नगर आज कति दिन रे
3: 3 दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घर भित्रै फरक व्यवहार गरिन्छ
3: केही हुन्न मुआ सुने नहुने हैन के सफा गरे भइहाल्यो नि
2: आ जेसुकै भन म छौँजेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
3: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युन्जन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
5: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्न
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856601013 9867294।
2: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ।
4: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856633398 र 9845610950।
6: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि?
7: ओ हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
8: हिंसा सहेर नबस्नु विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
9: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्न भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 98564443, 98041648 र 98562446।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
1: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560-62891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-62220।
14: कहाँ जाने?
15: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
14: अनि बिचमा नझर्ने।
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
3: This is Radio Dhorbarahi 103.8 MHz.

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: 103.8 अन्तर्मनको आवाज
6: स्टुडियो टाइमचेक अहिले दिउँसोको 2 बज्यो
7: टाइमचेकको साथमा बनकेवा कारीका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
9: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
11: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् परराष्ट्र मन्त्री श्री शिर खनाल चीनको 4 दिने भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्नुभएको छ हालै भारतको 3 दिने भ्रमण सकेर फर्किनुभएका मन्त्री खनाल 4 दिने भ्रमणका लागि आज बिहान चीन जानुभएको हो चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उहाँ बेइजिङ जानुभएको छ मन्त्रालयका अनुसार मन्त्री खनालले बेइजिङमा भोलि आफ्नो चीनीय समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ साथै नेपाल र चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ मन्त्री खनालले चीनको उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेइजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ उहाँले चीनीय व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ भने परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जनाएको छ मन्त्री खनाल असारको 3 गते स्वदेश फर्कने कार्यक्रम रहेको छ यसअगाडि मन्त्री खनालले गएको जेठको 22 गतेदेखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो नेपाली भूमि लिपुले क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेलामा नेपालको तर्फबाट एजेण्डा बढ्न सक्ने अनुमान गरिएको छ आज विश्व रक्तदाता दिवस मानवताका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाऊ भन्ने नारासहित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ सुरक्षित रगत र रगतजन्य पदार्थको आवश्यकताबारे सचेतना जगाउने र फैलाउने साथै स्वैच्छिक र निशुल्क रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक जूनको 14 यो दिवस मनाउने प्रसारण रहेको छ विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो दशकमा सुरक्षित रगत आपूर्तिमा उल्लेखनीय सुधार भए पनि विश्वभरि यसको पहुँचमा अझै ठूलो असमानता कायम रहेको छ 132 देशबाट संकलन गरिएको तथ्याङ्क अनुसार सन् 2013देखि 2023सम्म विश्वव्यापी रक्त संकलन झण्डै 19% वृद्धि भएको छ सन् 2023मा अनुमानित 12 करोड़ रक्तदान मध्ये 85% भन्दा बढ़ी योगदान स्वैच्छिक तथा निशुल्क रक्तदाताबाट प्राप्त भएको छ, तर सुरक्षित रगतको उपलब्धता सबै क्षेत्रमा समान नभएको जनाइएको छ। विशेष गरेर कम आय भएका देशहरूमा प्रसूतिको समयमा अत्याधिक रक्तस्राव हुने महिला, गम्भीर रक्त अल्पताबाट पीड़ित बालबालिका, दुर्घटना र आग लागेको घाइते, शल्यक्रिया गराइरहेका बिरामी र थालासेमिया, हेमोफिलिया, रोग प्रतिरोधात्मक कमजोरी र क्यान्सर जस्ता रोगबाट प्रभावित बिरामीहरूले आवश्यक समयमा रगत नपाउने समस्या अझै गम्भीर रूपमा देखिन थालेको छ। नेपाली कंग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा शुरू भएको छ। पार्टीभित्र दबाव सृजना गर्न र विशेष महाधिवेशन पछाडि देखिएको सांगठनिक कमजोरी सच्याउन भन्दै यो समूहले शक्ति प्रदर्शन स्वरूप भेलाको आयोजना गरेको हो। भेलामा नेताहरू डाक्टर शेखर कोइराला, कृष्ण प्रसाद सिटौला र विजय कुमार गक्षेधार सहभागी हुनुभएको छ। कोशी प्रदेशका 14 जिल्लाका अगुवा कार्यकर्ताहरूको लेखीय सहभागिता रहेको कोशी प्रदेश समितिमा महामन्त्री भूपेन्द्र राईले कार्यक्रम भइरहेको बताउनुभयो। महामन्त्री राईले पार्टी अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको भन्दै नेतृत्वले आम कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, हामीले कुनै व्यक्ति वा गुट स्वरूप भेलाको आयोजना गरेको हो। भेलामा नेताहरू डाक्टर शेखर कोइराला, कृष्ण प्रसाद सिटौला र विजय कुमार गक्षेधार सहभागी हुनुभएको छ। कोशी प्रदेशका 14 जिल्लाका अगुवा कार्यकर्ता

पूर्ण रूपमा एकताबद्ध बनाउन हामी दबाव समूहका रूपमा प्रस्तुत भएका छौं। इतर समूहका नेताहरूले हाल पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति असन्तुष्टि समेत जनाएका छन्। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्न आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 8 सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेसार क्षेत्रको विकासका लागि मात्रै नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु पर्ने अहिलेको आवश्यकता हो। हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौं। त्यस अवसरमा पूर्व उपराष्ट्रपति परमानन्द झाले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुख दुःखको भएको धारणा राख्नुभयो। वडाले सक्रिय जीवन पछाडि घरमा भएकालाई सार्वजनिक स्तरमा ल्याएर सम्मान गरेको बताउनु भएको छ। समाजको वास्तविक स्वरूप, त्यस क्षेत्रको बसोबास गर्ने सर्जक, कलाकार, खेलाड़ी, राष्ट्र सेवक, स्वास्थ्यकर्मी जस्ता पेशाकर्मी, ज्येष्ठ नागरिक, उद्यमी, व्यवसायी तथा विभिन्न दलका व्यक्तिहरूको व्यक्तित्व को बिम्बित गर्ने उहाँले बताउनु भएको छ। ओडाले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका 70 व्यक्तिको व्यक्तित्व सहभागी रहेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विधि र पद्धति भत्किनुमा आफ्नो मात्रै दोष नभएको बताउनु भएको छ। चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश भेला लगत्तै शनिबार प्रदेश र केही केन्द्रीय नेताहरूसँग आफ्नै निवास गन्दुमा कुराकानी गर्दै अध्यक्ष ओलीले पार्टीमा आएको संकटको समाधान सामूहिक रूपमा नै गर्नुपर्ने भन्दै केही नेताहरूले आफूलाई मात्रै दोष दिएर उम्कने प्रयास गरिरहेकोमा असन्तुष्टि जनाउनु भएको छ। बागमती प्रदेशको भेलामा केही नेताहरूले ओलीको विधायकको माग समेत गरेका छन्। भेलामा त्यस्तो आवाज उठाउनेहरूलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको साथ रहेको तर्फ संकेत गर्दै ओलीले पुनर्गठनका नाममा पार्टीलाई तलमाथि पार्न नहुने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिको सह महामन्त्रीमा तनहुका शंकर पन्त निर्वाचित हुनुभएको छ। प्रदेश समितिको प्रथम अधिवेशनबाट शुक्ला गण्डकीका पन्त सह महामन्त्रीमा निर्वाचित हुनुभएको छ। यस्तै पन्त तनहु दुईबाट सदस्य निर्वाचित हुँदै सह महामन्त्री बन्नुभएको हो। उहाँ यस अगाडि राष्ट्रपा गण्डकी प्रदेशको प्रवक्ताको जिम्मेवारीमा रहनु भएको थियो। यस्तै प्रदेश समिति सदस्यमा तनहु एकबाट सूर्यमणि पौडियल निर्विरोध निर्वाचित हुनुभएको छ। असार महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन्। संचालनमा रहेका 20 मध्ये 17 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार 11 व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजलाई स्थिर राखेका छन्। त्यस्तै 6 बैंकले ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा लक्ष्मी सनराइजर्स बैंक, एनआईसी, एशिया बैंक, स्टैण्डर्ड चार्टर, प्राइम हिमालयन र एनएमबी बैंक रहेका छन्। असारमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम 4.75% ब्याज पाइने भएको छ। एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन्। जसमा औसत ब्याजदर 4.34% रहेकोमा असारमा यस्तो औसत ब्याजदर 4.27% रहेको छ। स्ट्याण्डर्ड चार्टर बैंकबाट सबैभन्दा कम 3.95% मात्र ब्याजदर पाइने भएको छ। नवील कुमारी र नेपाल एसबीआई बैंकको विवरण प्राप्त भइसकेको छैन। पछिल्लो 24 घण्टामा देशैभरि विभिन्न प्रकारका 24 विपदका घटना भएका छन्। ती घटनामा 2 मृत्यु भएको छ भने 15 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका अनुसार घटनाबाट करिब 6,69,000 रूपियाँ बराबरको क्षति भएको छ। प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार झापाको मेची नगरमा जंगली हात्तीको आक्रमणबाट 62 महिलाको घटनास्थलमा मृत्यु भएको छ। यस्तै हुम्लाको सर्केगाड गाउँपालिकामा जंगलमा गाईवस्तु चराउन गएकी 15 बालिकामाथि माथिबाट खसेको ढुंगा लागेर ज्यान गएको छ। यस अवधिमा तेह्रथुम, सिराहा, स्याङ्जा, रोल्पा, दाङ, बाँकी, सुर्खेत तथा कञ्चनपुरका विभिन्न स्थानमा भएको सर्पदंशको घटनामा 9 घाइते भएका छन्। उनीहरूलाई सम्बन्धित अस्पतालमा उपचारका लागि पठाइएको प्राधिकरणले जानकारी

0: दिएको छ। यस्तै कास्की पोखराको फेवातालमा अचानक आएको हावाहुरी र वर्षाका कारण डुंगा र प्याडल बोटमा सवार चारजना अलपत्र परेका थिए, उनीहरूको सकुशल उद्धार गरिएको छ। आगलागीका तीनवटा घटना भएका छन्। सुनसरी रौतहट चितवनमा गरी करिब 66,50,000 रूपियाँ बराबरको क्षति भएको छ। चितवनको भरतपुर स्थित एक विद्युतीय साइकल कम्पनीमा भएको आगलागीबाट मात्रै 60,00,000 रूपियाँको नोक्सानी भएको जनाइएको छ। बिहानी समयमा सवारी दुर्घटनाको संख्या बढ़दै गएको अवस्थालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा चालक सचेतना अभियानलाई निरन्तरता दिएका छन्। आइतबार बिहान 4 बजेदेखि पोखरा मुकलिङ सड़क खण्ड अन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा सवारी चालकहरूलाई लक्षित गरेर सचेतना कार्यक्रम संचालन गरिएको हो। कार्यक्रम मार्फत चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित गति कायम राख्ने, निन्द्रा र थकानको अवस्थामा सवारी नचलाउने, ओभरटेक सावधानी अपनाउने, सीट बेल्ट तथा हेलमेटको अनिवार्य प्रयोग गर्ने लगायतको सड़क सुरक्षा सम्बन्धी विषयमा जानकारी गराइएको छ। प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार अभियान अन्तर्गत 38 दुई पाङ्ग्रे, 59 चार पाङ्ग्रे साना तथा 95 ठूला सवारी साधनका चालक र सहचालकलाई रोकेर आवश्यक परामर्श तथा सचेतना प्रदान गरिएको छ। यस्तै विशेष गरी बिहानको समयमा लामो दूरीका सवारी चालकहरूमा देखिने थकान, निन्द्रा र असावधानीका कारण दुर्घटनाको जोखिम बढ़ने भएकाले यस्तो कार्यक्रम संचालन गरिएको घिमिरेले बताउनु भएको छ। सड़क दुर्घटना न्यूनीकरण, चालकमा जिम्मेवारी बोध अभिवृद्धि र यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गराउने उद्देश्यले संचालन गरिएको उक्त अभियान आगामी दिनहरूमा पनि निरन्तर जारी रहने उहाँले बताउनुभयो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन र चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 1,200 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन आज तोलाको 2,93,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 2,92,000 रूपियाँ रहेको छ, त्यस्तै आज चाँदी तोलामा 55 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार तोलाको 4,840 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,895 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध शुरू भएको छ। अमेरिकासँग 1-2 दिनमा नै सम्झौता हुने खबर आएसँगै इरानी जनता सड़कमा उत्रिएका हुन्। इरानको मसहद स्थित विदेश मन्त्रालयको कार्यालय बाहिर संयुक्त प्रदर्शनकारीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौताको विरोध गरेका छन्। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार प्रदर्शनकारीहरूले विदेश मन्त्री अब्बास अराघाची विरूद्ध नाराबाजी गर्दै सम्झौतामा आवश्यकताभन्दा बढ़ी लचिलो भएको आरोप लगाएका छन्। प्रदर्शनकारीहरूले उक्त सम्झौताबाट इरानका राष्ट्रिय हितमा असर पार्न सक्ने चेतावनी दिएको छ। उनीहरूले स्ट्रेट अफ हर्मुजमाथिको प्रभाव कमजोर बनाउन सक्ने चिन्ता पनि जाहेर गरेको छ। अब अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्कीलाई 2 गोलले पराजित गर्दै विजय शुरूआत गरेको छ। क्यानाडाको भ्यानकुभरमा भएको खेलमा अस्ट्रेलियाले खेलको पहिलो हाफ तथा दोस्रो हाफमा 1-1 गोल गरेको हो। अस्ट्रेलियाका नेस्टोरी इरान कुन्दाले खेलको 27 मिनटमा गोल गर्नु भएको छ। कोनर मेट फाल्कले 75 मिनटमा गोल थप्नुभयो। जेसँगै समूह डीको अस्ट्रेलियाले महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। त्यस्तै विश्वकप फुटबलमा स्कटल्याण्डले पनि विजयी शुरूआत गरेको छ। समूह सीको खेलमा स्कटल्याण्डले आईटीलाई 1 गोलले पराजित गरेको छ भने बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको 28 मिनटमा गरेको गोलले निर्णायक भएको हो। स्कटल्याण्डले विश्वका 28 वर्षदेखि खेलेको हो। जितसँगै उनको तीन अंक जोड़िएको छ। आज बिहान भएका अन्य खेलहरूमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डको बराबरी खेल भएको छ। मोरक्को संघको खेलमा ब्राजिल स्टार खेलाड़ी नियमार बिना नै खेलेको छ। मोरक्कोका इस्माइल साइबरीले 21 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो, तर ब्राजिलका भिनिसिएस जुनियरले 32 मिनटमा गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याउनुभयो। त्यस पछाडि थप गोल हुन सकेन। दुवै टोलीले 1-1 अंक बाँडेका छन्। त्यस्तै स्विजरल्याण्ड र कतारले पनि बराबरी खेल खेलेर अंक बाँडेका छन्। खेलको 27 मिनटमा ब्रेन एब्रोलोले स्विजरल्याण्ड विरूद्ध अग्रता लिनु भएको थियो, तर खेलको इन्जुरी समयमा कतारका बौलेम खौखीले गोल गर्दै खेल बराबरी बनाउनु भएको हो। उहाँको गोलले कतारलाई हारबाट जोगाउनको साथै विश्वकप इतिहासमा पहिलो अंक दिलाएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे जर्मनी र कुराआकोले खेल्ने भएका छन्। हवस् त, विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको धोरबाराही हेडलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप ताजा समाचारहरूको साथमा फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: दिस इज रेडियो धोरबाराही 103.8 मेगाहर्ज।
3: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, धोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: ए ए सबिना, यसको हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9860878528 र 9800281142।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
12: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झन हो, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9856612692।
14: सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
15: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
14: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
15: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
14: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9850624646।
16: XA3 8 अन्तर्मनको आवाज।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेन छ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635930369।
3: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
4: अहिले के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
4: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
4: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
5: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, प्रणयन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: सरन एन्ड सोसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
6: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त नि, एउटा सानो लाभर भाइले सिङ्गो वन नै सघा मुनि।
8: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: मम्मी, भोक लाग्यो, खाजा खाम न।
11: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
10: हस् मम्मी।
1: मैले सुने छोरी, ल जाम हिँडा।
11: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
11: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: यो गाग्रे पुरानो भएर सबै पानी चुहिएको छ, यसको टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
13: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट सरस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98563 2118 98462614726।
14: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
15: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
16: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
17: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460769246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166343372।
4: हजुर, दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, लेट्स डन।
7: हजुर, सिग्नल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर गोविन्द सिद्देल, फोन 98560285443 र 98417000787।
8: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165390301।
9: आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासोपा कर्णाली प्रदेश अधिवेशन अन्तर्गत खुल्ला सत्र जारी, सभापतिका लागि चारजनाको दावी।
0: काठमाण्डु महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, मानवीयताको शहर अभियानदेखि बाइक एम्बुलेन्ससम्मका योजना।
1: हुम्ला हुँदै मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढ़्यो, होटलहरू भरिभराउ। बीपी राजमार्गको मुख्य सड़क किनाराबाट असार 15 यातायात सञ्चालनको तयारी।
0: इरानमा शान्ति सम्झौताको विरोध, अमेरिका इजरायललाई युद्धबाटै पराजित गर्नुपर्ने माग।
1: र महिला टी20 विश्वकपमा नेदरल्याण्डस र बंगलादेश तथा भारत र पाकिस्तान भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङडाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत अहिले खुल्ला सत्र जारी रहेको छ। आज बिहान 11 बजेदेखि जारी खुल्ला सत्रमा पदाधिकारी तथा प्रदेश सदस्य पदको लागि दावी र दावी उपरको उजुरी प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको कर्णाली प्रदेश अधिवेशनका संयोजक भरत दाहालले जानकारी दिनुभयो। अधिवेशनका लागि 10 जिल्लाका 530 प्रतिनिधि सहभागी भएका छन्। प्रदेश सभापति पदका लागि वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेम बहादुर बोहरा र नन्द किशोर बस्नेत एनके सहित चारजना नेताहरू आकांक्षी देखिएको संयोजक दाहालले जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले कैलाली जिल्ला अधिवेशन अन्तर्गत नतिजा बदर गर्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रमा कैलाली जिल्ला अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया, विधान तथा निर्वाचन कार्यविधि विवरित भएको निष्कर्ष निकाल्दै सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणाम रद्द गरिएको जनाइएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रियामा न्यूनतम आधारभूत विधि र प्रक्रिया पालना नगरेको, मतदान तथा मतगणनामा स्थापित नियम उल्लंघन भएको, अधिकांश मुख्य उम्मेद्वारहरूको लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको तथा योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नभएको पाइएको छ। आयोगले यस्ता गैर प्रक्रियागत र विधान विपरीतका कारणले निर्वाचनको निष्पक्षता र वैधता खण्डित भएको ठहर गर्दै कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित नतिजा पूर्ण रूपमा बदल गर्ने निर्णय गरेको जनाइएको छ।
0: काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि मानवीयताको शहर काठमाण्डु भन्ने मूल नारासहित सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज नगरसभाको 19 अधिवेशनको पहिलो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरलाई समावेशी र नागरिक मैत्री शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नीति तथा कार्यक्रम अनुसार विद्यालय तहमा संचालित हुँदै आएको बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिइएको छ। यस्तै शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि थप कार्यक्रमहरू पनि अघि बढ़ाइने महानगरले जनाएको छ। स्वास्थ्य सेवातर्फ महानगरले निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै साँकुरा सड़कलाई लक्षित गरेर निशुल्क बाइक एम्बुलेन्स सेवा सञ्चालन गर्ने। यो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरलाई समावेशी र नागरिक मैत्री शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नीति तथा कार्यक्रम अनुसार विद्यालय

0: गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। युवालाई लक्षित गर्दै स्वरोजगार, उद्यमशीलता विकास तथा रोजगारी सृजनाका कार्यक्रम सञ्चालन गरिनु भएको छ। यसका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने तथा जेनजेड र जेनजी अल्फा जेन अल्फा पुस्तालाई केन्द्रमा राखेर विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै 75 वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने व्यवस्था पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल चीनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। वहाँ गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। बेजिङ स्थित नेपाली दूतावासका अनुसार वहाँ स्थानीय समय अनुसार आज त्यहाँ पुग्नु भएको हो। बेजिङ स्थित विमानस्थलमा वहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ एक स्वागत समारोह समारोहमा वहाँले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्नो समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै वहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लै बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका लागि हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्काउनुहुनेछ।
0: हुम्लाको हिल्सा नाका हुँदै तिब्बत स्थित कैलाश मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढ़ेको छ। हुम्ला हुँदै एक महीनाको अवधिमा 3044 जना भारतीय तीर्थयात्री मानसरोवर गइसकेका छन्। अध्यागमन कार्यालय हिल्साको तथ्याङ्क अनुसार वैशाख 25 गतेदेखि जेठ 28 गतेसम्म 1456 पुरूष र 1588 जना महिला गरी 3044 जना भारतीय तीर्थयात्रीले हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शनका लागि गएका हुन्। अध्यागमन कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख अमलाल पाण्डेले भारतीय तीर्थयात्रीहरू बढ़न थालेको बताउनुभयो। सिमकोट विमानस्थल हुम्ला भएर यस वर्ष वैशाख 25 गतेदेखि भारतीय तीर्थयात्री आउन थालेको उहाँको भनाइ छ। प्रहरी चौकी हिल्साका अनुसार ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढ़िरहेको छ। वैशाख यता 752 जना नेपालीहरू हिल्सा हुँदै चीनको ताक्लाकोट गएको बताइएको छ। भारतीय तीर्थयात्रीहरू मानसरोवर दर्शन गर्न आउन थालेपछि हिल्सा नाकाका होटलहरू भरिभराउ देखिएका निमित्त कार्यालय प्रमुख पाण्डेले जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पर्सामा 100 किलो गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गढ हेडक्वार्टरको संयुक्त टोलीले आज 100 किलो गाँजा बरामद गरेको हो। संयुक्त टोलीले पर्साको जगन्नाथपुर गाउँपालिका 3 मुरैया चोक स्थित खेतमा 5 चामलको बोरामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा

0: बरामद गरेको जनाइएको छ।
1: बाढ़ीले क्षतिग्रस्त बनेको पीपी राजमार्गको भकुण्डेबेसी नेपालथोक खण्डमा असार 15 गते भित्रै सड़क किनाराबाट यातायात सञ्चालन गर्ने गरी तयारी गरिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सनले दुःख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणाधीन सड़कबाटै सवारी साधन सुचारू गर्न लागेको हो। सड़क डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सड़क अवरूद्ध भइरहेकाले वर्षा अघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको छ। आफूहरूले मुख्य लक्ष्य वर्षायाममा खोलाबाट डाइभर्सन दिएर नभई स्थायी संरचना मार्फत यातायात सञ्चालन गर्ने रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार जेठ मसन्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधन मुख्य सड़क संरचनाको किनाराबाट गोड्नेछन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध शुरू भएको छ। अमेरिकासँग एक दुई दिनमै सम्झौता हुने खबर आएसँगै ईरानी जनता सड़कमा उत्रिएका हुन्। ईरानको मसहद स्थित विदेश मन्त्रालय कार्यालय बाहिर संयुक्त प्रदर्शनकारीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौताको विरोध गरेका छन्। प्रदर्शनकारीहरूले विदेश मन्त्री अब्बास अराघाचे विरूद्ध नाराबाजी गर्दै सम्झौतामा आवश्यकता भन्दा बढ़ी लचिलो भएको आरोप लगाएका छन्। प्रदर्शनकारीहरूले उक्त सम्झौताबाट ईरानका रणनीतिक हितमा असर पार्न सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्टेट अफ होर्मुजमाथिको प्रभाव कमजोर बनाउन सक्ने चिन्ता पनि जाहेर गरेका छन्। अमेरिका इसरायललाई युद्धबाट पराजित गर्नुपर्ने उनीहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका ईरान सम्भावित शान्ति सम्झौताबारे अझै अन्यल कायम छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीचको सम्झौतामा अनलाइन हस्ताक्षर हुन सक्ने बताउनु भएको छ, तर ईरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै निश्चित भइ नसकेको संकेत दिएको छ।
1: अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकपमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा नेदरल्याण्डस र बंगलादेश बीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोली बीचको खेल बर्मिङघममा आज दिउँसो 3:15 बजेबाट शुरू हुनेछ। नेदरल्याण्डस विश्वकपको नयाँ यात्रा जीतबाट शुरूआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रदा बंगलादेश पनि जीतका साथ शुरूआत गर्न चाहन्छ। आजै भारत र पाकिस्तान बीच पनि खेल हुँदैछ। इंग्ल्याण्डको बर्मिङघममा नै हुने भारत र पाकिस्तान बीच खेल नेपाली समय अनुसार बेलुकी 7:15 बजे शुरू हुँदैछ। विश्वकपको आफ्नो पहिलो खेल खेल्दै गरेका भारत र पाकिस्तान जीतका साथ शुरूआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएका छन्। भारत र पाकिस्तान टी20 विश्वकपमा हालसम्म 8 पटक आम्ने सामने भएका छन्, जसमा भारत 6 पटक विजयी हुँदा पाकिस्तानले 2 पटक खेल जितेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: रासपा कर्णाली प्रदेश अधिवेशन अन्तर्गत खुल्ला सत्र जारी, सभापतिका लागि 4 जनाको दावी।
1: काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, मानवीयताको शहर अभियानदेखि बाइक एम्बुलेन्ससम्मका योजना।
0: हुम्ला हुँदै मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढ़्यो, होटलहरू भरिभराउ। बीपी राजमार्गको मुख्य सड़क किनाराबाट असार 15 भित्र यातायात सञ्चालनको तयारी।
1: इरानमा शान्ति सम्झौताको विरोध, अमेरिका इजरायललाई युद्धबाट पराजित गर्नुपर्ने माग।
0: र महिला टी20 विश्वकपमा नेदरल्याण्डस र बंगलादेश तथा भारत र पाकिस्तान भेट्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी दुई, काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9850 32475 र 9801 32475।
7: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यति का पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9850 66136 र 9151 66136।
11: आज पनि भाटो अडायौ? के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850 63507, कविता श्रेष्ठ, सम्पर्क 0657414055 र 9846618817।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
12: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको दुई घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9151756606।
14: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
15: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
14: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलगौडा फिचु बजार।
16: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार।
17: मोबाइल 9800585537 र 9800615899।
18: पीड़ितोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
14: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वन पाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
16: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800585537।
18: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रसन्न आभूषण लोकसुजीको प्रतीक्षा गरी बस्नुहुने तपाई सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रम उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र पूर्व ल्याब मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजित गरिएको सम्प्रसन आभूषण सुनसादी पसलले र यो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ भने सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू यहाँले गर्न सक्नुहुनेछ। र श्रोत साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरू माझ उपस्थित हुने गर्दछौ भने आजको श्रृंखलामा रहेर आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौं र 0 बजे 41:40 बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। प्रोग्राममा कल गर्न सक्नुहुनेछ आफ्नो रोजाईको गीत संगीत सुन्नको लागि सुमधुर सुमधुर लोक भाकाहरू सुन्नको लागि हामीलाई कल गर्न सक्नुहुनेछ भने त्यसै गरी कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र श्रोत साथी गीतको बोल रहेको छ राम साईली जसमा आवाज रहेको छ प्रकाश सुधराज र मेलिना राईको भने स्वीकार्नुहोला।

हजुर श्रोता साथी राम साईले गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र बगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई यहाँले सुन्नुभयो होला भन्दै श्रोता साथी आजको श्रृंखलामा रहेर हामीहरू यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछ भने कोही साथी चाहिँ लाइनमा हुनुहुन्छ। हेलो नमस्ते हजुर। दर्शन नमस्ते। नमस्कार। बुद्धि बहादुर गुरुङजी बोल्दै हुनुहुन्छ? हजुर। अनि सन्चै आरामै हुनुहुन्छ त? आरामै हुनुहुन्छ है। अनि के गर्दै हुनुहुन्छ त यति बेलाको समयमा? कार्यक्रम सुन्दै हुनुहुन्छ। अनि आज यहाँले कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि? जाउँ साइली बेनी बजार भन्नुहुन्छ। सुन्छ हजुरको रोजाईको गीतलाई केही छिनमा स्थान दिन्छु भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। ओके बाई बाई। हजुर वहाँ बोल्दै हुनुहुन्थ्यो बुद्धि बहादुर गुरुङजी बोल्दै हुनुहुन्थ्यो। निकै नै सुमधुर भाका उहाँले रोज्नु भएको छ। जाउँ साइली बेनी बजार गीतको बोल रहेको छ भने अबकै पनि यहाँको रोजाईको गीतलाई कार्यक्रममा स्थान दिने नै छु भने कार्यक्रममा उहाँको रोजाईको गीतलाई नै ढिला नगरीकन स्थान दिनेछौ। र श्रोता साथीहरू हजुरहरू पनि यसै गरी आउन सक्नुहुनेछ लोक भाकाहरू सुन्नको लागि 0625 44 42 00 बाटो भएर आउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने यहाँको रोजाईको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु। उहाँको सुमधुर रोजाईको गीत रहेको छ जाउँ साइली बेनी बजार, जसमा आवाज रहेको छ हेमन्त कञ्जर र साइली र लोचन भट्टराईको पनि स्वीकार्नुहोला है त।

0: हजुर स्वतः साथी जाउँ शैली बेनी बजार र यो निकै नै सुमधुरभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुरभाकालाई सुन्नुभयो होला र यसै गरी आउँदै गर्नुहोला भन्दै फेरि पनि लाइनमा कोही साथी चाहिँ हुनुहुन्छ। हेलो नमस्ते हजुर।
1: हेलो हजुर नमस्कार।
0: नमस्ते नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछु होला?
1: आज सर्वप्रथम 3 बजेको कार्यक्रममा बल्ल पहिलो सहभागी भन्नुपर्छ। स्याङ्जा अर्जुन चौपारीदेखि किलर छेत्री।
0: स्याङ्जादेखि को बोल्दै हुनुहुन्छ रे?
1: स्याङ्जा अर्जुन चौपारी 5 वार्ड तिलक छेत्री।
0: तिलक छेत्रीजी बोल्दै हुनुहुन्छ है?
1: हजुर। हजुरको शुभ नाम?
0: हजुर, अनि मेरो शुभ नाम चाहिँ श्रीया गुरुङ पर्यो। अनि यहाँले प्रोग्रामलाई सुनिराख्नु भएको छ?
1: हजुर, बल्ल बल्ल यहाँ साथीको सहयोगबाट सुन्न सुरु गरेको, अहिले म रेडियोबाट सुन्दैछु तपाईँहरूको कार्यक्रम।
0: हजुर हजुर, ल भनेपछि कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै यहाँले आज कुन चाहिँ सुनौदो भाका सुन्न चाहनुहुन्छ त नि?
1: नयाँ पुर्जोहरू नै पाइन्छ कसो?
0: हजुर, यो प्रोग्राममा चाहिँ हामीले लोक भाकालाई मात्रै कार्यक्रम स्थानमा दिन्छौ र त्यसै कारणले गर्दा हजुरले चाहिँ अब लोक भाका चाहिँ रोज्न पर्ने हुन्छ।
1: लोक भाका चाहिँ सिस्टर नयाँ रोज्न कि पुरानो कुन सुकै रोज्न पाइन्छ?
0: हजुर, दुवै नै रोज्न पाइन्छ।
1: त्यसो भने धागो राम्रो रेशम किराको माया राम्रो किराको भन्ने विजय बजाइदिनु न
0: फेरि एकचोटि भन्नुहोस् त।
1: धागो राम्रो रेशम किराको औठी राम्रो सुनचाँदै हिराको माया राम्रो बाबुलिमतिर भन्ने यो राजु परिवार र देवी भर्तीको
0: सुन्छ। हजुरको रोजबाईको गीतलाई केही छिन्न स्थान दिन्छु भने अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमबाट छुटिन्छौँ है त। सुन्छ, बाई बाई। हजुर वहाँ बोल्दै हुनुहुन्थ्यो स्याङ्जादेखि तिलक छेत्रीजी बोल्दै हुनुहुन्थ्यो। यहाँले पनि निकै नै सुमधुर भाका रोज्नु भएको छ भने पक्कै पनि यहाँको रोजाइको गीतलाई पनि म कार्यक्रम स्थान दिनेछु भने अहिलेको लागि भने फेरि पनि कोही साथी लाइनमा हुनुहुन्छ। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
2: हेलो दिदी नमस्कार।
0: नमस्ते नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछु होला? गगनगौडादेखि को बोल्दै हुनुहुन्छ होला?
2: स्मृति हो।
0: स्मृतिजी बोल्दै हुनुहुन्छ?
2: हजुर
0: हजुर। अनि आज यहाँले कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि कार्यक्रममा? भुल भए माफ गर भन्नुहुन्छ। सुन्छ, हजुरको रोजगारीको गीतलाई केही छिनमा स्थान दिन्छु भने अहिलेको लागि भने चाहिँ हामी छुटिन्छौँ है त।
2: दिन्छु हजुरले त मेरो म्यासेजै पढ्दिनु हुँदैन किन?
0: हजुर, म्यासेज पढ्नु हुँदैन भन्यो, फेसबुक कार्यक्रम भन्नुभयो, फेसबुक म्यासेज प्रोग्रामको भन्नुभयो।
2: हजुर
0: सुन्छ, नेक्स्ट टाइम चाहिँ म ध्यान दिएर यहाँको कमेन्ट पढ्नेछु भने अहिलेको लागि भने चाहिँ हामी छुटिन्छौँ है त। सुन्छ, हजुर वहाँ बोल्दै हुनुहुन्थ्यो गगनगौडादेखि स्मृतिजी बोल्दै हुनुहुन्थ्यो। यहाँले पनि निकै नै सुमधुर भाका रोज्नु भएको छ, फुल भए भुल भए माफ गर गीतको बोलिरहेको छ भने यहाँको रोजाईको गीतलाई म कार्यक्रममा केही छिनमा स्थान दिन्छु भने अहिलेको लागि भने म फेरि पनि सुमधुर भाकालाई राखिरहेको छु। गीतको बोलिरहेको छ मायाले मोहनी लगायो भने सुमधुर भाकालाई राख्दैछु र यहाँको रोजाईको गीतलाई पनि यो गीत पश्चात कार्यक्रममा स्थान दिनेछु भने अहिलेको लागि भने यो मिठो भाकालाई स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, मायाले मोहनी लायो सुमधुभाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने यहाँले पनि पके पनि कार्यक्रममा सुमधुभाकालाई सुन्नुभयो होला। र श्रोत साथी, अहिलेको लागि भने कार्यक्रममा ढिला नगरिकन श्रोत साथीको रोजाईको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु। स्याङ्जादेखि तिलक छेत्रीजी बोल्दै हुनुहुन्थ्यो, उहाँले सुमधुभाका रोज्नु भएको छ। राजु परियारको र देवी खर्तीको आवाजमा सजिएको सुमधुभाका रहेको छ। थागो राम्रो रेशम किराको सुमधुभाका रहेको छ भने यहाँको रोजाईको गीतलाई स्वीकार्नुहोला। Hey।

हजुर श्रोता साथी, सुनौलो भागलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र श्रोता साथीको रोजाईको गीत रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा मिठो भागलाई सुन्नुभयो होला। र त्यसै गरी श्रोता साथी, अब भने कार्यक्रममा हाम्रो श्रोता साथीहरूको रोजाईको गीतलाई स्थान दिन सक्दैनौ किनकि हाम्रो कार्यक्रमको निश्चित समय पनि सकिने बेला भइसकेको छ। र त्यसै गरी जाँदा जाँदै कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो कार्यक्रम सम्बन्धी जानकारी दिनतर्फतिर लागिरहेको छ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन एउटा रमाइलो श्रृंखलाको साथमा उपस्थित हुने गर्दछौ र आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ। सोमबार नयाँ लोक भाकालाई भने मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रम स्थान दिनेछौ र बुधबार रोइला कौडा एकल भाका अनि सालेजो मौलिक भाकालाई भने बिहिबारको दिनमा रहेर अवतार मार्फत यहाँहरूको रोजाईको गीत संगीतलाई स्थान दिनेछौ र शुक्रबार फेसबुक मेसेजलाई भने सम्झना सरोवेदी कसैलाई केही मेसेज पठाउन छ भने केही सूचना सन्देश दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू सुन्न छ भने हाम्रो रेडियो ठपराही 103.8 मेगाहर्जको पेजमा गई जहाँ चाहिँ हामीले स्टाटस राखेका हुनेछौ त्यहाँ गएर यहाँले श्रृंखलाबद्ध कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ भने अन्तिममा शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रममा स्थान दिनेछौ। र श्रोता साथी, हामी यसै गरी नै आउने गर्दछौ फरक बार फरक श्रृंखलाको साथमा भने यस कार्यक्रमलाई प्रायोजक गरिएको छ प्रसन्नभूषण सुनचाँदी पसलले भने यो पसल दुलेकोडाको भित्री बजारमा रहेको छ। सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा गरगनाहरू किनबेच गर्नु परेमा खरिद बिक्री पनि गर्नु परेमा त्यसपछि बाजा पनि यहाँले खरिद बिक्री गर्न सक्नुहुनेछ। पसलबाट सेवाहरू लिन सक्नुहुनेछ भने तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज जनसम्मको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, आजको श्रृंखलामा रहेर आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दियौं र श्रोता साथीहरूले पनि कार्यक्रममा सहभागिता जनाइदिनु भएको थियो त्यसको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै जाँदा जाँदै कार्यक्रममा फेरि पनि हाम्रो अर्को श्रोता साथीको रोजाईको भाकालाई नै स्थान दिनतर्फतिर लागिरहेको छु। र त्यस्तै गरी हाम्रो श्रोता साथी हुनुहुन्थ्यो स्मृतिजी हुनुहुन्थ्यो, उहाँले सुमधु भाका रोज्नु भएको छ, भूल भए माफ गर सुमधु भाका रहेको छ। यो मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरूङ कार्यक्रमबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: हिणेटोको थेदीमो रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9460141530।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: दुलेगौड़ा पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार।
4: पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
5: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
4: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9956031053।
7: निसन्तान 15-52 समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 065414233, मोबाइल 9968861887।
10: खै जन्म दर्ता दिनुस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेन।
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
18: ग्राहकको चाहना नै हाम्रो
9: सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
16: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
17: कहाँ जाने?
18: सिधै मयम चिसापानी बाट काठमाडौँ बाट
17: मयम चिसापानी, अनि बीचमा नझर्ने?
18: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
17: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम।
9: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 9825359122, 9808 र 9460769246। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
19: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900। दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
20: स्टुडियो टाइम अहिले दिउँसोको 4 बज्यो।
19: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
21: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
22: हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बारा 103.8 MHz अन्तर्मनको आवाज भनी प्रोग्राम रहेको छ जिन्दगी रक्स। आज चाहिँ हामी तपाईँको माझमा सन्डेका एपिसोडमा रहेर यिनै सदाबहारको गीत उडाने कार्यक्रम सन्डे नै छौँ। पुराना गीतहरूलाई पनि हाम्रो श्रोता साथीहरूले सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ र अहिलेको लागि पनि ढिला नगरिकन कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सँगलाई सन्धे नै छौँ भने माया त माया हो बोलको गीतलाई चाहिँ कार्यक्रम सन्धे नै छु र जसमा चाहिँ आवाज रहेको छ नारायण गोपाल एण्ड आशा भुसेलको भने लिरिक्स चाहिँ कुसुम गजमेरको रहेको छ र अहिलेको लागि भनिसकेको छ।

हजुर, यो संग्रह पनि कार्यक्रम स्थगिसकेको छ। पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला भन्ने आशा रह्यो। र यसरी नै आज चाहिँ हामी तपाईँको माझमा चाहिँ सन्डेको एपिसोडमा रहेर यिनै सदाबहारका गीतहरूलाई नै कार्यक्रम स्थान दिने गर्दछ। हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुनेछ। हाम्रो अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ फेरि पनि संघलाई स्थान दिने नै छौ भने मोहनी लागलाई बोलको यो गीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छौ। राईको लागि भने चाहिँ गीत छ त्यस्तो स्वीकार्नुहोस् है त।

हजुर मोहनी लागलाई बोलको गीतलाई कार्यक्रम सन्तिसकेको छ। पक्कै पनि हाम्रो श्रोता साथीहरूले चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिइराख्नु भएको छ भन्ने आशा रह्यो र यसरी आज हामी तपाईँहरूको माझमा चाहिँ यिनै सदाबहारका गीतहरूलाई नै कार्यक्रम सन्देश लिइरहेछ। हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिँदै गर्नुहोला भने चाहिँ तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ। र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि ढिला नगरिकन चाहिँ संघलाई स्थान दिने नै छौ भने बत्तसले उडै लग्यो बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौ जसमा चाहिँ आशा भोसेल एण्ड कुमार कान्छाको आवाज रहेको छ भने लिरिक्स चाहिँ कुसुम गजमेरको रहेको छ। हाम्रो श्रोता साथीहरूलाई चाहिँ सुनेर भरपूर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै यो गीत छाड्दै हामी फेरि पनि छोटो विश्राममा जाने नै छौ। त्यति बेलाको समयावधि भरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: क्योंतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878।
5: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
6: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
6: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950। वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: उपचार हुने रोगहरू
6: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
10: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
11: लामो समय देखेको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
10: दिसा पिसाब एवं पेटको समस्या,
11: तौल घटबड हुने वा थाइराइडको समस्या,
10: लामो समय देखेको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
11: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
11: फोन नम्बर 0564142333 र 98678187।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर, केही दिनको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज हुने प्रोग्राम रहेको छ जिन्दगी रक्स। र हामी आउने गर्दछ हप्ताको छ दिन फरक फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै सन्डेको एपिसोडमा रहेर नै लेटेस्ट सदाबहारको गीतहरूलाई नै कार्यक्रम मिसन दिइरहेको छौँ। पक्कै पनि हाम्रो श्रोता साथीहरूले सुनिराख्नु भएको छ र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ संघलाई स्थान दिने नै छौ भने गोठालो जाँदा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ जुन चाहिँ कुन्ती मुक्तानको आवाजहरू रहेको छ र अहिलेको लागि भने चाहिँ गीत छार्दैछु स्वीकार्नुहोस् है त।

हजुर, यो सँगै पनि कार्यक्रममा सन्धिसकेका छौँ। पक्कै हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र यसरी नानीको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारीहरू पनि तपाईँहरूको माझमा राख्न चाहे। हामी चाहिँ सन्डेको एपिसोडमा रहेर यिनै सदाबहाका गीतहरूलाई नै कार्यक्रम सन्धिरहन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ ब्यान्डको सँगलाई कार्यक्रम सन्धिने गर्दछौँ र ट्युस्डेको एपिसोडमा चाहिँ लेते सँगलाई भने वेडनेस्डेको एपिसोडमा चाहिँ रक सँगलाई कार्यक्रम सन्धिने गर्दछौँ र थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सँगलाई भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकौस्टिक अनप्लग म्यासअप र कभर कार्यक्रम सन्धिने गर्दछौ। यसरी हामी हप्ताको छ दिन फरक वा फरक श्रृंखलाको साथमा चाहिँ हामी उपस्थित हुने गर्दछौ। कपिर हाम्रो श्रोता साथीहरूलाई चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भने हामीलाई यसरी नै हामीले सुनेर मनोरञ्जन लिँदै गर्नुहोला र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ सँगलाई स्थान दिने नै छौं भने गैरी खेतको सिरै हान्यो बोलको गीत चाहिँ कार्यक्रममा स्थान दिने नै छौं र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।

हजुर, यो सँग पनि कार्यक्रम सकेको छ। पक्कै हाम्रो श्रोता साथीहरूले चाहिँ सुनिराख्नु भएको छ। र अहिलेको लागि हुने चाहिँ कार्यक्रममा फेरि पनि ढिला नगरिकन सँगलाई स्थान दिने नै छ भने टुङ्गुनाको धुनमा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु। र गीत सँगसँगै चाहिँ हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समयावधि भरको लागि भने चाहिँ हामी सँगै रहनु होला है त।

0: annoyed by pop-up ads? Watch FIFA World Cup 26.
1: क्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
3: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420,
3: दीप मल्ल ठकुरी, 9864041530।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: दुलेगौड़ा पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार।
6: पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
7: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
8: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9850631053।
11: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
12: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
13: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 065414233, मोबाइल 9868161887।
14: खै जन्म दर्ता दिनुस् त।
15: जन्म दर्ता गरेको छैन नि म्याडम।
14: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
15: हो र, मलाई त थाहा नै थिएन म्याडम।
14: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
15: पहिला कसैले भनेन।
16: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
17: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
16: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
17: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
18: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
19: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
18: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
19: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
20: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
21: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
22: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
23: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
22: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620220।
24: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसा पानी,
25: अनि बीचमा नझर्ने।
24: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
25: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
22: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461680878, र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235526663।
26: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98253-9922, 98058-28008 र 98460-69246।
27: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर, फेरि पनि केही चिनको विश्रम लगतै स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाजनी प्रोग्राम रहेको छ जिन्दगी रक्स। र हामी आउने गर्दछ हप्ताको सदिन फरक फरक श्रृंखलाको साथमा, भने चाहिँ आज हामी तपाईँहरूको माझमा सन्डेको एपिसोडमा रहेर यिनै सदाभारका गीतहरूलाई नै कार्यक्रममा सन्धि रहेको छौं। र पक्कै हाम्रो श्रोता साथीहरू चाहिँ सुनिराख्नु भएको छ, सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ। र यसरी अहिलेको लागि भने चाहिँ फेरि पनि संघलाई कार्यक्रम स्थान दिने नै छौं भने वैशी लड्यो बोलखु यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौं। र गीत सार्देमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।

0: पानी में मेटल स्टील फन पर का सब सामान चाहनी कति मजा एक ठाव मतार जालिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नाटिला, सम्पर्क 9856060113, 9860679794।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98166-34372।
10: अफिसबाट अमितसरको फोन।
11: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान्, आज पनि ढिला भयो।
12: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
13: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
14: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
15: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
14: अनि बन्छ त दाई?
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त
16: सुगन्धा एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
17: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
18: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
17: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
19: 103.8 अन्तर्मनको आवाज
20: स्टुडियो टाइमचेक अहिले साँझको 5 बज्यो
21: टाइमचेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
22: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
23: धोरबाराही हाइलाइट्सको साथमा
24: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
25: नमस्कार रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् अर्थमन्त्री डाक्टर सोनिम वाक्रीले देश विगत 10-15 वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दावी गर्दै सरकारले त्यसलाई तोड्ने अभियानमा रहेको बताउनु भएको हो आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै वहाँले यस्तो बताउनु भएको हो वहाँले विगतमा राजनैतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरू समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरू खुलिरहेको बताउनु भएको छ वहाँले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल 1 अर्ब भन्दा बढ़ी फीको मागसहित प्रक्रियामा रहेको जिकिर गर्नुभएको हो वहाँले सरकार अहिले मुलुकको अर्थव्यवस्थामा देखिएको व्यतिथिलाई सफा गर्ने अभियान रहेको बताउनु भएको छ मुलुक कहिले बन्दैन भनेर युवाहरू विदेशिनु पर्ने भाष्य चिर्ने गरी सरकार अघि बढ़िरहेको वहाँको दावी रहेको छ मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन 5 वर्षको रोडम्याप सहित सरकार अघि बढ़िरहेको वहाँको भनाई रहेको छ महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेशमा योजना छनौट र बजेट खर्चमा चरम व्यतिथि रहेको औलाएको छ कार्यालयले सार्वजनिक गरेको 8 वार्षिक प्रतिवेदन अनुसार प्रदेश सरकारले आफ्नै नीति र कानूनको उल्लंघन गर्दै बजेट परिचालन गरेको छ गण्डकी प्रदेशले बनाएको दोस्रो पञ्चवर्षीय योजनामा 68 वटा रूपान्तरणकारी आयोजनाहरू समावेश रहेका छन् तर मन्त्रालयहरूले ती आयोजनामा भएको बजेट खर्च र प्रगतिको अभिलेख नै राखेका छैनन् प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा आधारित भएर बजेट प्रस्ताव गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ आर्थिक वर्ष 2081-82 इन्भेस्ट गण्डकी जस्ता लगानी प्रबन्ध गर्ने कार्यक्रममा बजेट नै विनियोजन नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ दिगो विकासका लक्ष्यहरूमा विनियोजनको तुलनामा औसत 69.41% मात्र खर्च भएको देखिन्छ योजना आयोगले 745 वटा आयोजनाहरू आयोजना बैंकमा दर्ता गरेको छ तर ती आयोजनाको आधारमा बजेट र कार्यक्रम तर्जुमा हुन सकेको छैन मन्त्रालयहरूले आयोजना कार्यान्वयन गर्दा त्रैमासिक प्रगति विवरण तालुक निकायमा पठाउनु पर्ने नियम रहेको छ नागरिक बचाओ महाअभियानका संयोजक दुर्गा परसाईले नेपालमा राज संस्था पुनःस्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दावी गर्नुभएको छ आइतबार काठमाण्डुमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणथ्य जिम्मेवारी हस्तान्तरण तथा परिचय कार्यक्रममा परसाईले राज संस्था फर्काउन र गद्दीमा राख्नका लागि धवल शमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय गरेको बताउनु भएको छ। वहाँले आफूहरूले हिन्दू अधिराष्ट्र कायम गर्ने संकल्प पनि लिएको बताउनु भएको हो। संयोजक प्रसाईले नेता राणा र आफूबीच लक्ष्य सहितको सहकार्य भएकाले बीचमा फाटो आउन अवस्था नरहेको पनि बताउनु भएको छ। नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सुकलागंजगी नगरपालिका पाँच बेलचौतरा स्थित हाट बजारमा रिपोर्टिङका क्रममा पत्रकार विनोद ढुंगानामाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। महासंघका अनुसार जेठ 31 गते रिपोर्टिङका क्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य तथा पत्रकार विनोद ढुंगानासँग सुकलागंजगी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले अभद्र अपमानजनक तथा पत्रकारिताको मर्यादा विपरीत व्यवहार गरेका थिए। महासंघले जारी गरेको विज्ञप्ति अनुसार नगर प्रमुख पण्डितले पत्रकार त पार्टीका हुन्छन् भन्ने अभिव्यक्ति दिएपछि पत्रकार ढुंगनाले को भयो पार्टीका पत्रकार कसरी भयो भन्ने जिज्ञासा राख्नु भएको थियो। त्यसक्रममा नगर प्रमुख पण्डितले तैले मलाई सिकाउन पर्दैन भन्दै अपमानजनक र असभ्य व्यवहार गरेको महासंघले जनाएको छ। नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जनप्रतिनिधिबाट संचारकर्मीमाथि गरिने यस्ता अभिव्यक्ति र व्यवहारले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत मर्यादा तथा लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रश्न उठाउने उल्लेख गरेको छ। महासंघले पत्रकार ढुंगनामाथि भएको दुर्व्यवहारको घोर भर्सना गर्दै सम्बन्धित पक्षलाई यस्ता गतिविधि तत्काल बन्द गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ। महासंघले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारमाथि हुने कुनै पनि पत्रकारका दबाव, धम्की प्रकारका दबाव, धम्की, दुर्व्यवहार वा हस्तक्षेपप्रति संचार क्षेत्र सदैव एकजुट रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ। कास्की जिल्ला क्रिकेटमा गर्दै सम्बन्धित पक्षलाई यस्ता गतिविधि तत्काल बन्द गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ। महासंघले स्वतन्त्र, निष्पक्ष

संसदको चौथो अधिवेशनमा भएको मतदानबाट वहाँ चार वर्षका कार्यकालका लागि अध्यक्ष चुनिएका हुन्। चन्दले प्रतिस्पर्धी दिवेश खत्रीलाई 13 मतले पछि पार्नु भएको छ। कुल 72 मतदाता मध्ये 67 जनाले मतदान गरेका थिए। चन्दले 40 मत प्राप्त गरे भने खत्रीले 27 मत ल्याउनु भएको हो। यसअघि संघको उपाध्यक्ष रहेका चन्दले अबको चार वर्ष जिल्लाको क्रिकेट विकासको नेतृत्व गर्नुहुनेछ। निर्वाचनबाट उपाध्यक्षमा चन्द्र प्रसाद गुरूङ जिम्मी निर्वाचित हुनु भएको छ। यसले सचिवमा विजय राउत र कोषाध्यक्षमा दुर्गा बहादुर चन्द चुनिनु भएको छ। नेपाल क्रिकेट संघ क्यानको विधान अनुसार अब बन्ने 15 सदस्यीय कार्यसमितिमा 4 पदाधिकारी र 11 सदस्य रहनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिको सहमहामन्त्रीमा तनहुका शंकर पन्त निर्वाचित भएको छ। प्रदेश समितिको प्रथम अधिवेशनबाट शुक्ला गण्डकीका पन्त सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो। पन्त तनहुँ दुईबाट सदस्य निर्वाचित हुँदै सहमहामन्त्री बन्नुभएको हो। उहाँ यसअघि प्रवक्ता रहनुभएको थियो। यसै प्रदेश समिति सदस्यमा तनहुँ एकबाट शून्यमणि पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ। बढ़दो प्रविधिको दुरूपयोगले निम्ताउने जोखिम कम गर्न पोखरामा साइबर अपराध र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे विशेष प्रशिक्षण दिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र ढिकुर पोखरी समाज अन्नपूर्ण गाउँपालिकाले पोखरा महानगरपालिका वडा नम्बर 2 यो कार्यक्रम आयोजना गरेका हुन्। समाजमा बढ़दै गएका डिजिटल ठगी र सामाजिक सञ्जालबाट हुने अपराध न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयलाई सचेत गराएको हो। कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक होत बहादुर रोकाहाले साइबर अपराधको वर्तमान अवस्था र यसबाट बच्ने उपायबारे जानकारी दिनुभएको थियो। उहाँले फेसबुक, टिकटक र अरू डिजिटल माध्यम चलाउँदा अपनाउनु पर्ने सावधानीका विषयमा सहभागीलाई बुझाउनु भएको हो। उहाँले प्रविधिको सही प्रयोग नगर्दा धेरै मानिस कानूनी फन्दामा परेको वा आर्थिक ठगीको शिकार भएको तथ्य प्रस्तुत गर्नुभएको हो। गोर्खा नगरपालिका 7 छिपेचोल स्थित गोर्खा घर दोहोरी साँझ नजिक कुटपेटबाट गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले 4 पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार जेठ 27 गते राति करिब 12:37 बजे बारपाक सुलीकोट गाउँपालिका 3 निवासी 32 वर्षीय सन्त बहादुर गुरूङमाथि अगाध व्यक्तिले लात, मुक्का तथा ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घटना घटेको सूचना थाहा पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय गोर्खाको प्रहरी टोली घटनास्थलमा पुगेर गम्भीर घाइते गुरूङलाई उपचारको लागि प्रदेश अस्पताल गोर्खामा लगिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइरहेको छ। उपचारपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किनु भएका गुरूङ गए राति साँझ अचानक बेहोश भई ढली पुनः प्रदेश अस्पताल गोर्खामालाई उपचार गरिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। घटनाको अनुसन्धानको क्रममा कुटपेटमा संलग्न रहेको आरोपमा प्रहरीले 4 नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिई पक्राउ पर्नेमा गोर्खा नगरपालिका 7 रोटे पानीका 24 वर्षीय बोनस शाक्य, धार्जे गाउँपालिका 2 घर भई हाल गोर्खा नगरपालिका 8 बगैचा बस्ने 23 वर्षीय मिङमार गुरूङ रहेका छन्। त्यस्तै सिरान्चो गाउँपालिका 2 थालाजुङका 29 वर्षीय होमराज गुरूङ तथा धार्जे गाउँपालिका 1 हुलचोकका 24 वर्षीय सन्तोष गुरूङ पक्राउ परेका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भएको छ। प्रहरीले घटनालाई हत्या प्रकरणका रूपमा अनुसन्धान गरिएको तथा पक्राउ परेका माथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। उत्तरी गोर्खामा 4G सेवा विस्तारका लागि टावर निर्माण कार्य तीव्र रूपमा अघि बढ़ेको छ। दुर्गम हिमाली क्षेत्रका नागरिकलाई दूरसंचार सेवाको पहुँचमा ल्याउने उद्देश्यसहित चुम्नुब्री गाउँपालिका 6 सिमचेतमा नेपाल टेलिकमको 4G सेवा विस्तारका लागि टावर निर्माण कार्य तीव्र गतिमा अघि बढ़ाएको हो। नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय बबरमहल र चुम्नुब्री गाउँपालिका

0: को सहमति अनुसार जी सिपचेटमा 4G सेवा संचालन गर्न आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको चुम्नेब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनु भएको हो। वहाँका अनुसार हाल टावरको संरचना उपकरण जडानका लागि आवश्यक तयारी तथा प्राविधिक व्यवस्थापनका कामहरू द्रुत गतिमा सम्पन्न हुन लागिरहेको छ। पुतली बजार तीनका कवि एवं समाजसेवी अनन्त श्रेष्ठलाई पुतली बजार प्रज्ञा सम्मानले सम्मान गरिएको छ। पुतली बजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले कला साहित्य तथा संगीतको श्रीवृद्धिमा योगदान गरेको भन्दै सम्मान गरेको हो। सम्मान्य श्रेष्ठले हालसम्म 5 कृति प्रकाशन गर्नुभएको छ। साहित्य कला पर्यटन तथा आर्थिक क्षेत्रमा योगदान गर्नुभएका श्रेष्ठले यसअघि कविता सम्मेलनमा प्रथम पुरस्कार र तिलाकुमारी साहित्य पुरस्कार प्राप्त गर्नुभएको थियो। प्रकाशित कृतिमा 2 कविता संग्रह, 1 कथा संग्रह र 2 पर्यटनसँग पुस्तक रहेका छन्। हस्तसाज 5 ढोरबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460-78528 र 98028-16142।
4: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 98402869926।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया, ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
8: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
6: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
6: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
6: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
6: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
6: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: जय मस्ती। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
6: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।

0: च्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 6 गते शनिबार
2: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
2: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
2: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
2: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
3: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0965414377, मोबाइल 9856344343।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9846078302।
7: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
9: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
10: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
11: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
10: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
11: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
10: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: एक खर्ब बढी बिगो माग हुने घोटालाको फाइल चाँडै सार्वजनिक हुने अर्थमन्त्रीको दावी। राज्यका विभिन्न अंग समेत स्वार्थ समूहको कब्जामा रहेको जिकिर।
0: गणतान्त्रिक शासन व्यवस्था चाँडै अन्त्य हुने दुर्गा प्रसाईको दावी। विकल्पमा आफूहरू उदाउने रापरपाका पूर्व नेता धवल शमशेरको भनाई।
1: औद्योगिक कर्जाको सबैभन्दा बढ़ी हिस्सा बागमतीमा केन्द्रित, कर्णालीमा सबैभन्दा कम।
0: इरान अमेरिका बीचको युद्ध अन्त्य गर्ने प्रयास तीव्र। कतारको उच्चस्तरीय टोली तेहरानमा।
1: र महिला टी20 विश्वकपमा नेदरल्याण्डसद्वारा बंगलादेश सामु 140 रनको लक्ष्य, बंगलादेश जवाफी ब्याटिङमा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो हा हा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले 1 खर्ब भन्दा बढ़ी बिगो माग हुने गरी भएको घोटालाको फाइल चाँडै सार्वजनिक हुन लागेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले इतिहासमै सबैभन्दा ठूलो घोटालाको पर्दाफाश हुन लागेको भन्दै त्यसको सत्य तथ्य पूर्ण रूपमा बाहिर आएपछि राज्य व्यवस्था कसरी चलिरहेको रहेछ भन्ने खुलासा हुने दावी गर्नुभएको हो। उहाँले यो घटनामा विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंग समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्य खुलेको जिकिर गर्नुभयो।
4: नेपालीको हिस्ट्रीमा सबभन्दा ठूलो फाइनान्सियल स्क्यान्डल हेज नाउ बिन प्रोसिक्युटेड। 1 खर्ब भन्दा बढी बिगो मागेर तपाईँले देखिराख्नु भएको छ। इफ यु रिड द स्टोरी बिहाइन्ड अल द्याट वाट दे डेड इन कहुट्स एन्ड इन कोलुजन विथ यो देशका रिस्पोन्सिबल निकायहरू अङ्गहरू व्यक्तिहरू डर लाग्छ। त्यसैले यो सबै प्रक्रिया एकैचोटि हामीले साइमल्टेनियसली यो क्लिन अप द म्यासको प्रक्रिया शुरू गरेका छौं ताकि तपाईँहरू जस्ता युवाहरू चाहिँ विदेश हिन नपरोस्।
3: उहाँले मुलुक कहिले बन्दैन भनेर युवा विदेशिनुपर्ने अवस्था बदल्ने गरी सरकार अघि बढ़िरहेको जिकिर गर्नुभयो।
5: नागरिक बचाउ महाभियानका संयोजक दुर्गा परसाईले नेपालमा गणतान्त्रिक शासन व्यवस्था चाँडै अन्त्य हुने दावी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा उहाँले विध्वंस मचाएर बनेको सरकारलाई आन्दोलनबाट ढाल्ने चेतावनी दिनुभयो। उहाँले नेपालमा राजसंस्था पुनस्थापना नभई जनताले सुख नपाउने दावी समेत गर्नुभयो।
6: किरात बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य र राजसत्ता स्थापना नगरिकन यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्।
5: राप्रपाको पूर्व नेता धवल शमशेर राणाले सरकार विफल भइसकेको भन्दै विकल्पमा आफूहरू उदाउने दावी गर्नुभयो।
6: यो पालिन सरकार असफल देशमा भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछ। त्यो विकल्प भनेको एमाले कंग्रेस माओवादी र राप्रपा पनि होइन, त्यो विकल्प भनेको हाम्रो पार्टीले दिनेछ।
5: नेता राणाले नयाँ पार्टीको नेतृत्वमा परसाईलाई स्वीकार गरेर अघि बढ़ने बताउनुभयो।
3: वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ। उनीहरूले प्रधानमन्त्रीको भनाई राष्ट्रहित विपरीत भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। विद्यार्थीले सुस्तामा भइरहेको भारतीय पक्षको च्याजति साम्राज्यवादी हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि विद्यार्थी आन्दोलन एक हुनुपर्नेमा जोड़ समेत दिएका छन्। केही समय अघि संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालले पनि कतिपय क्षेत्रमा भारतीय भूमि मिचेको हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।
5: चार दिने चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले बेजिङ स्थित नेपाली दूतावासमा चीनमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुभएको छ। नयाँ सरकारको सन्देश बोकेर आजै बेजिङ पुग्नुभएका मन्त्री खनालले दूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुभएको हो। परराष्ट्र मन्त्री खनालले बेजिङमा आफ्ना समकक्षी वाङ सहित चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्ने तालिका छ।
3: बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये बागमती प्रदेशमा 12,84,30 करोड़ अर्थात 72.22% कर्जा लगानी भएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम 4,41 करोड़ अर्थात 0.25% मात्र कर्जा प्रवाह भएको छ। प्रदेशगत रूपमा औद्योगिक कर्जाको हिस्सा कोशी प्रदेशमा 9.22%, मधेस प्रदेशमा 7.22%, गण्डक प्रदेशमा 1.62%, लुम्बिनी प्रदेशमा 7.91% तथा सुदूरपश्चिम प्रदेशमा 1.55% रहेको छ। राष्ट्र ब्याङ्कका अनुसार औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99% वृद्धि भई 17.78% मात्र कर्जा प्रवाह भएको छ। प्रदेशगत रूपमा औद्योगिक कर्जाको हिस्सा कोशी प्रदेशमा 9.22%, मधेस प्रदेशमा 7.22%, गण्डक प्रदेशमा 1.62%, लुम्बिनी

0: 6% बढ़ेको थियो। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा बढ़ी 35.67% हिस्सा ओगटेको छ। त्यसपछि विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62%, कृषि वन तथा पेय पदार्थ सम्बन्धी उद्योगमा 20.64%, निर्माण सम्बन्धी उद्योगमा 12.26%, धातुजन्य उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा 4.14% तथा खाने सम्बन्धी उद्योगमा 0.67% कर्जा प्रवाह भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
2: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
1: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आगामी असार 1 गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले सीमित स्रोत साधन, बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट तयारी गरेको जनाएको छ। आगामी बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्याय केन्द्रित गर्ने सरकारको तयारी छ। सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, सिंचाई विस्तार, जैविक खेती, स्थानीय तथा रैथाने बाली संरक्षण, कृषि उत्पादनको ब्रान्डिङ र विकासलाई प्राथमिकतामा राखेको छ। कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने नीति बजेटमा समेटिने जनाइएको छ। युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्तन कार्यक्रम मार्फत रोजगारी सृजना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने भएको छ।
0: विश्व आदिवासी युवा सम्मेलन 2026 आज सम्पन्न भएको छ। आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा हिजोदेखि काठमाडौँमा सञ्चालित सम्मेलन आज सकिएको हो। सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तर्क्रिया र अनुभव आदान प्रदान गरिएको थियो।
5: अब अन्तर्राष्ट्रिय समाचार। इरान र संयुक्त राज्य अमेरिका बीच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहेका बेला कतारको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज तेहरान पुगेको छ। इरानी समाचार संस्था आईएसएनएका अनुसार कतारका विदेश मन्त्रीका एक वरिष्ठ सल्लाहकार सहितको टोलीलाई तेहरान पठाइएको हो। भ्रमणको मुख्य उद्देश्य कूटनीतिक प्रक्रिया सम्बन्धी पछिल्ला घटनाक्रमको समीक्षा गर्नु रहेको जनाइएको छ। पश्चिम एशियामा महीनौदेखि जारी द्वन्द अन्त्य गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। अमेरिका र पाकिस्तान दुवैले आज नै युद्ध अन्त्य सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सक्ने संकेत दिएका छन्। यद्यपि तेहरानले समय सीमाबारे सावधानीपूर्ण धारणा व्यक्त गरेको छ।
0: अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकपमा नेदरल्याण्डसले बंगलादेश समय 140 रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्याण्डसले 8 विकेट गुमाउँदै 139 रन बनाएको हो। उसका लागि बाबेट डे लिडेले सर्वाधिक 50 रन बनाउँदा अन्य ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

0: बंगलादेशले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा बंगलादेशले 15 ओभरको खेल सकिदा 4 विकेट गुमाएर 109 रन बनाएर खेलिरहेको छ। आज हुने अर्को खेलमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। इंग्ल्याण्डको बर्मिङघममा भारत र पाकिस्तान बीचको खेल नेपाली समय अनुसार आज बेलुका 7:15 शुरू हुँदैछ। विश्वकपको पहिलो खेल खेल्दै गरेका भारत र पाकिस्तान जीतका साथ शुरूआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। भारत र पाकिस्तान टी20 विश्वकपमा हालसम्म 8 पटक आम्ने सामने भएका छन्, जसमा भारत 6 पटक विजयी हुँदा पाकिस्तानले 2 पटक बाजी मारेको छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: 1 खर्ब बढ़ी बिगो माग हुने घोटालाको फाइल चाँडै सार्वजनिक हुने अर्थमन्त्रीको दावी। राज्यका विभिन्न अंग समेत स्वार्थ समूहको कब्जामा रहेको जिकिर।
0: गणतान्त्रिक शासन व्यवस्था चाँडै अन्त्य हुने दुर्गा प्रसाईको दावी। विकल्पहरूमा आफूहरू उदाउने रापरपा पूर्व नेता धवल शमशेरको भनाई।
1: औद्योगिक कर्जाको सबैभन्दा बढ़ी हिस्सा बागमतीमा केन्द्रित, कर्णालीमा सबैभन्दा कम।
0: इरान अमेरिका बीचको युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारको उच्चस्तरीय टोली तेहरानमा।
1: र महिला टी20 विश्वकपमा नेदरल्याण्डद्वारा बंगलादेश सामु 140 रनको लक्ष्य, बंगलादेश जवाफी ब्याटिङमा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश विदा हुन्छौ, नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: ए सबिना, यसको हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यहीँ बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008816142।
6: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
7: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
7: गन्दगी मेडिकल हल।
8: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
7: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
8: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ने बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0625903069, मोबाइल 9840826926।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया, ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
11: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98465599 छ।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141-35622।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
14: मैडम, धुम्रपान भनेको के हो?
13: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
13: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
15: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
17: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा यही असार 6 गते शनिबार
18: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
17: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
18: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
17: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
18: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
17: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
18: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन का
19: दयालु र स्नेहा मन्जर। साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
20: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 065-400-377, मोबाइल 98-560-44-343।
21: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
22: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 98-560-78-302 र 98-460-78-302।
23: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भन्या सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
24: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
25: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98-028-28-810, 98-028-28-811 र 98-028-28-816।
26: बिस्तारै चलाउनुस् न भाइ, हतार गरेर कता पुग्नु छ र?
27: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
26: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
27: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
26: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
28: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
29: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
28: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
29: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
28: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
30: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
29: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98-560-66-136 र 98-151-66-136।
30: सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
28: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
30: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
0: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
30: सम्पर्क दुलेगौंडा एनआईसी बैंक भएको भवन, फोन 9850443340, 9801443628 र 9850462446।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: नमस्ते नमस्कार स्वागत छ स्कूल कलेज मा तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनका आवाजका साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको आइतबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार रहेको छु र यो क्षेत्रकै गुणस्तरीय नमूना विद्यालय ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूलमा चाहिँ हामी उपस्थित भइसकेका छौ र कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीहरूसँगको कुराकानी तर्फ लागौ है त।
1: नमस्कार आदरणीय दाजुभाइ दिदीबहिनी तथा मेरा प्यारा साथीहरू, रेडियो बाल आवाजमा यहाँहरू सबैलाई स्वागत छ। म ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलको तपाईँको साथी प्रसिद्ध
2: र म हुँ प्राजना। साथीहरू, आज शुक्रबार अनि तपाईँहरूसँग रमाइला कुराकानी गर्ने दिन। तपाईँहरू के गर्दै हुनुहुन्छ होला? कसैले चित्र गर्दै, कसैले कथा पढ्दै, त कसैले मम्मी बुवालाई घरको काममा सघाउँदै हुनुहुन्छ होला, होइन त?
1: एकदम सही भन्यो प्रार्थना। आजको कार्यक्रममा हामी सधैँ झै रमाइला कुराकानी गर्नेछौ। सुरुमा म हाम्रा साना साथीहरूका लागि एउटा पाठ सिक्ने खाले छोटो कथा सुनाउँछु, हुन्छ प्रार्थना?
2: हुन्छ नि प्रसिद्ध। सबै साथीहरू कथा सुन्न उत्सुक हुनुहुन्छ होला, सुरु गरौँ न त प्रसिद्धको छोटो कथा एकताको बल।
1: एउटा ठुलो जङ्गलमा एउटा काग बस्थ्यो। एक दिन उसले भुइँमा धेरै धानका दानाहरू देख्यो। ऊ खुसी हुँदै दाना खान ओर्लियो, तर त्यो त एउटा सिकारीले बिसाएको जाल थियो। काग जालमा फस्यो र रुन थाल्यो। त्यतिकैमा उसका अरू काग साथीहरू पनि त्यहाँ आइपुगे। एउटा कागले भन्यो, हामी रोएर बस्नु हुँदैन, यदि हामी सबैले एकैसाथ बल लगायौ भने यो जाललाई उडाएर लैजान सक्छौ। सबै कागले कुरा बुझे। उनीहरूले 1, 2, 3 भन्दै एकै पटक जोरले पखेटा फेटे। अचम्म भयो साथीहरू। जाल सहित सबै कागहरू एकैसाथ आकाशमा उडे र सिकारी हेरेको हेरै भयो। उनीहरूले अलि पर पुगेर आफ्ना मुसा साथीको मदतले जाल काटे र आफ्नो ज्यान बचाए।
2: वा प्रसिद्ध, कति राम्रो कथा। यसको मतलब हामी मिलेर काम गर्यौं भने जस्तो सुकै ठुलो समस्या पनि समाधान गर्न सक्छौ, होइन त?
1: एकदम हो नि प्रार्थना, एकतामा नै ठुलो बल हुन्छ। प्रार्थनाको कविता सफा गाउँ घर।
2: कति राम्रो कुरा भन्यौ। अब पालो भएको छ एउटा मिठो बाल कविताको। यो कविता हाम्रा साथीहरूलाई वातावरण सफा राख्ने प्रेरित गर्नका लागि मैले तयार पारेकी हुँ। घर सफा, आँगन सफा, फोहोर म गर्दिन, डस्टबिनमा फोहोर हाल्छु कतै नि फ्याँक्दिन, खोला सफा, बाटो सफा, पानीमा बिगार्दिन, सानो बोट रोप्छु म त फुल अनि भाल्दिन, हातनी सफा, मुखनी सफा, सधैँमा राख्छु, नङ्गी काट्छु, दाँतनी माझ्छु, सफामा बन्छु, धुलो र धुवा धेरै भए माक्समा लगाउँछु, सफा बाटो हिँड्छु म त खुसीमा हुन्छु। सबैजना मिलेर सधैँ सफा गरौँ है, रोग नलाग्ने स्वास्थ्य र सुखी भई बाँचौ है।
1: वा प्रार्थना, कति सुन्दर र सन्देशमूलक कविता, मलाई त धेरै मन पर्यो। आशा छ हाम्रा रेडियो सुन्ने साथीहरूले पनि आजका कथा र कविताबाट धेरै कुरा सिक्नु भयो होला, होइन त प्रार्थना?
2: हो नि प्रसिद्ध। अब भने कार्यक्रमको अन्त्य एउटा बाल गीत सुन्ने बेला भएको छ। गीत सुन्नेपछि हामी बिदा हुनेछौ।
1: ल त साथीहरू, आजका लागि म प्रसिद्ध
2: र म हुँ प्रार्थना बिदा माग्छौ। सुन्दै गर्नुहोला रेडियो बाल आवाज। बाई बाई।
3: नमस्कार सम्पूर्णमा, म मिस्टर राजन साथ कक्षा 5 को छात्र। आज म हजुरहरूको सामु एउटा जोक लिएर आएको छु। नम्बर 1, दिदी मलाई 10 रुपियाँ दिनु न, किन र भाइ? कुल्फी खान, यस्तो जाडोमा पनि कुल्फी खान्छन् र? म स्वेटर लाएर खान्छु नि, ल नम्बर दुई शिक्षक तिमी यति दिन कहाँ थियौ किन स्कुल नआएको गोलू बर्ड फुल भयो मैडम शिक्षक तर यो चरालाई हुन्छ मानिसलाई होइन गोलू हजुरले मलाई कहाँ मान्छे देख्नुहुन्छ र सधैँ कुखुरा बनाउनुहुन्छ
0: वाउ भाइले यस्तो मिठो रमाइलो कविता चाहिँ हामीलाई सुनाउनु भएको छ यो जोक चाहिँ तपाईँले आफै बनाउनु भयो अनि यस्तो रमाइलो जोक चाहिँ तपाईँलाई चाहिँ के सोचेर चाहिँ यस्तो रमाइलो जोक चाहिँ बनाउन मन लाग्यो
3: यसमा चाहिँ मेरो दिदी र दाइले पनि सहयोग गर्नुभएको थियो
0: अनि दिदी र दाइलाई चाहिँ यो सहयोग गर्नुभएको साथै चाहिँ के भन्न चाहनुहुन्छ धन्यवाद भन्न चाहनुहुन्छ हो ल ठिकै छ अनि घरमा चाहिँ को को हुनुहुन्छ त
3: म बाबा मम्मी हजुरबा हजुरआमा र दाई दिदी
0: सबैजना हुनुहुँदो रहेछ है अनि रेडियोमा चाहिँ फर्स्ट टाइम बोल्नु भयो अनि स्कुलको प्रोग्रामहरू चाहिँ कतिको भाग लिनुहुन्थ्यो त
3: लिनुहुन्थ्यो
0: ठिकै छ अनि आज रेडियोमा बोल्न पाउँदा चाहिँ कस्तो भएको छ त तपाईँहरू
3: मलाई धेरै खुसी लाग्यो
0: अनि स्कुलमा चाहिँ के कुराको सुविधाहरू छ नि
3: स्कुलमा खाजा खानको लागि क्यान्टिन लाइब्रेरी टोयलेट कक्षा कोठा बस गार्डन यो अरूहरू पनि छन्
0: धेरै कुराको सुविधाहरू रहेछ है अनि त्यसो भए तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त
3: मेरो पढाइ ठिकै हुँदैछ
0: अनि तपाईँले चाहिँ घरमा गएर अनि आज रेडियोमा बोलेको सुन्न भन्नुहुन्छ कि नै
3: हुन्छ
0: अनि घरमा चाहिँ के भन्नुहुन्छ जस्तो लाग्छ मम्मी बाबाले चाहिँ
3: मम्मी बाबाले झन् पढ र अझै अगाडि बढ भन्नुहुन्छ
0: ल हुन्छ अनि अहिले चाहिँ रेडियो सुनेर बस्नुहुने साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ
3: हजुरहरूले पनि यसरी नै आफ्नो स्कुलमा हरेक प्रोग्राममा भाग लिनुहोस्
0: ल हुन्छ अनि अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त हस् हुन्छ बाई बाई हुन्छ धेरै धेरै धन्यवाद छ भाइलाई भाइले चाहिँ आज हामीलाई जोक सुनाएर गइसक्नु भएको छ र पक्कै पनि सबैजनालाई हँसाउनु भएको छ भन्ने आशा रह्यो र आज भने चाहिँ हामीसँग धेरै भाइ बहिनी हुनुहुन्छ कुरा गर्नका लागि हामी धेरै कुराकानी नगरिकन भाइ बहिनीहरूको कुराकानीतर्फ चाहिँ हामी अगाडि बढिरहनेछौँ अहिलेको लागि भने चाहिँ हामीसँग कुरा गर्नका लागि बहिनी हुनुहुन्छ उहाँसँगको कुराकानीतर्फ चाहिँ हामी लागिहालौँ है त
4: गुड मर्निङ एभ्रीवान आइ एम खुसी श्रेष्ठ फ्रम क्लास 5 पारिजात टुडे आइ एम हियर टु टेल सम ह्युमन Facts number 1. The average adult human contains 35 trillion cells. Fact number 2. Your brain has roughly 86 billion neurons and uses about 20% of your body's energy. Fact number 3. Humans share about 99.9% of the DNA with वान अनदर
0: ल हुन्छ बहिनीलाई धेरै धेरै धन्यवाद छ अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ अनि बहिनीको घर चाहिँ कहाँ अनि
4: दुलेगौडा
0: अनि दुलेगौडा बिपिचोकबाट चाहिँ केमा आउनुहुन्छ नि
4: हजुर
0: केमा आउनुहुन्छ बसमा आउनुहुन्छ कि केमा आउनुहुन्छ
4: बसमा
0: स्कुलको बसमा आउनुहुन्छ हो अनि त्यसो भए चाहिँ तपाईँको घरमा चाहिँ को हुनुहुन्छ त
4: मम्मी हजुरआमा र म
0: तपाईँको फेभरेट फुड चाहिँ कुन हो नि मोमो मोमो चाहिँ कति प्लेट खान सक्नुहुन्छ त
4: एक प्लेट
0: मात्रै खान सक्नुहुन्छ ल हुन्छ ठिकै छ अनि अहिलेको लागि भने चाहिँ हामी धेरै कुराकानी गर्ने छैनौँ रेडियो सुनेर बस्नुहुने साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ धेरै पढ्नु र राम्रो मार्क्स लिएर आउनु भन्न चाहनुहुन्छ ल हुन्छ अनि अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त
5: नमस्कार मेरो नाम अश्विनी तिवारी म कक्षा 6 पढ्छु आज मैले शिक्षकको महत्व शीर्षकमा एउटा छोटो र मिठो जानकारी लिएर आएकी छु ध्यान दिएर सुनिदिनु होला शिक्षकलाई ज्ञानको ज्योति फैलाउने व्यक्तिको रूपमा चिनिन्छ विद्यालयलाई दोस्रो घर मानिन्छ भने शिक्षकलाई दोस्रो आमा बुबाको दर्जा दिइन्छ शिक्षकलाई हामीले पढ्न र लेख्न मात्र नभई हामीलाई असल र खराब बीचको भिन्नता बुझाएर नैतिकवान बनाउनुहुन्छ शिक्षकले विद्यार्थीलाई भविष्यमा डाक्टर इन्जिनियर वैज्ञानिक र अन्य असल व्यक्ति हुन धेरै कुरामा महत्वपूर्ण भूमिका खेलेका हुन्छन् त्यसैले शिक्षकलाई सधैँ मान र सम्मान गर्नुपर्छ शिक्षक बिना समाजको विकास असम्भव छ शिक्षकले निस्वार्थ भावले राष्ट्र निर्माणको महत्वपूर्ण कार्य गरिरहेका हुन्छन् हामीले सधैँ आफ्नो शिक्षकहरूको मार्गदर्शनमा हिँड्नुपर्छ उहाँहरूले दिएको शिक्षालाई आफ्नो जीवनमा अप्नाउनुपर्छ धन्यवाद
0: हुन्छ धेरै धेरै धन्यवाद छ बहिनीलाई अनि यस्तो मिठो शिक्षकको महत्व बोलकोमा चाहिँ हामीले सुनाइसक्नु भएको छ अनि तपाईँको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ त
5: मेरो मन्जिरा टिचर
0: अनि मन्जिरा टिचर चाहिँ किनभने उहाँले गर्नुभएको व्यवहारले हुन्छ कि उहाँले पढाउने शैलीले हुन्छ कि के कारणले चाहिँ तपाईँलाई एकदम फेभरेट लाग्छ
5: उहाँ फ्रेन्डली हुनुहुन्छ अनि त्यसपछि नजानेको कुराहरूमा हेल्प गर्नुहुन्छ त्यसैले
6: सी उहाँ फ्रेन्डली पनि हुनुहुन्छ हो ल हुन्छ ठिकै छ अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त
5: राम्रो
6: राम्रो हुँदैछ अनि पहिलाको वर्षभन्दा अहिले चाहिँ कतिको गाह्रो लागेको छ कि ठिकै लागेको छ त
5: पहिलाको वर्षभन्दा ठिकै छ
6: तपाईँको घर चाहिँ कहाँ त
5: खैरेनी टाढबाट
6: यहाँ आउनुहुन्छ हो केमा आउनुहुन्छ त
5: बसमा
6: कति बजी हिँड्नुहुन्छ नि घरबाट
5: 8:10
6: हिँड्नुहुन्छ अनि स्कुलमा आएर चाहिँ के गर्नुहुन्छ त
5: स्कुलमा आएर नजानेको कुराहरू लेख्छु अनि त्यसपछि लाइब्रेरीको बुकहरू पढेर बस्नु
6: ल ठिकै छ छुट्टीको बेलामा चाहिँ घरमा मम्मी बाबाहरूलाई चाहिँ के काममा हेल्प गर्नुहुन्छ त
5: तरकारी पखालेर तरकारी काटेर त्यस्तै जस्तै कोठा मिलाएर घर मिलाइदिएर
6: यस्तो रमाइलो तरिकाले चाहिँ हेल्प गर्नुहुन्छ है अनि बिदाको बेलामा चाहिँ घर परिवारसँग कतिको घुम्न जानुहुन्छ
5: घुम्न त्यति त जान्न तर कहिले कहीँ
6: अनि अहिले चाहिँ रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त
5: साथीहरू पनि आएर रेडियोमा भाग लिने र सबैजना राम्रोसँग पढ्ने
6: ल हुन्छ अहिलेको लागि भने हामी सकिन्छ है त
5: हुन्छ
7: नमस्कार सबैलाई म सेजल रसाइली कक्षा 6 आज म एउटा कथा लिएर उपस्थित भएको छु कथाको शीर्षक मोबाइल र शिक्षकको पाठ हो एकादेशमा सुमन नाम गरेको केटा थियो ऊ पहिला एकदमै जान्ने थियो तर उसलाई साथीको लैलैमा एकदमै नराम्रो तरिकाले फसाइएको थियो र उसले नराम्रो कुराको पनि सङ्कलन गर्न थाल्यो ऊ बिस्तारै सबैभन्दा नजान्ने बच्चा भयो जब परीक्षाको बेला आयो उसलाई केही पनि आएन र उसले केही पनि लेखेन नतिजा आयो उसको सबैभन्दा नराम्रो मार्क्सले ऊ फेल भयो ऊ दुःखी भयो र उसले जान्ने साथीहरूलाई देख्यो र भन्यो म किन यति नजानी भएको होला यो सबै गल्ती मेरो साथीहरूको र मोबाइलको हो भन्यो र नजानी साथीहरूले भने यो मोबाइल र साथीहरूको गल्ती होइन यो तिम्रो गल्ती हो किनभने तिमीले त्यो कुरा छाडी अझै मेहनत गरे भने तिमी हामीभन्दा नि राम्रो अङ्क ल्याएर फर्स्ट हुन नि सक्थ्यौ नि तिमीले बुबा आमाको कुरा सुन्न नि सुनेथेनौ त्यति बेला भनेर भने र सुमनले भने म पनि तिमीहरूसँग पढ्छु न भनेर उनीहरूले हुन्छ भने सुमनले मेहनत गरे उसले मोबाइल पनि आमा बुवालाई दियो अनि चुरोट खाने जस्ता नराम्रो काम पनि छोड्यो उसले नयाँ कुरा सिक्यो अनि पढ्यो अनि उसले जिल्लामा टप गर्यो मेहनत गरियो भने नसकिने कुरा पनि सकिन्छ मेहनत गरियो भने नसकिने कुरा पनि गर्न सकिन्छ मेहनत गरियो भने नसकिने कुरा पनि सकिन्छ नराम्रो सङ्गत गर्न छोडी राम्रो सङ्गत गर्न भन्न चाहन्छु धन्यवाद
6: हुन्छ धेरै धेरै धन्यवाद सबैलाई अनि मोबाइल र किताबको चाहिँ तपाईँले चाहिँ कथा सुनाउनु भएको छ है तपाईँले चाहिँ कतिको मोबाइल हेर्नुहुन्छ त
8: अलि धेरै हेर्दैन
6: फर्स्ट प्रायोरिटी चाहिँ मोबाइललाई दिनुहुन्छ कि किताबलाई दिनुहुन्छ त
8: किताब
6: त्यसो भए चाहिँ मोबाइल हेर्नको लागि कतिको टाइम छुट्याउनुहुन्छ त
8: अलि धेरै छुट्याउँदैन 30-40
6: 33 मिनट चाहिँ हेर्नुहुन्छ हो तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त
8: राम्रो हुँदैछ
6: अनि तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ त
8: मम्मी ड्याडी बहिनी अनि म
6: अनि यो स्कुलमा चाहिँ के कुराको सुविधाहरू छ नि
8: खाने पानीको क्यान्टिनको अनि एक्टिभिटीहरूको अनि लाइब्रेरीको अनि अरू खेलकुदहरूको
6: धेरै कुराको सुविधाहरू रहेछ है अनि यस्तो स्कुलको प्रोग्रामहरूमा कतिको भाग लिनुहुन्छ त
8: धेरै लिन्छु
6: धेरै नै लिनुहुन्छ अनि गेमहरूमा नि कुन कुन गेममा भाग लिनुहुन्छ नि
8: फुटबल त्यस्तै
6: अनि तपाईँको फेभरेट गेम चाहिँ कुन हो त
8: गेम
6: फुटबल नै एकदम मनपर्छ है ल ठिकै छ अनि तपाईँको ड्रिम चाहिँ के हानि पछि गएर चाहिँ के बन्छु भनेर लक्ष्य लिनुभएको छ
8: डान्सर
6: भन्ने चाहिँ तपाईँको ड्रिम हो है ल हुन्छ आफ्नो ड्रिमलाई चाहिँ पुरा गर्नु होला आफ्नो पढाइलाई पनि साथसाथै अगाडि बढाउँदै जानु होला अनि अहिले चाहिँ रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
8: यो रेडियो प्रोग्राममा भाग लिने अनि राम्ररी पढ्ने मोबाइलमा अलि ध्यान नदिनु होला किताबको किताब पढ्नु अनि शिक्षाहरू प्राप्त गर्नु भन्न चाहन्छु
6: ल हुन्छ बहिनीलाई धेरै धेरै धन्यवाद सर अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त
9: नमस्कार सम्पूर्णमा म प्रिया श्रेष्ठ
10: र म खुसी सुवेदी
9: हामी कक्षा 7 छात्रहरू
10: आज हामी गाजहरू तिम्रो आँखा गीतको बोलमा गीत लिएर उपस्थित भइसकेका छौँ सुनिदिनु होला

0: धन्यवाद
1: हुन्छ धेरै धेरै धन्यवाद छ बहिनी यस्तो मिठो स्वरमा चाहिँ हामीलाई गीत गाएर सुनाइदिनु भयो अनि यो गीत चाहिँ कसले रचना गर्नुभएको छ
0: पूर्ण
1: अनि तपाईँलाई चाहिँ कतिको मन पर्छ त पूर्ण राईको गीत चाहिँ अनि तपाईँहरूको पढाइ चाहिँ कस्तो हुँदैछ त राम्रो चलिरहेछ तपाईँहरूको घर चाहिँ कहाँ हो नि दुईजनाकै दुलेगौडा हो अनि सँगै सँगै हो कि घर अलिकति फरक छुट्टै छुट्टै अलिक टाढा छ टाढै छ ठिकै छ अनि दुईजना चाहिँ बेस्ट फ्रेन्ड हुनुहुन्छ कि के बेस्ट फ्रेन्ड हुनुहुन्छ ल ठिकै छ फेरि तपाईँ दुईजनाको फेभरेट कलर चाहिँ कुन हो त ब्ल्याक हो तपाईँको चाहिँ ल हुन्छ ठिकै छ तपाईँहरूको ड्रिम चाहिँ के हो नि ठिकै छ यसरी नै आफ्नो भविष्यहरूलाई पनि अगाडि बढाउँदै जानु होला अनि तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ त
2: मेरो घरमा म बाबा बहिनी अनि मम्मी
0: मेरो घरमा चाहिँ बाबा र मम्मी अनि
1: ल ठिकै छ अनि दुईजनाको फेभरेट गेम चाहिँ कुन हो नि फुटबल नै दुईजनाको ल भनेपछि दुईजनाकै फेभरेट गेम चाहिँ फुटबल है ल हुन्छ अनि तपाईँहरूको पढाइलाई नि अगाडि बढाउँदै जानु होला रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
2: यसरी नै गीत गाइराख्नु अनि सबैले रेडियो सुनिदिनु
1: होला तपाईँले
0: रेडियो सुनिराख्नु होला पढ्नुहोस् स्वास्थ्यको पनि ख्याल राख्नुहोस्
1: ल हुन्छ धेरै धेरै धन्यवाद छ बहिनीहरूलाई र अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त
3: नमस्कार सम्पूर्णमा म हरियाणा बिक कक्षा सातबाट आज हजुरहरूसँग एउटा कविता लिएर उपस्थित भइसकेकी छु र मेरो कविताको शीर्षक रहेको छ मेरी दिदी सँगै हुँदा झगडा मात्र गर्छे सँगै हुँदा झगडा मात्र गर्छे फेरि टाढा भए पनि रहन सक्दिन भन्छे कहिले बामाको गाली खुवाउँछे कहिले बामाको गाली खुवाउँछे बेला बेला मेरा गल्तीहरू पनि लुकाउँछे मेरा खुसीका लागि आफ्नै खुसीहरू त्याग्न पनि तयार छे मेरा खुसीका लागि आफ्नै खुसीहरू त्याग्न पनि तयार छे नबुझ्ने जिद्दी देखिन्छे तर समझदार छे मेरी दिदी माया त गर्छे तर जताउँदिन मेरी दिदी माया त गर्छे तर जताउँदिन सधैँ आफ्नै आँखा अगाडि राख्न खोज्छे तर बताउँदिन धन्यवाद
1: हुन्छ धेरै धेरै धन्यवाद छ बहिनीलाई यस्तो मिठो मेरी दिदी बोलको चाहिँ कविता चाहिँ सुनाउनु भएको छ अनि तपाईँको दिदी चाहिँ हुनुहुन्छ कि नै
3: हुनुहुन्छ कजन
1: कजन चाहिँ हुनुहुन्छ अनि कतिको माया लाग्छ तपाईँको
3: धेरै
1: धेरै नै माया लाग्छ ल ठिकै छ अनि दुईजनाको चाहिँ झगडा चाहिँ कतिको हुन्छ
3: ठिकै
1: ठिकै हुन्छ के कुरा भन्छ त्यस्तो झगडा
3: मोबाइलको बारेमा ल्यापटपको
1: ए ल मोबाइलको बारेमा र ल्यापटपको बारेमा चाहिँ झगडा हुँदो रहेछ है अनि अघि साथीले सुनाउनु भएको मोबाइल र किताबको कथा चाहिँ सुन्नुभयो कि नै कविता
3: सुने
1: सुन्नुभयो अनि अहिले चाहिँ कतिको हेर्नुहुन्छ त अब
3: मैले त धेरै हेर्दिनँ राति सुत्ने बेला एकैछिन हेर्छु
1: राति सुत्ने बेला एकैछिन हेर्नुहुन्छ है हुन्छ अनि ठिकै छ अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त
3: राम्रै चलिरहेको छ
1: राम्रै चलिरहेको छ अनि अब चाहिँ घरमा गएर दिदीसँग मोबाइल र ल्यापटपको बारेमा चाहिँ झगडा गर्नुहुन्छ कि नै
3: नै
1: गर्नुहुन्न ल ठिकै छ आफ्नो पढाइलाई पनि अगाडि बढाउनु होला सबभन्दा फर्स्ट प्रायोरिटी चाहिँ पढाइलाई नै दिनु होला है अनि त्यसो भए चाहिँ तपाईँको इक्जाम चाहिँ कस्तो भयो त
3: राम्रो
1: सिक्स क्लासको इक्जाम चाहिँ एकदमै राम्रो कट्यो हो ठिकै छ अनि अहिले सेभेनमा चाहिँ पढाइ चाहिँ कतिको गाह्रो लाग्दैछ कि ठिकै ठिकै लागिरहेको छ ठिकै ठिकै लागिरहेको छ र हुन्छ अनि तपाईँको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ त
3: मन्जिला मिस
1: तपाईँलाई चाहिँ उहाँको के कुरा मनपर्छ पढाउने शैली
3: माया गर्नुहुन्छ फ्रेन्डली नै हुनुहुन्छ
1: माया गर्नुहुन्छ फ्रेन्डली नै हुनुहुन्छ त्यही भएर हो र हुन्छ ठिकै छ अनि यो कविता चाहिँ आफै रचना गर्नुभयो हो
3: हजुर मम्मीले हेल्प गर्नुभएको
1: मम्मीले हेल्प गर्नुभएको अनि मम्मीलाई चाहिँ के भन्न चाहनुहुन्छ त
3: धन्यवाद
1: धन्यवाद भन्न चाहनुहुन्छ र हुन्छ ठिकै छ अनि रेडियो चाहिँ कतिको सुन्नुहुन्छ त
3: रेडियो ठिकै
1: धेरै सुन्नुहुन्न र हुन्छ ठिकै छ अनि घरमा चाहिँ आज रेडियोमा बोलेको सुन्न भन्नुहुन्छ कि नै
3: भन्छु
1: भन्नुहुन्छ यो चाहिँ कहिले आउँछ भन्ने कुरा थाहा छ तपाईँलाई थाहा छैन यो चाहिँ सन्डे 6 बजेको थाहा खबर सकिएपछि चाहिँ आउने गर्दछ हाम्रो तपाईँहरूले चाहिँ सुन्न सक्नुहुनेछ घर परिवारलाई पनि भन्न सक्नुहुनेछ हाम्रो चाहिँ रेडियोको पेजमा पनि लाइभ आउने गर्दछ तपाईँहरू चाहिँ सुन्नुहोला अनि घरमा पनि सुन्न भन्नुहोला तपाईँ बोलेको चाहिँ है अनि अहिले चाहिँ हामी छुट्टी रेडियो सुनेर बस्नु हुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: आफ्नो दिदीहरूसँग झगडा नगर्नु,
1: आफ्नो दिदीहरूसँग चाहिँ झगडा लगर्नु भन्न चाहनुहुन्छ। त्यसो भए चाहिँ तपाईँ गर्नुहुन्छ कि गर्नुहुन्न? अब झगडा
3: गर्दिनँ,
1: गर्नुहुन्न र ठिकै छ। सबैलाई माया गर्नुपर्छ है। र अहिलेको लागि भने हामी छुट्टिन्छ है त।
4: आज रेडियो सुनिरहनु भएको सबैमा मेरो तर्फबाट नमस्कार। म ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूलमा अध्ययनरत छात्रा विमसा भुजेल कक्षा 9 आज म सफलताको बारेमा केही शब्द भन्न चाहन्छु। जीवनमा सफलता एकै दिनमा प्राप्त हुने हुँदैन। सफलता प्राप्त गर्न मेहनत, धैर्यता र आत्मविश्वास हुनुहुन्छ। असफलता आउनु भनेको हार्नु होइन, बरु नयाँ कुरा सिक्ने अवसर पाउनु हो। हामीले ठूलो सपना देख्नुपर्छ र त्यसलाई पूरा गर्न निरन्तर प्रयास गर्नुपर्छ। यही हामीले आज समयको सही प्रयोग गरी मन लगाएर अध्ययन गर्यौं भने भविष्य उज्जवल बनाउन सक्छौ। त्यसैले कहिले हार नमानौ, आफ्नो लक्ष्यप्रति दृढ रहौ र हरेक दिन अघिल्लो दिन भन्दा राम्रो बन्ने प्रयास गरौं। मेहनत कहिले खेर जाँदैन, आजको परिश्रम नै भोलिको सफलता हो। धन्यवाद।
1: हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीलाई। अनि सफलताको बारेमा चाहिँ तपाईँले सुनाउनु भएको छ, अनि यो चाहिँ आफै रचना गर्नुभयो हो?
3: हजुर
1: है। योभन्दा पहिला पनि रेडियोमा बोल्नु भएको थियो है? अनि योभन्दा पहिला चाहिँ हामीले के सुनाउनु भएको थियो?
3: कविता
1: सुनाउनु भएको थियो। ल ठिकै छ बहिनीलाई। ल हुन्छ, अनि तपाईँको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ?
3: मेरो प्रशान्त सर।
1: प्रशान्त सर, ल हुन्छ ठिकै छ। अनि त्यो सरले पढाउनु भएको कुराहरू मनपर्छ कि उहाँले गर्ने व्यवहारहरू के मनपर्छ तपाईँलाई?
3: मलाई उहाँले पढाएको शैलीहरू मनपर्छ।
1: ठिकै छ। अनि तपाईँको घर चाहिँ कहाँ हो नि?
3: मेरो लालिम।
1: लालिम, लालिमबाट चाहिँ केमा आउनुहुन्छ त?
3: म बसमा।
1: बसमा आउनुहुन्छ, कति बजे आउनुहुन्छ त?
3: म मर्निङ क्लास हुँदा बिहान 5:30 अनि मर्निङ क्लास भएन भने 8:15
1: मा आउनुहुन्छ। अनि त्यति बेला आएर चाहिँ स्कुलमा के गरेर बस्नुहुन्छ त?
3: म आफूले नजानेको कुरा साथीहरूलाई सोध्छु अनि लाइब्रेरीको बुकहरू पढेर बस्छु।
1: हुन्छ बहिनीलाई, यसरी नै अगाडि बढ्दै जानु होला। अनि तपाईँको ड्रिम चाहिँ के हो नि?
3: मेरो नर्स हुने।
1: नर्स हुने हो, ल हुन्छ। तपाईँको ड्रिमलाई अगाडि बढाउँदै जानु होला, आफ्नो ड्रिमलाई चाहिँ पक्कै पनि पुरा गर्नुहोला। र अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ। छुट्टिनुभन्दा अगाडि चाहिँ रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: सबैजना स्वास्थ्य रहौँ र कहिले पनि केही कठिन परिस्थिति आयो भने हार नमानौँ भन्न चाहन्छु।
1: हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीलाई, हामीलाई चाहिँ यस्तो राम्रो कुराहरू चाहिँ सुनाउनु भएको छ। र अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीहरूलाई। अहिलेसम्म चाहिँ हामी सबै बहिनीहरूको कुराकानी सुनिसकेका छौँ र अहिलेको लागि भने चाहिँ हामी अन्तिमतर्फ आइसकेका छौँ भने अन्तिममा चाहिँ हामीसँग बोल्नका लागि एकजना बहिनी हुनुहुन्छ, उहाँसँगको कुराकानीतर्फ चाहिँ हामी अगाडि बढिहाल्छौँ है त।
5: नमस्ते एभ्रीवान, माई नेम इज आरजु परियार फ्रम ग्रेड 9 एन्ड टुडे आई एम हियर टु सेयर अ सर्ट स्टोरी अबाउट डिजिटल सेफ्टी फर टिनेजर्स। A teenage girl named Ruby loved using social media and often shared photo and personal updates online. One day she received a friend request from someone claiming to be a student from another school. After chatting for a few weeks, the person asked for her private photos. Ruby felt uncomfortable and decided not to send anything, and she blocked the account and told her parents and teachers. Later on, she learned that the account was fake and being used by a cyber criminal to trick teenagers. Her smart decision protect her.
6: समय स्थान दियो, फेरि पनि अर्को हप्ताको आइतबार यस्तै प्रतिभा लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। सुन्दै गर्नुहोला रेडियो ढोर 12.8 MHz कार्यक्रम स्कूल कलेजमा। नमस्कार।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाचन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुले गौडा फोन 06-4-14-233 मोबाइल 98-6-78-61-87
10: 103.8 अन्तर्मनको आवाज
11: स्टुडियो साइन
12: अहिले साँझको 7 बज्यो
13: टाइम चेक को साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98-165-95-301
14: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
7: धोरबाराही हाइलाइट्स को साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98-4-61-49-304
16: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझा 7 बजेको धोरबाराही हेडलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। सबैभन्दा पहिले आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
17: एउटै विधेयक मार्फत 20 ऐन संशोधन गर्ने सरकारको तयारी गैरावासीय नेपालीलाई 10 वर्षसम्म निशुल्क भिसा दिइने
16: बहुमत पाएको वर्तमान सरकारलाई ऐतिहासिक अवसरको सदुपयोग गर्न कांग्रेस सभापति थापाको आग्रह लोभी पापीकै कारणले पार्टी फुट्न सक्ने भएकाले सचेत रहन कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको आग्रह
17: आफ्नो सपना पूरा गर्न युवाहरू विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने अर्थमन्त्री वाग्लेको दावी भोलिदेखि इलाममा चिया उद्योग बन्द गर्ने व्यवसायीहरूको घोषणा झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुने
16: चीनको राजधानी बेजिङ स्थित पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गरिने यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्ने विश्वास
17: र राष्ट्रिय स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक र स्वस्तिकालाई
16: अब पूरा समाचार सुन्नुहोस्। सरकारले एउटै विधेयक मार्फत 20 ऐन संशोधन गर्न लागेको छ। यसका निम्ति केही नेपाल ऐन संशोधन विधेयकको मस्यौदा तयार पारिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले विभिन्न 20 ऐन संशोधन गर्ने गरी केही नेपाल ऐन संशोधन विधेयक तयार पारेको हो। जनतासँग राय मागिएको यो विधेयकमा कर्मचारी संचय कोष ऐन जग्गा नाप जाँच ऐन भूमि ऐन शिक्षा ऐन मालपोत ऐनमा संशोधन गर्ने विषय समावेश गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन नागरिक लगानी कोष ऐन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन निजामती सेवा ऐन विश्वविद्यालय अनुदान आयोग ऐन स्वास्थ्य सेवा ऐन वैदेशिक रोजगार ऐन संघीय संसद सचिवालय सम्बन्धी ऐन पनि यही विधेयक मार्फत संशोधन गरिँदैछ। बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन योगदानमा आधारित सामाजिक सुरक्षा ऐन राष्ट्रिय चिकित्सा शिक्षा ऐन भू उपयोग ऐन वन ऐन बीमा ऐन र विधायन पनि संशोधन गरिने भएको छ। एउटै विधेयक मार्फत 20 ऐनमा रहेका प्रावधानहरू एकैपटक संशोधन गर्ने गरी विधेयकको मस्यौदा तयार पारिएको हो।
17: सरकारले गैर आवासीय नेपालीलाई 10 निशुल्क भिसा दिने तयारी गरेको छ। यसका निम्ति अध्यागमन सम्बन्धी कानूनलाई संशोधन गरिँदैछ। गृह मन्त्रालयले तयार पारेको अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा 4 अध्यागमन अधिकृतले भिसा जारी गर्न सक्ने प्रावधान रहेको छ, जस अन्तर्गत गैर आवासीय नेपाली भिसा जारी गर्ने विषय समावेश रहेको छ। प्रस्तावित विधेयक अनुसार सरकारले 17 प्रकारका भिसा जारी गर्नेछ।
16: परराष्ट्र मन्त्री शिशिर खनालले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन प्रक्रिया अगाडि बढ़ेको बताउनु भएको छ। चीन सरकारको औपचारिक भ्रमणका क्रममा आज बैजिङ पुग्नुभएका मन्त्री खनालले नेपाली दूतावासले आयोजना गरेको नेपाली डायस्पोरा संघको अन्तर्क्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले भ्रष्टाचार निर्मूलीकरणलाई प्रमुख प्राथमिकतामा राखेको प्रश्न पार्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारमा सहभागी भएपछि सुशासनको चुनावी वाचा अनुसार काम भइरहेको उहाँले दावी गर्नुभयो। लामो समयदेखि शासन सत्ता सञ्चालन गर्नेहरूले देशलाई सही शासन नदिएको निष्कर्ष सहित आफूहरू सरकारमा गएको बताउँदै उहाँले सार्वजनिक सेवा प्रवाहलाई झन्झट रहित बनाउन प्रविधिको प्रयोगमा जोड़ दिएको जानकारी दिनुभएको छ। परराष्ट्र मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको गुनासो सुन्न र समस्याको तत्काल समाधान गर्न परराष्ट्र मन्त्रालयले मोफा मित्र नामक एप सञ्चालनमा ल्याएको पनि उहाँले जानकारी दिनुभयो।
17: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई अहिले 2015 सालमा बीपी कोइरालालाई मिले जस्तै देशलाई एक फड्क अगाडि लैजाने अवसर मिलेको बताउनु भएको छ। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सुवर्ण शमशेर इकोनोमिक श्रृंखला एकको पहिलो कार्यक्रममा थापाले यो सरकारलाई ऐतिहासिक अवसर मिलेको बताउनु भएको हो। आर्थिक वर्ष 2083-84 को बजेट बारेमा पनि टिप्पणीका क्रममा उहाँले प्रचण्ड बहुमत पाएको वर्तमान सरकारलाई ऐतिहासिक अवसरको सदुपयोग गर्न आग्रह पनि गर्नुभएको छ।
16: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लोभी पापीको संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ। बागमती प्रदेशका नेताहरूसँग पुनर्गठनकारी दलको छलफल पछाडि अध्यक्ष ओलीले गुन्दुमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीलाई बोलाएर ब्रिफिङ दिनुभएको हो। त्यहाँ उहाँले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति कड़ा असन्तुष्टि जनाउनु भएको थियो। ओलीले पुनर्गठन र विशेष महाधिवेशन जस्ता गतिविधिले पार्टी फुट्न सक्ने बताउँदै क्रियाकलापमा सक्रिय नहुन निर्देशन दिनुभएको छ। ओलीले आफूलाई हटाउन खोजिएको तर आफ्नो अपराध के हो भन्ने थाहा नभएको बताउनुभएको नेताहरूले जनाएका छन्। एमाले सचिवालयको बैठकले जेठको 10 गते रामबहादुर थापा बहादुरको नेतृत्वमा गठन गरिएको पुनर्गठन कार्यदलको विषय पार्टीभित्र झन पेचिलो बन्दै गएको छ।
17: नेपाली कंग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै एकता नै एकमात्र विकल्प रहेको बताउनु भएको छ। नेपाली कांग्रेस इतर समूहले आज मोरङको विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले पार्टी दुई टुक्रा भएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले सभापति गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाउँदै सबै नेताहरूलाई पञ्चायत एकले हिँड्न खोज्नु भ्रम मात्र रहेको बताउनु भएको हो। डाक्टर कोइरालाले सर्वोच्च अदालतले गगन थापालाई आधिकारिक सभापति घोषणा गरेको निर्णय गलत भएको र त्यसकै सजाय पार्टीले भोगिरहेको बताउनु भएको छ। 80 वर्षको इतिहास बोकेको पार्टी अवस्थामा पुगेको बताउँदै कता नै एकमात्र विकल्प रहेको बताउनु भएको छ। नेपाली कांग्रेस इतर समूहले आज मोरङको विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले पार्टी

0: राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवीन त्रिपाठीको सभापतित्वमा नयाँ टीम तयार भएको छ। शुक्रबार राति अबेर भएको मतदानमा अरू तीन उम्मेद्वारलाई पछाडि पारेर त्रिपाठी विजयी हुनुभएको थियो। पहिलो चरणमा नै 50% मत ल्याएर त्रिपाठी विजयी हुनुभएको हो। अध्यक्षका लागि नवलपुरका राजन गौतम र माधव प्रसाद कर्णेल तथा हरिबहादुर कार्की पनि चुनावी मैदानमा रहनुभएको थियो। पहिलो चरणको चुनावबाट निर्वाचित सदस्यहरू मध्येबाट पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन्। रासोपा गण्डकी प्रदेशको उपसभापतिमा बागलुङकी मीना शर्मा आचार्य, महामन्त्रीमा कास्कीका कृष्ण प्रसाद लंसाल, सहमहामन्त्रीमा तनहुका शंकर पन्त र नवलपुरकी सीता कुमारी अरियाल निर्विरोध भएको उहाँले जानकारी दिनुभयो। पदाधिकारीमा एउटा पदमा एकजनाको मात्रै नाम परेपछि निर्वाचन समितिले निर्विरोध निर्वाचितको घोषणा गरेको हो। ओपा कोषाध्यक्ष कार्य समितिले मनोनित गर्ने जनाइएको छ। रासोपाको विधान अनुसार पहिलो चरणमा निर्वाचित सदस्यहरू मध्येबाट पदाधिकारी मनोनयन गर्दा दर्ता गर्ने प्रावधान रहेको छ। सोही अनुसार शनिबार पहिलो चरणको निर्वाचनबाट निर्वाचित 33 सदस्यबाट पदाधिकारी निर्विरोध भएका हुन्। यदि एउटा पदमा दुई वा दुई भन्दा बढ़ी उम्मेद्वारी परेमा पुनः दोस्रो चरणको निर्वाचन गर्नुपर्थ्यो। दोस्रो चरणको निर्वाचनमा पनि सबै गण्डकी प्रतिनिधि 780 प्रतिनिधिले मतदान गर्नुपर्थ्यो। निर्वाचन नगरी गण्डकीको पदाधिकारीमा सर्वसम्मत गरिएको यो एक नेताले जानकारी दिनुभयो। उक्त कार्य समितिले पछि चारजना सदस्य मनोनित गर्न पाउने विधानमा व्यवस्था रहेको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका अलग भएका नेता धवल शमशेर राणाले मुलुकमा मजबूत राष्ट्रवादी शक्तिको खाँचो रहेको र त्यसलाई राप्रपाले पूरा गर्न नसकेका कारण नयाँ शक्ति निर्माण गर्नु परेको बताउनु भएको छ। आज काठमाडौँमा नयाँ पार्टी गठनको गृह कार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राज्य संस्था र वैदिक सनातन हिन्दू अधिराज्य स्थापना नगरी देशले निकास नपाउने भन्दै सबै राजावादी राष्ट्रवादी र हिन्दूवादी शक्तिलाई एक ठाउँमा आउन आह्वान गर्नुभएको छ। उहाँले निकट भविष्यमै पार्टीको नाम झण्डा र चुनाव चिन्ह टुङ्गो लगाएर 7 प्रदेश 77 जिल्ला र सबै स्थानीय तहमा संगठन विस्तार गरिने जानकारी दिनुभएको हो। आफूहरूको मिलन कुनै लोभ र लालचका लागि नभई देशलाई निकास दिनका लागि भएको शमशेरको दावी रहेको छ।
0: मेडिकल व्यवसायी तथा राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाउनु भएको छ। आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृह कार्यबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईले राप्रपाले चुनावमा राजा र हिन्दू राष्ट्रको एजेण्डा बेचेर भोट माग्ने गरेको तर सत्तामा पुगेपछि काम नगरेको टिप्पणी गर्नुभयो। राप्रपा विकास र जनताप्रति उत्तरदायी नभएर सांसद बन्ने सत्ता र भत्तामा मात्रै सीमित भएको उहाँको भनाइ छ। सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै उहाँले आफू सत्य बोल्न नडराउने र देश तथा जनताका लागि जस्तो सुकै अवस्था भोग्न तयार रहेको स्पष्ट पार्नुभएको छ। वर्तमान व्यवस्थाले गरीबमाथि प्रहार गरेको, सहकारी पीड़ितलाई न्याय नदिएको र किसानले दूधको पैसा नपाएको भन्दै वर्तमान सरकार र प्रमुख राजनीतिक दलहरू धेरै नटिक्ने समेत उहाँले दावी गर्नुभएको छ।
1: वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सुस्ता क्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपको विरोधमा माइतीघरमा प्रदर्शन गरेको छ। आज आइतबार दिउँसो आयोजित उक्त विरोध कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्रीको भनाई राष्ट्रहित विपरीत भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। केही समय अघि संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालले पनि कतिपय क्षेत्रमा भारतीय भूमि मिचेको हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ। सोही सन्दर्भलाई लिएर विद्यार्थीले सुस्तामा भइरहेको भारतीय पक्षको ज्यादती र साम्राज्यवादी हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले कमजोर राष्ट्रहरूमाथि साम्राज्यवादी हस्तक्षेप बन्द गर, मलाई बोल्न दे सरकार, भारतीय साम्राज्यवाद मुर्दावाद र विद्यार्थी एकता जिन्दावाद जस्ता नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि विद्यार्थीहरू एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड़ दिएका छन्।
0: अर्थमन्त्री डाक्टर सोडेम वाग्लेले युवाहरूले अब लामो समय आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता सरकारले चिर्दै जाने र शुरूआत बजेटबाट भएको बताउनु भएको छ। आइतबार आज काठमाडौँमा आयोजना गरिएको राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2023

0: सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। त्यसको शुरूआत आगामी वर्षको बजेट मार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने उहाँले बताउनुभयो। देशैभरिका युवा उद्यमीहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले करमा सहुलियत, बकेउदा उल्झनमा रहेका उद्यमी व्यवसायीलाई छूटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेशन र सुशासनको एजेण्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई संकेत गर्ने बताउनुभयो।
1: बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा धेरै हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17,78,30,00,00,000 रूपियाँ पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा धेरै हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। प्रदेशगत रूपमा हेर्दा कोशीमा 9.22, लुम्बिनीमा 7.91, मधेशमा 7.22, गण्डकीमा 1.62 र सुदूरपश्चिममा 1.55% कर्जा प्रवाह भएको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा धेरै 35.67% हिस्सा उगटेको छ। विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62 र कृषि तथा पेय पदार्थ उद्योगमा 20.64% कर्जा गएको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगिक औषध क्षेत्रमा उपयोग 42% मात्र सीमित रहेको छ। चालू आर्थिक वर्षको पहिलो छ महिनामा देशभर 461 नयाँ उद्योग दर्ता भएका छन्। जसबाट 22,000 जनाभन्दा धेरैलाई रोजगारी सिर्जना हुने अनुमान रहेको छ।
0: तपाईं यति बेला साँझ 7 बजेको ढोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846683522।
5: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
6: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
6: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
6: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846631209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
7: हजुर, दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
7: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
9: हो होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
10: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
10: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
1: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शुक्लागण्डकी नगरपालिका 5 बेलचौतारा स्थित हाट बजारमा रिपोर्टिङका क्रममा पत्रकार विनोद ढुंगानामाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार जेठ 31 गते रिपोर्टिङका क्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य तथा पत्रकार विनोद ढुंगानासँग शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले अभद्र, अपमानजनक तथा पत्रकारिताको मर्यादा विपरीत व्यवहार गरेका थिए। महासंघले जारी गरेको विज्ञप्ति अनुसार नगर प्रमुख पण्डितले पत्रकार त पार्टीका हुन्छन् भन्ने अभिव्यक्ति दिएपछि पत्रकार ढुंगानाले को भयो पार्टीका पत्रकार, कसरी भयो भन्ने जिज्ञासा राखेका थिए। त्यस क्रममा नगर प्रमुख पण्डितले तैले मलाई सिकाउन पर्दैन भन्दै अपमानजनक र असभ्य व्यवहार गरेको महासंघले जनाएको छ। नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जनप्रतिनिधिबाट संचारकर्मीमाथि गरिने यस्ता अभिव्यक्ति र व्यवहारले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत मर्यादा तथा लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रश्न उठाउने उल्लेख गरेको छ। महासंघले पत्रकार ढुंगानामाथि भएको दुर्व्यवहारको घोर भत्सर्ना गर्दै सम्बन्धित पक्षलाई यस्ता गतिविधि तत्काल बन्द गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ। महासंघले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितामाथि हुने कुनै पनि प्रकारका दबाव, धम्की, दुर्व्यवहार वा हस्तक्षेपप्रति संचार क्षेत्र सदैव एकजुट रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
0: इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिबाट उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरूद्ध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएशनका अनुसार तयारी चिया बिक्री हुन नसकेको, गोदाममा भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिएको भुक्तानी अवस्था सृजना भएकाले उद्योग बन्द गर्नु परेको हो। भारतीय चिया बोर्डले गएको मे एकदेखि लागू गरेको नयाँ मापदण्ड अनुसार नेपालबाट निर्यात हुने चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ। परीक्षण प्रतिवेदन आउन दुई हप्तासम्म लाग्ने र यसबीचमा चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा धेरै नेपाली चिया रोकिएको छ। यस्तै उद्योगहरूमा थप 7 लाख किलो तयारी चिया थन्किएको छ। एसोसिएशनका अध्यक्ष डिल्ले श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प नभएको बताइएको छ। उद्योग बन्द हुँदा सूर्योदय नगरपालिकाका झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुने भएका छन्।
1: भारतमा रहेका नेपालीहरूले अब मोबाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त सामसारा रेमिट र पशुपति पे इण्डिया बीचको रणनीतिक साझेदारी मार्फत यो सेवा सञ्चालनमा आएको हो। नयाँ व्यवस्था अनुसार भारतमा रहेका लाखौं नेपालीहरूको पशुपति पे मोबाइल एप डाउनलोड गरी अनलाइन केवाईसी ग्राहक पहिचान प्रक्रिया पूरा गरेपछि घर कार्यस्थल वा भारतको जुनसुकै ठाउँबाट नेपालमा पैसा पठाउन सक्नेछन्। यस सेवाका लागि अब एजेन्ट वा भौतिक सेवा केन्द्रमा पुग्नुपर्ने आवश्यकता नहुने बताइएको छ। यसअघि धेरै सेवाग्राहीहरूलाई रेमिट्यान्स पठाउन एजेन्ट वा सेवा केन्द्रमा जानुपर्ने बाध्यता रहे पनि नयाँ डिजिटल प्रणाली मार्फत सम्पूर्ण प्रक्रिया मोबाइलमै पूरा गर्न सकिने भएकाले समय र लागत दुवै बचत हुने तथा सेवा अझ सुरक्षित तथा सहज हुने कम्पनीले जनाएको छ।
0: बिहानको समयमा सवारी दुर्घटनाको संख्या बढ़दै गएको अवस्थालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा चालक सचेतना अभियानलाई निरन्तरता दिएका छन्। आइतबार आज बिहान 4 बजेबाट पोखरा मुगलिन सड़क खण्ड अन्तर्गत जिल्लाका विभिन्न स्थानमा सवारी चालकलाई लक्षित गरेर सचेतना कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम मार्फत चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित गति कायम राख्ने, निन्द्रा तथा थकानको अवस्थामा सवारी नचलाउने, ओभरटेक गर्दा सावधानी अपनाउने, सीट बेल्ट र हेलमेटको अनिवार्य प्रयोग गर्ने लगायतका सड़क सुरक्षा सम्बन्धी विषयमा जानकारी गराइएको थियो। प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार अभियान अन्तर्गत 38 वटा 2 पाङ्रे, 59 वटा 4 पाङ्रे साना र 95 वटा ठूला सवारी साधनका चालक तथा सहचालकलाई रोकेर आवश्यक परामर्श तथा सचेतना प्रदान गरिएको छ। विशेष गरेर बिहानको समयमा लामो दूरीका सवारी चालकहरूमा देखिने थकान, निन्द्रा र असावधानीका कारण दुर्घटनाको जोखिम बढ़ने भएकाले यस्तो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो।
1: भानुभक्त बहुमुखी क्याम्पसले प्राध्यापक र विद्यार्थीलाई अनुसन्धान प्रतिवेदन लेखन सम्बन्धी तालिम दिएको छ। स्नातक तहमा विद्यार्थीले अनुसन्धान प्रतिवेदन तयार गर्नुपर्ने हुँदा व्यवस्थित अनुसन्धान प्रतिवेदन लेख्ने क्षमताको विकास गराउन तालिम आयोजना गरिएको थियो। विद्यार्थीले स्नातक तहमा नतिजा हासिल गर्नकै लागि मात्रै प्रतिवेदन लेख्न नभई अनुसन्धानको यथार्थलाई उजागर गर्न तालिमले सहयोग गरेको क्याम्पस प्रमुख अन्तमान श्रेष्ठले बताउनु भएको छ। विद्यार्थीले व्यवहारिक र स्थलगत अनुसन्धानको सारथीको रूपमा तालिमले सहयोग पुर्याउने उहाँको भनाइ छ। भानुभक्त क्याम्पस अनुसन्धान विभाग प्रमुख मनोज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुख धनप्रसाद पोखरेल, प्रधानाध्यापक संघका सभापति निरोज भट्टराई, विद्यार्थी रुचि कार्की लगायतले अनुभव मन्तव्य राख्नु भएको थियो। 2 दिनसम्म सञ्चालित तालिममा प्रोफेसर डाक्टर लेखनाथ भट्टराई र सहायक प्राध्यापक पितृराज बास्तोलाले सहजीकरण गर्नुभएको थियो। समापन कार्यक्रममा सहायक प्राध्यापक पशुपति अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
0: स्याङ्जाको पुतली बजार नगरपालिका 3 का कवि एवं समाजसेवी अनन्त श्रेष्ठलाई पुतली बजार प्रज्ञा सम्मानले सम्मान गरिएको छ। पुतली बजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले कला, साहित्य र संगीत को स्त्रीवृत्तिमा योगदान गरेको भन्दै सम्मान गरेको हो। सम्मानित श्रेष्ठले हालसम्म 5 वटा कृति प्रकाशन गर्नुभएको छ। साहित्य, कला, पर्यटन र आर्थिक क्षेत्रमा योगदान गर्नुभएका श्रेष्ठले यस अगाडि कविता सम्मेलनमा प्रथम पुरस्कार र तिला कुमारी साहित्य पुरस्कार प्राप्त गर्नुभएको थियो। प्रकाशित कृतिमा 2 वटा कविता संग्रह, 1 कथा संग्रह र 2 वटा पर्यटनसँग सम्बन्धित पुस्तक रहेका छन्। प्रज्ञा प्रतिष्ठानले श्रेष्ठलाई पुतली बजार 7 को समालोचक असफल गौतम र पुतली बजार 14 की लघु कथाकार लक्ष्मी रेग्मी खनाललाई समेत पुतली बजार प्रज्ञा सम्मानले सम्मान गरेको हो।
1: प्राकृतिक खाद्य चक्रका संवाहक एवं प्रकृतिका कुचीकार मानिने लोपुनमुख प्रजातिका गिद्धहरू तनहुँमा बासिस बथानसहित फर्किएका छन्। व्यास नगरपालिका दश दुम्सी स्थित व्यास गौ संरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै गएका गिद्धहरूको पुनरागमन भएको हो। केन्द्रमा अहिले रैथाने र आगन्तुक गरी 9 प्रजातिका करिब 100 संख्यामा गिद्धहरू दैनिक रूपमा देखिन थालेका छन्। नगरपालिकाले संचालन गरेको गौ संरक्षण केन्द्रमा प्राकृतिक रूपमा मरेका गाईहरूलाई सुरक्षित रूपमा गिद्धको आहार सिनो बनाउने व्यवस्था मिलाएपछि यी चराको बास स्थान सुरक्षित बनेको हो। व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ नेउपानेले भौतिक पूर्वाधारसँगै प्रकृति र प्राणीको सह अस्तित्व रक्षाका लागि यो मानवीय र प्राकृतिक अभियान चलाइएको बताउनु भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। चीनको राजधानी बेइजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गर्ने योजना अगाडि सारेको छ। चीनीय राजधानी ले 50 वर्ष यता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेइजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू योङदिङ जुमा दासी र वेन्यू नदीको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण मध्यभागमा नदी सफाई र तटबन्ध सुदृढीकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तरोन्नति गरिँदैछ। यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछन्। अहिले बेइजिङमा 80 जलाशय रहेका छन् भने जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। 5 नयाँ जलाशय निर्माण सम्पन्न भएपछि यो अनुपात 84% पुग्नेछ। यसले बेइजिङको उत्तरी तथा पश्चिमी पहाड़हरूमा बाढ़ी नियन्त्रणको मजबूत आधार तयार हुने चीनी समाचार संस्था सिन्हुआले जनाएको छ।
1: अन्तिममा खेल समाचार। राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक उप्रेती र स्वस्तिका चौधरीले जितेका छन्। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशनको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा रोनक पुरूषतर्फ र स्वस्तिकाले महिलातर्फ उपाधि जितेका हुन्। च्याम्पियन दुवैले नगद 30,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। यसै गरी पुरूषतर्फ पेम्बा छेवाङ तामाङ दोस्रो र सुलभ राई तेस्रो भएका छन्। महिलातर्फ मनिषा बुढा मगर दोस्रो र रविका महर्जन तेस्रो भएका छन्। दोस्रो भएका दुवै खेलाड़ीले समान 20,000 र तेस्रो भएका दुवै खेलाड़ीले समान 10,000 रूपियाँ प्राप्त गरेका छन्। यस्तै महिला र पुरूष दुवैमा शीर्ष 3 हात पार्ने खेलाड़ीले गियर पार्टनर पेलिएच नेपालले झण्डै 1,00,000 रूपियाँ बराबरको खेल सामग्री प्रदान गरेको छ। काठमाडौँ स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा भएको एक दिने प्रतियोगितामा पुरूषतर्फ 35 र महिलातर्फ 7 खेलाड़ी सहभागी भएका थिए। एनसीएसएका अध्यक्ष रमेश पौडेलले आउँदा दिनमा वार्षिक कार्यक्रमको क्यालेण्डर नै बनाएर हरेक वर्ष राष्ट्रिय प्रतियोगिता गर्ने जानकारी दिनुभएको छ।
0: यिनै खबरहरू सँगसँगै हामी साँझ 7 धरबार यी हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: एउटै विधेयक मार्फत 20 ऐन संशोधन गर्ने सरकारको तयारी। गैरावासीय नेपालीलाई 10 वर्षसम्म निशुल्क भिसा दिइने।
0: बहुमत पाएको वर्तमान सरकारलाई ऐतिहासिक अवसरको सदुपयोग गर्न कांग्रेस सभापति थापाको आग्रह। लोभी पापीको कारणले पार्टी फुट्न सक्ने भएकाले सचेत रहन कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन।
1: आफ्नो सपना पूरा गर्न युवाहरू विदेशी नै पढ्ने बाध्यता सरकारले चिर्दै जाने अर्थमन्त्री वाग्लेको दावी। भोलिदेखि इलाममा चिया उद्योग बन्द गर्ने व्यवसायीहरूको घोषणा। झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुने।
0: चीनको राजधानी बेइजिङ स्थित पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गरिने यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्ने विश्वास।
1: र राष्ट्रिय स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक र स्वस्तिकालाई।
0: विविध खबरहरू सँगसँगै साँझ 7 धोरबारही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो धोरबा रही 103.5 MHz सुन्दै गर्नुहोला। नमस्कार।
14: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
15: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
16: आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
17: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, र त बिरामी होइएला।
18: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
19: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
20: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
21: ए सबिना, यस्तो हतारमा कता हो?
22: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
21: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
23: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandagi Char Tulengora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Bottis Charsi, Tiranabe, Ro Antanabe Pasati, Artis Shunna Tirata.
2: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
2: ए हो र ल त ल
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 065414222 र 9856921692
5: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
6: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
5: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
6: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
5: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878 प्रशान्त नेउपाने 9846026925
7: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
8: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
9: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्छ

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्नीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 9894156599 छ।
4: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
5: होइन के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, ध्रुवको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9823519122, 9808 र 9460692046।
9: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
7: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
9: हस् मम्मी।
1: मैले सुने छोरी, ल जाम हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मोमो हाउस दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
12: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
10: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी आठ, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
11: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
14: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
11: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961553507।
15: कहाँ जाने?
16: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
15: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: के हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9846161678 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9825526063।
17: किन आँखा मिचेको मिचे गरेको?
18: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
17: धेरै समय मोबाइल चलाएपछि क्या हो?
18: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
17: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
18: ए, त्यसो भए जोगिन के गर्ने त?
17: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
18: बुझेँ।
17: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
19: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 9816634372।
0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक, इट्टा, ढुंगा, गिटी, बालुआ, चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
23: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422। दिपेश मल्ल ठकुरी 9508501420।
23: दीप मल्ल ठकुरी 9406041530।
24: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
25: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
24: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
25: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
24: ए त्यसो भए त म गइहाले,
25: चिया त पिएर जाऊ।
24: अहिले हतार छ, पछि आउँदै गरौँला है।
26: दीर्घायु फर्निचर सोरुम,
25: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602068।
27: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
28: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार।
29: पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
30: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
31: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
30: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
32: समयमै स्वास्थ्य उपचार र परामर्श लि स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
27: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
32: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
33: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
34: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
35: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
36: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
35: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
34: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142333, मोबाइल 9868168887।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
2: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
34: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
36: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
34: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
36: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
34: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
36: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635939369।
5: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
6: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
5: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
6: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ, बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
36: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
36: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
9: अफिसबाट अमित सरको फोन।
10: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अमल भएर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
13: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7/13, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98562279।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 507, कविता श्रेष्ठ, सम्पर्क 0 65 4 14 0 55 र 98 4 66 18 817।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98 5 60 33 398 र 98 4 65 10 950।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
12: सधैँ यही आउँदो असार 6 गते पहिलो शनिबार
13: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: उपचार हुने रोगहरू
13: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने पोल्ने जोडले धड्कने
14: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
13: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
14: दिसा पिसाब एवं पेटको समस्या
13: तौल गडबड हुने वा थाइराइडको समस्या
14: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
13: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ
13: फोन नम्बर 0564142333 र 98678 61887
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
15: उपचार सेवाहरू
16: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
15: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
16: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
15: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
16: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
15: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
16: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778852779582780
17: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
19: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
20: मोबाइल 98058335533 र 98068 15899

0: मेटल स्टील फन पर कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860769794।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड। तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856-28543 र 9847-00787।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
15: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654-14-234 र 9811-56-606।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811-435-622।
15: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
13: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
15: अनि बन्छ त दाई?
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
17: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
16: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856-62029।
18: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
19: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
20: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाओ।
0: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा।
21: सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
22: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
21: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
22: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
21: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 9856443340 9001443628 र 9556064446।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
10: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
10: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846361209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
11: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
6: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
8: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856086507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
11: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौ भविष्यका लागि सञ्चय गरौ बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
13: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
14: म्याडम धुम्रपान भनेको के हो
13: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: मैडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
0: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: ए गर्मीमा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
3: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
4: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9968161887।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595 0744044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट

0: झन् चिसा पानी
1: अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयान चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9861616878 र दुलेगौंडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663।
4: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9846068302।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन,
0: शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033598 र 9845610950।
14: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
15: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
16: गाडी रोक्ने बेला न पुग्ला कहाँ गाडी रोक्ने भन्छ यहाँ ए हो र

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0165-5493-5594-5282-7178।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635-9369।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-5-60-24-20, 98-0-41-54-674 र 98-4-60-23-420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
9: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
12: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
9: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
14: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुमरी, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छर्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98-114-53-305।
16: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
17: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
18: विपदको पूर्व तयारी गरौ, जनधनको क्षति कम गरौ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
19: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
20: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
21: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
20: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
21: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
22: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
23: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0654140008
24: ए सबिना यस्तो हतारमा कता हो
25: ए प्रदीप हेर न बेहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
24: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
26: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल धुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9008216142
27: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र धुलेगौडामा
28: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
27: धुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
29: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
27: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
29: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
27: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
28: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा धुलेगौडा
30: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846056999 छ
31: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन
32: अहिले के सुन्ने भनेको
28: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
32: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
28: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
32: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
28: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
33: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
34: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
33: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
34: हो त है सामान लिन टाढा किन जानु पर्यो र
0: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
1: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
0: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 62220

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
6: मोबाइल 9800558537 र 9800665589।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
9: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 6 गते शनिबार
10: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
10: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
10: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
8: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
9: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
8: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
11: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143377, मोबाइल 9856443343।
0: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
7: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: पाइन्दा एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
15: यसैलेसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
16: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचादी पसल खोजौला नि
15: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
17: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
18: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087172
19: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
20: म्याडम धुम्रपान भनेको के हो
19: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
20: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
20: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
19: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
20: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
21: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
19: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
22: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
19: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9460415030
23: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यसले गौरा पोलिक्लिनिकमा यही असर छ गति पहिलो शनिबार
2: पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
0: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
2: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
3: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
0: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
3: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रही स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
0: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार
5: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
3: नमस्कार, रेडियो ढोरबारे 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारे हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारे हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेशमा योजना छनौट र बजेट खर्चमा चरम व्यतिथि रहेको औलाएको छ। कार्यालयले सार्वजनिक गरेको आठौं वार्षिक प्रतिवेदन अनुसार प्रदेश सरकारले आफ्नै नीति र कानूनको उल्लंघन गर्दै बजेट परिचालन गरेको छ। गण्डकी प्रदेशले बनाएको दोस्रो पञ्चवर्षीय योजनामा 68 रूपान्तरणकारी आयोजनाहरू समावेश छन्। तर मन्त्रालयहरूले ती आयोजनामा भएको बजेट खर्च र प्रगतिको अभिलेख नै राखेको छैन। प्रदेश सरकारले आगामी वर्षको नीति तथा क्रममा आधारित भएर बजेट प्रस्ताव गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। आर्थिक वर्ष 2081-82 इन्भेस्ट गण्डकी जस्ता लगानी प्रावधान गर्ने कार्यक्रममा बजेट नै विनियोजन नगरिएको प्रतिवेदन उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिको महामन्त्रीमा तनहुका शंकर पन्त निर्वाचित हुनुभएको छ। प्रदेश समितिको प्रथम अधिवेशनबाट शुक्ल गण्डकीको पन्त सह महामन्त्रीमा निर्वाचित हुनुभएको हो। पन्त तनहु दुईबाट सदस्य निर्वाचित हुँदै सह महामन्त्री बन्नुभएको हो। उहाँ यसअघि प्रवक्ता हुनुहुन्थ्यो। यस्तै प्रदेश समिति सदस्यमा तनहु एकबाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ। बिहानी समयमा सवारी दुर्घटनाको संख्या बढ़दै गएको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा चालक सचेतना अभियानलाई निरन्तरता दिएका छन्। आइतबार बिहान 4 बजेदेखि पोखरा मुगलिङ सड़क खण्ड अन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा सवारी चालकहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम मार्फत चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित गति कायम राख्ने, निन्द्रा तथा थकानको अवस्थामा सवारी नचलाउने, ओभरटेक गर्दा सावधानी अप्नाउने, सीट बेल्ट तथा हेलमेटको अनिवार्य प्रयोग गर्ने लगायत सड़क सुरक्षा सम्बन्धी विषयमा जानकारी गराइएको थियो। प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार अभियान अन्तर्गत 38 दुई पाङ्ग्रे, 59 चार पाङ्ग्रे साना तथा 95 ठूला सवारी साधनका चालक तथा सहचालकलाई रोकी आवश्यक परामर्श र सचेतना प्रदान गरिएको छ। विशेष गरी बिहानको समयमा लामो दूरीका सवारी चालकहरूमा देखिन थकान, निन्द्रा तथा असावधानीका कारण दुर्घटनाको जोखिम बढ़ने भएकाले यस्तो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भएको छ। शुक्लागणी नगरपालिकाको बजार क्षेत्रमा सञ्चालित मासु पसल र भेटनेरीको आइतबार अनुगमन गरिएको छ। मानव र पशुको स्वास्थ्यको प्रत्यक्ष असर पर्ने यस्ता व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले नगरपालिकाको अनुगमन समितिले दुलेगौड़ा र बेलचौतारा क्षेत्रका 20 पसलमा अनुगमन गरिएको हो। अनुगमनको क्रममा पसलको सरसफाई नभएको देखि भेटनेरीमा म्याद गुज्रिएका सामानहरू बरामद गरिएको छ। यस्तै अनुमति बिना नै उद्देश्य भन्दा फरक प्रकृतिका कारोबार गर्ने र नगरपालिकाको दर्ता नगरी व्यवसाय सञ्चालन गरेको फेला परेका छन्। यस्ता व्यवसायीले अनुगमन टोलीले आइतबार जरिवाना गर्नुका साथै दर्ता प्रक्रियामा आउन र अनुमति अनुसारकै कारोबार गर्न निर्देशन दिएको समितिका सदस्य सचिव तथा शुक्लागण्डक नगरपालिकाका प्रशासन शाखा प्रमुख तुलबहादुर विकाले जानकारी दिनुभएको छ। उहाँले नगरपालिका क्षेत्रभित्रका बजारलाई व्यवस्थित बनाउन समितिले छड़के जाँचलाई प्राथमिकता दिइरहेको बताउनुभएको छ। यी दुई बजारमा गरिएको अनुगमनमा पत्रकारी, प्रहरी, जनप्रतिनिधि र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो। तनहुका पत्रकार विनोद ढुङ्गानामा ढुंगनामाथि शुक्र गण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले गरेको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ तनहु शाखा र शुक्र गण्डकी पत्रकार मञ्चले विरोध जनाएको छ। मेयर पण्डितले आइतबारी हाट बजारमा रिपोर्टिङको क्रममा रहेको बेलामा पत्रकार त पार्टीका हुन्छन् भन्दा को छ त्यस्तो भनी प्रश्न गर्दा तैले मलाई सिकाउनु पर्दैन भनेर दुर्व्यवहार गरेका थिए। यस्ता गतिविधिले स्वतन्त्र पत्रकारितामाथि प्रहार गरेको र पत्रकारको सुरक्षा तथा सम्मानमा आँप आएको भन्दै यी दुई संस्थाले विज्ञप्ति निकालेर विरोध जनाएको हो। संस्थाले यस्ता गल्ती नदोहोर्याउन समेत नगर प्रमुखलाई आग्रह गरेको छ। पोखरा लगायतका क्षेत्रमा भारतीय पर्यटकको अत्याधिक आवागमनसँगै गुनासो समेत बढ़ेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि आइतबार नयाँ आचार संहिता सार्वजनिक गरेको छ। निजी गाड़ीबाट नेपाल प्रवेश गरेका भारतीय पर्यटक मध्ये केहीले सरसफाईमा ख्याल नगरेको खुल्ला खराउमा आफै खाना बनाउँदा वरपरको वातावरणलाई ख्याल नगरेको लगायत गुनासो बढ़ेको थियो। सरकारले धार्मिक र सांस्कृतिक मर्यादामा पनि विशेष ध्यान दिन आग्रह गरेको छ। पशुपतिनाथ, लुम्बिनी, जानकी धाम र मुक्तिनाथ जस्ता तीर्थस्थललाई सफा राख्न पर्यटकलाई आग्रह गरिएको छ। निर्देशिकाका अनुसार पुराना कपड़ा र फोहोर जथाभावी फाल्नेलाई कार्यवाही गरिनेछ। मन्दिरमा प्रवेश गर्दा जुत्ता चप्पल खोल्नुपर्ने र भड्किलो लुगा लगाउन नपाइने नियम लगाइएको छ।

पुतली बजार तीन का कवि एवं समाजसेवी अनन्त श्रेष्ठलाई पुतली बजार प्रज्ञा सम्मानले सम्मान गरेको छ। पुतली बजार प्रज्ञा प्रतिष्ठान सैंघाली कला साहित्य र तथा संगीतको श्रीवृद्धिमा योगदान गरेको भन्दै सम्मान गरेको हो। सम्बन्धित श्रेष्ठले हालसम्म पाँचवटा कृति प्रकाशन गर्नुभएको छ। साहित्य कला पर्यटन तथा आर्थिक क्षेत्रमा योगदान गर्नुभएका श्रेष्ठले यसअघि कविता सम्मेलनमा प्रथम पुरस्कार र तिलक कुमारी साहित्य पुरस्कार प्राप्त गर्नुभएको थियो। प्रकाशित कृतिमा दुईवटा कविता संग्रह, एक कथा संग्रह र दुईवटा पर्यटन संग्रह पुस्तक रहेका छन्। प्रज्ञा प्रतिष्ठानले श्रेष्ठ सहित पुतली बजार सातका समालोचक असफल गौतम र पुतली बजार चौधकी लघु कथाकार लक्ष्मी रेग्मी खनाल समेत पुतली बजार प्रज्ञा सम्मानले सम्मान गरेको हो। प्रकृतिको खाद्य चक्रका संवाहक एवं प्रकृतिका कुचिकार मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुमा वतन सहित फर्किएका छन्। व्यास नगरपालिका दश दुम्सी स्थित व्यास गौ संरक्षण केन्द्रले गरेको सुरक्षित आहारको व्यवस्थापन र संरक्षण मुखी नीतिले गर्दा विगतमा हराउँदै गएका गिद्धहरूको पुनर्गमन भएको हो। केन्द्रमा अहिले रैथानी र आगन्तुक गरी नै 9 प्रजातिका करिब 100 संख्यामा गिद्धहरू दैनिक रूपमा देखिन थालेका छन्। बन्दीपुर गाउँपालिकाका शिक्षा शाखाद्वारा आयोजित हस्तलेखन तथा निबन्ध लेखन प्रतियोगिता अन्तर्गत निबन्ध लेखनतर्फ सेती गंगा आधारभूत विद्यालयकी छात्रा सोफिया गुरूङ प्रथम हुन सफल भएकी छन्। प्रतियोगितामा पवित्र माध्यमिक विद्यालयकी दृष्टि थापा द्वितीय, कालिका माध्यमिक विद्यालयका समीर थापा मगर तृतीय तथा जगदीश्वर आधारभूत विद्यालयकी खुशी भुजेल 57 स्थान हासिल गर्न सफल भएका छन्। गाउँपालिका तथा शिक्षा शाखाले विद्यार्थीहरूमा रहेको प्रतिभाको पहिचान, लेखन क्षमता अभिवृद्धि तथा सृजनात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक क्षमता विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। गोर्खा नगरपालिका सात छिपी टोली स्थित गोर्खा घर दोहोरी साँझ नजिक कुटपिटबाट गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले 4 पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायक उपरीक्षक राजकुमार सृजनात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक क्षमता विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

0: जादा बारपाको सुलीकोट गाउँपालिका तीन निवासी 32 वर्षीय सन्त बहादुर गुरूङमाथि अज्ञात व्यक्तिले लात मुक्का तथा नुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घटना घटेको सूचना थाहा पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय गोर्खाको प्रहरी टोली घटनास्थलमा पुगेर गम्भीर घाइते गुरूङलाई उपचारको लागि प्रदेश अस्पताल गोर्खामा लगिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी न्याय उपरीक्षक श्रेष्ठको भनाई छ। उपचारपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्कनु भएका गुरूङ गए राति साँझ अचानक बेहोस भई डरी पुनः प्रदेश अस्पताल गोर्खामा ल्याई उपचार गरिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिई पक्राउ पर्नेमा गोर्खा नगरपालिका साथ रोटेपानीका 24 वर्षीय बोनस सात्के दार्चे गाउँपालिका 2 केराउजा घर भए हाल गोर्खा नगरपालिका 8 बगैंचा बस्ने 23 वर्षीय मिङमार गुरूङ रहेका छन्। त्यस्तै सिरानचोक गाउँपालिका 2 थालाजुङका 29 वर्षीय होमराज गुरूङ तथा धर्चे गाउँपालिका 1 हलचुकका 24 वर्षीय सन्तोष गुरूङ पक्राउ परेका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भएको छ। प्रहरीले घटनालाई हत्या प्रकरणको रूपमा अनुसन्धान गरिरहेको तथा पक्राउ परेका माथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नम्बरपुरको गौराकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कूटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। नारायण घाटबाट कवसतीतर्फ आउँदै गरेको यूपी 579110 नम्बरको भारतीय नम्बर प्लेटको कारले ग प्र 04001 प 2307 नम्बरको स्कूटरलाई ठक्कर दिएको नवलपुर प्रहरीले जनाएको छ। कारको ठक्करबाट स्कूटरको पछाडी सवार हेप्सीकोट गाउँपालिका 177 वर्षीय सावित्री भूषालको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभएको छ। दुर्घटनामा घाइते स्कूटर चालकको सोही ठाउँकी 40 वर्षीय सीता भूषालको भरतपुरमा उपचार भइरहेको छ। दुवै सवारी साधन र कार चालक भारतको उत्तर प्रदेश जिल्ला सुखिन नगर कसैयाका 43 वर्षीय करूण निदान मिश्रालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका 3 मुनाफालिया गाउँबाट मुनातर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुँदा चालक घाइते हुनुभएको छ। ढुङ्गा लिएर गन्तव्यतर्फ जाँदै गरेको सिमरन कन्स्ट्रक्सनको G1K3998 नम्बरको टिप्पर दुर्घटना हुँदा चालक कास्कीका 40 वर्षीय पूर्ण बहादुर श्रेष्ठ गम्भीर घाइते हुनुभएको सूचना अधिकारी सागर चिनी सेनाको भनाई छ। दुर्घटनामा टिप्परमा सवार रहेका मकनपुर मनहरी नगरपालिका 9 35 वर्षीय असीम प्रजा पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई प्रारम्भिक उपचारका लागि मुना स्वास्थ्य चौकी लगिएको र थप उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएको छ। दुर्घटनाग्रस्त सवारी साधन घटनास्थलमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस् त यिनै खबरसँगै राति 10 बजेको ढोरबार हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार काछीबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
4: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
3: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहरर्ष जानकारी गराउँदछौ।
4: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
3: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 98564433, 98014443628 र 98562446।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले।
6: चिया त पिएर जाऊ,
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62268।
9: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाचन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
10: होइन, के सुन्ने भनेको
3: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
10: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
3: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
10: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
3: प्रवर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
11: 103.8
12: अन्तर्मनको आवाज।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइट्स का प्रायोजक
2: अरनिको आवश्यक उच्चमावी तुली गौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0965707124
3: 103.8

0: नमस्कार, रेडियो ढोरबार 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबार हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबार हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। एउटै विधेयक मार्फत 20 ऐन संशोधन गर्ने सरकारको तयारी, गौर आवासीय नेपालीलाई 10 वर्षसम्म निशुल्क भिसा दिने, बहुमत पाएको वर्तमान सरकारलाई ऐतिहासिक अवसरको सदुपयोग गर्न कांग्रेस सभापति थापाको आग्रह, लोभी पापीको कारण पार्टी फुट्न सक्ने भएकाले सचेत रहन कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन, आफ्नो सपना पूरा गर्न युवाहरू विदेशी नै पढ्ने बाध्यता सरकारले चिर्दै जाने, अर्थमन्त्री वाग्लेको दावी, पत्रकारमाथि भएको दुर्व्यवहार प्रति महासंघ र मंचको विरोध, चीनको राजधानी बेजिङ स्थित पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गरिने, यी प्रयासहरूले वर्षयाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्ने विश्वास, राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक र स्वास्तिकालाई। अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले एउटै विधेयक मार्फत 20 ऐन संशोधन गर्न लागेको छ। यसका निम्ति केही नेपाल ऐन संशोधन विधेयकको मस्यौदा तयार पारिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले विभिन्न 20 ऐन संशोधन गर्ने गरी केही नेपाली ऐन संशोधन विधेयक तयार पारेको हो। जनतासँग राय मागिएको यो विधेयकमा कर्मचारी संचय कोष ऐन, जग्गा नाप जाँच ऐन, भूमि ऐन, शिक्षा ऐन, मालपोत ऐनमा संशोधन गर्ने विषय समावेश छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन, नागरिक लगानी कोष ऐन, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, निजामती सेवा ऐन, विश्वविद्यालय अनुदान आयोग ऐन, स्वास्थ्य सेवा ऐन, वैदेशिक रोजगार ऐन, संघीय संसद सचिवालय सम्बन्धी ऐन पनि यही विधेयक मार्फत संशोधन गरिँदैछ। बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपाय तथा मेलमिलाप आयोग ऐन, आयोगदान योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, भू उपयोग ऐन, वन ऐन, बीमा ऐन र विध्यायन पनि संशोधन गरिँदैछ। एउटै विधेयक मार्फत 20 ऐनमा रहेका प्रावधानहरू एउटै पटक संशोधन गर्ने गरी विधेयकको मस्यौदा तयार भएको हो। सरकारले गौर आवासीय नेपालीलाई 10 वर्षसम्म निशुल्क भिसा दिने तयारी गरेको छ। यसका निम्ति अध्यागमन सम्बन्धी कानूनलाई संशोधन गरिँदैछ। गृह मन्त्रालयले तयार पारेको अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा 4 अध्यागमन अधिकृत भिसा जारी गर्न सक्ने प्रावधान छ, जस अन्तर्गत गौर आवासीय नेपाली भिसा जारी गर्ने विषय समावेश छ। प्रस्तावित विधेयक अनुसार सरकारले 17 प्रकारका भिसा जारी गर्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन प्रक्रिया अगाडि बढ़ेको बताउनुभएको छ। चीन सरकारको औपचारिक भ्रमणका क्रममा आइतबार बेजिङ पुग्नुभएका मन्त्री खनालले नेपाली दूतावासले आयोजना गरेको नेपाली डायस्पोरा संघको अन्तर्क्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले भ्रष्टाचार निर्मूलीकरणलाई प्रमुख प्राथमिकतामा राखेको प्रश्न पारेको हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सरकारमा सहभागी भएपछि सुशासनको चुनावी वाचा अनुरूप काम भइरहेको उहाँले दावी गर्नुभएको छ। लामो समयदेखि शासन सत्ता सञ्चालन गर्नेहरूले देशलाई सही शासन नदिएको निष्कर्ष सहित आफूहरू सरकारमा गएको बताउँदै उहाँले सार्वजनिक सेवा प्रवाहलाई झन्झट रहित बनाउन प्रविधिको प्रयोगमा जोड़ दिएको जानकारी दिनुभएको छ। परराष्ट्र मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूका गुनासो सुन्न र समस्याको तत्काल समाधान गर्न परराष्ट्र मन्त्रालयले मोफा मित्र नामक एप सञ्चालनमा ल्याएको जानकारी गराउनुभएको नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई अहिले 2015 सालमा बीपी कोइरालालाई मिले जस्तै देशलाई एक फड्को अगाडि लैजाने अवसर मिलेको बताउनुभएको छ। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सुवर्ण शमशेर इकोनोमिक श्रृंखला एकको पहिलो कार्यक्रममा थापाले यो सरकारलाई ऐतिहासिक अवसर मिलेको बताउनुभएको हो। आर्थिक वर्ष 2083-84 को बजेट बारेमा पनि टिप्पणीका क्रममा उहाँले प्रचण्ड बहुमत पाएको वर्तमान सरकारलाई ऐतिहासिक अवसरको सदुपयोग गर्न आग्रह पनि गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लोभी पापीको संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ। बागमती प्रदेशका नेताहरूसँग पुनर्गठन कार्यदलको छलफलपछि अध्यक्ष ओलीले आज गुण्डुमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूलाई बोलाएर ब्रिफिङ लिनुभएको थियो। त्यहाँ उहाँले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति कडा असन्तुष्टि जनाउनु भएको हो। ओलीले पुनर्गठन र विशेष महाधिवेशन जस्ता गतिविधिले पार्टी फुट्न सक्ने बताउँदै यस्ता क्रियाकलापमा सक्रिय नहुन निर्देशन दिनुभएको छ। ओलीले आफूलाई हटाउन खोजेको तर आफ्नो अपराध के हो भन्ने थाहा नभएको बताउनु भएको नेताहरूले जनाएका छन्। एमाले सचिवालयको बैठकले जेठ 10 गते रामबहादुर थापा बादलको नेतृत्वमा गठन गरेको पुनर्गठन कार्यदलको विषय पार्टीभित्र झन पेचिलो बन्दै गएको छ। अर्थमन्त्री डाक्टर शरण वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता सरकारले चिर्दै जाने र शुरूआत बजेटबाट भएको बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083 सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। त्यसको शुरूआत आगामी वर्षको बजेट मार्फत गरिएको र 5 वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने उहाँले बताउनु भएको छ। देशभरका युवा उद्यमीहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले कर्म सहुलियत बकवता उल्झनमा रहेका उद्यमी व्यवसायीलाई छूटको सहुलियत सरकारी प्रशासनको डिजिटलाइजेशन र सुशासनका एजेण्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई संकेत गर्ने बताउनु भएको छ। शुक्लगण्डकी नगरपालिकाको बजार क्षेत्रमा संचालित मासु पसल र भेटनेरीको आइतबार अनुगमन गरिएको छ। मानव र पशु स्वास्थ्यको प्रत्यक्ष असर पर्ने यस्ता व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले नगरपालिकाको अनुगमन समितिले दुलेगौड़ा र बेलचौतारा क्षेत्रमा 20 बढ़ी पसलमा अनुगमन गरिएको हो। अनुगमनको क्रममा पसलको सरसफाई नभएकोदेखि भेटनेरीमा म्याद गुज्रेका सामानहरू बरामद गरिएको छ। यस्तै अनुमति बिना नै उद्देश्य भन्दा फरक प्रकृतिका कारोबार गर्ने र नगरपालिकाका दर्ता नगर व्यवसाय सञ्चालन गरिएको फेला परेका छन्। यस्ता व्यवसायीले अनुगमन टोलीले आइतबार जरिमाना गर्नुका साथै दर्ता प्रक्रियामा आउन र अनुमति अनुसारकै कारोबार गर्न निर्देशन दिएको समितिको सदस्य सचिव तथा शुक्लगण्डकी नगरपालिकाका प्रशासन शाखा प्रमुख तुलबहादुर विकाले जानकारी दिनुभएको छ। उहाँले नगरपालिका क्षेत्रभित्रका बजारलाई व्यवस्थित बनाउन समितिले छाड्के जाँचलाई प्राथमिकता दिइरहेको बताउनु भएको छ। यी दुई बजारमा गरिएको अनुगमनमा पत्रकारी प्रहरी जनप्रतिनिधि र शुक्लगण्डकी नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी हुनु भएको थियो। तनहुका पत्रकार विनोद ढुङ्गानामाथि शुक्लगण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले गरेको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ तनहु शाखा र शुक्लगण्डकी पत्रकार मञ्चले विरोध जनाएको छ। मेयर पण्डितले आइतबार हाट बजारमा रिपोर्टिङको क्रममा रहेको बेलामा पत्रकार त पार्टीका हुन्छन् भन्दा को छ त्यस्तो भनी प्रश्न गर्दा तैंले मलाई सिकाउनु पर्दैन भनेर दुर्व्यवहार गरेका थिए। यस्ता गतिविधिले स्वतन्त्र पत्रकारितामाथि प्रहार गरेको र पत्रकारको सुरक्षा तथा सम्मानमा आँच आएको भन्दै यी दुई संस्थाले विज्ञप्ति निकालेर विरोध जनाएको हो। संस्थाले यस्ता गल्ती नदोहराउन समेत नगर प्रमुखलाई आग्रह गरेको छ। इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएशनका अनुसार तयारी चिया बिक्री हुन नसकेको गोदाम भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएकाले उद्योग बन्द गर्नु परेको हो। भारतीय चिया बोर्डले गएको मे 1 लागू गरेको नयाँ मापदण्ड अनुसार नेपालबाट निर्यात हुने चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ। परिसर प्रतिवेदन आउन 2 हप्तासम्म लाग्ने र यसबीच चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको र 3 लाख किलो भन्दा धेरै नेपाली चिया रोकिएको छ। यस्तै उद्योगहरूमा थप 7 लाख किलो तयारी चिया थन्किएको छ। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुका विकल्प छैन। उद्योग बन्दले सूर्योदय नगरपालिकाका झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुने छन्। भानुभक्त बहुमुखी क्याम्पसले प्राध्यापक र विद्यार्थीलाई अनुसन्धान प्रतिवेदन लेखन सम्बन्धी तालिम दिएको छ। स्नातक तहमा विद्यार्थीले अनुसन्धान प्रतिवेदन तयार गर्नुपर्ने हुँदा व्यवस्थित अनुसन्धान प्रतिवेदन लेख्ने क्षमताको विकास गराउन तालिम आयोजना गरिएको हो। विद्यार्थीले स्नातक तहमा नतिजा हासिल गर्नकै लागि मात्रै प्रतिवेदन लेख्न नभई अनुसन्धानको यथार्थलाई उजागर गर्न तालिम दिन सहयोग गरेको क्याम्पस प्रमुख अन्तमान श्रेष्ठले बताउनुभएको छ। विद्यार्थीले व्यावहारिक र स्थलगत अनुसन्धान सारथीको रूपमा तालिम दिई सहयोग पुर्याउने उहाँको भनाइ छ। भानुभक्त क्याम्पस अनुसन्धान विभाग प्रमुख मनोज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुख धनप्रसाद पोखरेल, प्राध्यापक संघका सभापति निरोज भट्टराई, विद्यार्थी रुचि कार्की लगायतले अनुभव मन्तव्य राख्नुभएको थियो। दुई दिनसम्म संचालित तालिममा प्रोफेसर डाक्टर लेखनाथ भट्टराई र प्राध्यापक पितृराज बस्तोलाले सहजीकरण गर्नुभएको थियो। समापन कार्यक्रममा प्राध्यापक पशुपति अरणले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चीनिया राजधानीले 50 वर्षीयता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू योङदिङ, जुमा, दासी र ओइनयो नदीको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण मध्ये भागमा नदी सफाई र तटबन्ध सुदृढीकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तर उन्नति गरिँदैछ। यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछन्। अहिले बेजिङमा 80 जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र निर्माण गर्दछ। 5 नयाँ जलाशय निर्माण सम्पन्न भएपछि यो अनुपात 84% पुग्नेछ। यसले बेजिङको उत्तरी र पश्चिमी पहाड़हरूमा बाढ़ी नियन्त्रण को मजबूत आधार तयार हुने चीनिया समाचार संस्था सिन्ह्वाले जानकारी जनाएको छ। अब अन्तिममा खेल समाचार। राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक उप्रेती र स्वस्तिका चौधरीले जित्नु भएको छ। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशन एनसीएसए को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा रोनक पुरूषतर्फ र स्वस्तिकाले महिलातर्फ उपाधि जित्नु भएको हो। च्याम्पियन दुवैले नगद 30,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। यसैगरी पुरूषतर्फ पेम्बा छेवाङ तामाङ दोस्रो र सुलभ राई तेस्रो हुनुभएको छ। महिलातर्फ मनिषा बुढा मगर दोस्रो र रविका महार्जन तेस्रो हुनुभएको छ। दोस्रो भएका दुवै खेलाड़ीले सम्मान 20,000 र तेस्रो भएका दुवै खेलाड़ीले सम्मान 10,000 रूपियाँ प्राप्त गरेका छन्। यस्तै महिला र पुरूष दुवैमा शीर्ष 3 हात पर्ने खेलाड़ीले गेयर पार्टनर पेलियट नेपालले झण्डै 1,00,000 रूपियाँ बराबरको खेल सामग्री प्रदान गरेको छ। काठमाडौँ स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा भएको एक दिने प्रतियोगितामा पुरूषतर्फ 35 र महिलातर्फ 7 खेलाड़ी सहभागी भएका थिए। एनसीएसएका अध्यक्ष रमेश पौडेलले आउँदा दिनमा वार्षिक कार्यक्रमको क्यालेण्डर नै बनाएर हरेक वर्ष राष्ट्रिय प्रतियोगिता गर्ने जानकारी दिनुभएको छ। यिनै खबरसँगै हामी ढोरबारा हाइलाइट्सको अन्त्यमा रहेका छौ। विदा हुनु पूर्व आजका मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। एउटै विधेयक मार्फत 20 ऐन संशोधन गर्ने सरकारको तयारी। गौर आवासीय नेपालीलाई 10 वर्षसम्म निशुल्क भिसा दिने। बहुमत पाएको वर्तमान सरकारलाई ऐतिहासिक अवसरको सदुपयोग गर्न कांग्रेस सभापति थापाको आग्रह। लोभी पापीको कारण पार्टी फुट्न सक्ने भएकाले सचेत रहन कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन। आफ्नो सपना पूरा गर्न युवाहरू विदेश नै पर्ने बाध्यता सरकारले चिर्दै जाने अर्थमन्त्री वाग्लेको दावी। पत्रकारमाथि भएको दुर्व्यवहार प्रति महासंघ र मंचको विरोध। चीनको राजधानी विंगजिङ स्थित पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि पाँचवटा जलाशय निर्माण गरिने यी प्रयासहरूले वर्षयाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्ने विश्वास राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक र स्वास्तिकालाई हवस् त यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढरवाडा हाइलाइट्स आजको लागि सकिएको छ 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु नमस्कार
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
3: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
5: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
6: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
3: ए हो र हस् दाई म आजै जान्छु
7: हजुर यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: हाइजेनिक राञ्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
9: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
10: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोप्राइटर कीर्तिमान थापा मगर
11: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसापानी
12: अनि बीचमा नझर्ने
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
12: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
7: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9846161878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोथ